0: नमस्कार तथा सुप्रभात काया खैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 17 गते बुधबार, सन् 2026 जुलाई 1 तारीक असार कृष्ण पक्षको प्रतिपदा उपरान्त द्वितीय तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देशका धेरै ठाउँमा पानी पर्यो, कास्की र लमजुङमा पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षा, पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम, भोलिसम्म नै पानी पर्ने सम्भावना, मौसम वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती।
3: हिजोसम्म हरियो रुख थियो, आज एक्कासी भइलायो, ठाडो सोझो रुख थियो त्यो ढल्के पर्यो, ढोका लाग्न गाह्रो हुन थाल्यो, जमिन चर्केको ढाँचा फाटेको अलिक बढ़्यो, पानीको मुहान 81 बढ्यो अथवा सुक्यो भने पहिरो जाने सम्भावना हुन्छ।
0: पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टी तेलमा 30 रूपियाँले भाव घट्यो, खाना पकाउने ग्यास पनि सस्तियो।
1: नेपाली चिया 2 महिनापछि भारत निर्यात हुन थाल्यो, परीक्षण प्रतिवेदन 5 दिनमा दिने।
0: अमेरिकाबाट डिपोर्ट भएका 146 भेनेजुएली बसेको होटल नै भूकम्पमा ढल्यो, धेरै जसोको अवस्था अझै थाहा हुन सकेन।
1: र फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम 16मा अहिले पाउने 7 बजे मेक्सिको र इक्वेडरले खेल्दै।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
4: फोन 01-5121-12-21-00 97-4-18-20-96।
1: वेबसाइट www.nec.edu.np।
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिनी सबै जेनेरेसन हिमस्टा टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टा टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टा फर अ कम्प्लिट होम।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एमएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एमएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एमएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एमएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा देशका धेरै जसो ठाउँमा पानी परिरहेको खबर। देशका धेरै जसो ठाउँमा पानी परिरहेको छ, सबैभन्दा धेरै पछिल्लो विवरण अनुसार कास्की, लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ। पछिल्लो 6 घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटरसम्म वर्षा मापन भएको छ। त्यस्तै दाङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढ़ी बढ़िरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर नै सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ। काठमाण्डु उपत्यकामा पनि गएरातीदेखि हल्कादेखि मध्यमसम्मको पानी परिरहेको छ। आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा बागमती प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षा तथा एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकोले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। हिजोदेखि नै पानी पर्ने क्रम शुरू भएको हो। गएको असार पाँच गते पूर्वी भागबाट प्रवेश गरेको मनसून हिजोदेखि देशभर फैलिएको मौसम विज्ञान विभागले जनाएको छ। औसत मिति जून 13 तारीक भन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलिन 12 दिन लागेको हो। सामान्यतया नेपालमा प्रवेश गरेपछि देशभर फैलिन एक हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेपछि मनसून केही कमजोर भएको थियो। अब भने देशका सबैजसो भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ।
1: पछिल्ला वर्षहरूमा पहिरोका कारण हुने जनधनको क्षति बढ़िरहेको छ। गृह मन्त्रालय अन्तर्गतको विपद पोर्टलका अनुसार बितेको पाँच वर्षमा 2000 भन्दा धेरै पहिरोका घटना हुँदा 700 भन्दा धेरै मानिसको ज्यान गएको छ। 100 जना भन्दा धेरै बेपत्ता र 600 जना भन्दा धेरै घाइते भएका छन्। 6000 भन्दा धेरै पशु चौपाया मरेका छन्। व्यक्तिगत संरचना सहित सड़क पुल जलविद्युत आयोजना लगायतमा ठूलो क्षति भएको छ। पहिरोको पूर्व संकेत पाएमा भौतिक सम्पत्तिको क्षति धेरै घटाउन नसकिए पनि मानवीय क्षति निकै घटाउन सकिने विज्ञहरू बताउँछन्। त्यसो भए पहिरोका संकेतहरू के हुन सक्छन् त? थप जानकारी साथी भुजेन्द्र बस्नेतबाट सुनौं।
8: मनसून शुरू भएपछि धेरैको चासोमा पर्ने समाचार मौसम सम्बन्धी हो। पछिल्ला वर्षहरूमा मौसम वर्षा र बाढ़ीको पूर्वानुमान धेरै मिल्ने गरेकाले यसप्रति चासो पनि बढ़ाएको छ। पूर्व जानकारीकै कारण बाढ़ी आकस्मिक वर्षा लगायतबाट हुने क्षति निकै घटाएको पनि छ, तर पहिरोमा भरपर्दो पूर्वानुमान गरेको पाइँदैन। के यसको लागि प्रविधि नभएकी हो त? पूर्व सूचना प्रणालीका जानकार दिननाथ भण्डारी।
3: सामान्य एउटा प्रिन्सिपलमा भारी वर्षा भयो भने चाहिँ पहिरो जाने सम्भावना हुन्छ, सतर्क हुनुपर्छ भन्ने चाहिँ केही अवधारणाहरू छन्। तर जसरी बाढ़ीको पूर्वानुमान जति भर पर्दो छ, पहिरोको त्यस्तो छैन, किनभने जमिनको प्रकृति अनुसार फरक छ। थोरै पानी परेको बेला पनि पहिरो जान्छ, ठूलो पानी परेको बेला पनि पहिरो नगएको अवस्था छ। र पहिरोलाई अनुगमन गरेर मेसिन राखेर अब पहिरो जान्छ ल भाग्यो भनेर साइरन बजाउन सक्ने खालको प्रविधि चाहिँ मलाई भन्नुहुन्छ भने भएको छैन। पहिरो गइरहेका ठाउँमा त पहिरो जान्छ, त्यहाँ मेसिन राखेर अब यहाँनिर झार्छ भन्नुले अर्थ राख्दैन। अब जहाँ पहिरो जाने सम्भावना देखिन्छ तर अहिले गइरहेको छैन, त्यस्तो ठाउँमा राखेर चाहिँ सैद्धान्तिक रूपमा यो सम्भव छ, तर व्यावहारिक रूपमा हामीलाई काम लाग्ने खालको प्रविधि भइसकेको अवस्था छैन।
8: प्रकोप पूर्व तयारी सञ्जाल डिपिनेटका प्राविधिक सल्लाहकार समेत रहनुभएका भण्डारीका अनुसार भौगोलिक विविधताका कारण पनि पहिरोको पूर्वानुमान कठिन छ। सक्रिय अवस्थाको पहिरोमा गरिने पूर्वानुमानले जनधनको क्षति घटाउन धेरै अर्थ राख्दैन, तर यसअघि पहिरो नगएको ठाउँमा पनि पहिरो जाँदैछ भने त्यहाँ केही संकेतहरू भने देखिन सक्छन्। स्थानीय बासिन्दा र त्यस क्षेत्रमा बसेर काम गर्नेहरूले त्यस्ता संकेतहरू ख्याल गर्ने हो भने पहिरो जाँदैछ भनेर पहिले थाहा पाउन सक्ने भण्डारी बताउनुहुन्छ।
3: हिजोसम्म हरियो रुख थियो, आज एक्कासी ओइलायो भने त्यहाँ पहिरो जान सक्ने सम्भावना हुन्छ, किनभने तल जमिन चल्यो, त्यसका जरा चुडे, त्यसले गर्दा रुखहरू ओइलाउँछ। र ठाडो सोझो रुख थियो, त्यो ढल्के पर्यो भने पहिरो जाने सम्भावना हुन्छ, ढोका लाग्न गाह्रो हुन थाल्यो, जमिन चर्केको ढाँचा फाटेको अलिक बढ्यो, जमिन हिँड्दाखेरि दबदब भयो, पानीको मुहान छ तर 81 धमिलो आयो, पानीको मुहान सानो थियो 81 बढ्यो, अथवा पानीको मुहान 81 सुक्यो, यस्ता संकेतहरू चाहिँ पहिरो जान सक्ने संकेत हुन्। तर यी संकेत सबै ठाउँमा उपलब्ध हुन्छन् भन्ने छैन।
8: पहिरो विशेष गरी दुई प्रकारको हुन्छ, एउटा प्राकृतिक जसका पूर्व संकेतहरू केही स्पष्ट हुन्छन् र अर्को मानवीय क्रियाकलापबाट सृजित। विशेष गरी सड़क बनाउँदा पहिरोको जोखिम बढ़ेको छ भने मानिसले गर्ने खेती बाँध निर्माण लगायतका अरू कारणले पनि पहिरो जान सक्छ। यस्तो पहिरोमा संकेतहरू कम स्पष्ट हुन्छन् वा देखिँदैनन् पनि। यदि पूर्व संकेतहरू देखियो भने चाहिँ मानिसलाई सुरक्षित ठाउँमा पुग्न कतिको पर्याप्त समय हुन सक्छ त?
3: धेरै जसो चाहिँ रहन्छ होइन, किनभने पहिरो धेरै ठूलो क्षेत्रमा त जाँदैन होइन, त्यो भएर यस्तो संकेत देखिन साथ सुरक्षित ठाउँमा जाने भाग्ने उपायहरू हुन्छ, तर हामीले कहिलेकाहीँ त्यो थाहा पाउँदा ढिलो भइसक्यो हुन्छ कि, त्यसो भएर हुँदा हुँदै जान्छ। कहिलेकाहीँ कस्तो घटना छ भने सिन्धुपाल्चोकमा पहिरोको जोखिम छ भनेर राति बाहिर सुत्नुभयो, तर बिहान बाख्रालाई घाँस हाल्न जाँदा पहिरोमा पर्नुभयो, यस्ता उदाहरण छन्। त्यसैले सधैँभरि संकेत दिइराख्दैन कि
8: बर्खायाममा पहिरोको जोखिम धेरै हुने भएकाले सम्पर्क गर्न सुरक्षा निकाय वा उद्धार टोलीहरूको फोन नम्बर राख्नुपर्छ। यस्तै नजिकको सरकार पालिकाहरूले जोखिम र सतर्कता अप्नाउने विषयमा आफ्नो क्षेत्रका बासिन्दालाई जानकारी गराउनुपर्छ।
0: पहिरो सहित मनसून जन्य विपदको विषयमा विपद विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिको नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा इन्धनको भाव घटेको सँगै अरू खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: बेटर अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेटर को पानी लागिसकेको छ। बेटर अप्लायसेस, बेटर को पानी लाग्छ।
11: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देशका धेरै ठाउँमा पानी पर्यो। कास्की र लमजुङमा पछिल्लो छ घण्टामा सबैभन्दा धेरै वर्षा मापन, भोलिसम्म नै पानी पर्ने सम्भावना। बाँके, बर्दिया र कैलालीको नदी आसपास र डुबान भइरहने ठाउँका वासिन्दालाई आज दिनभर सतर्क रहन आग्रह। मौसम, वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मर्तितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मर्तितेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग 4 आली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा, डिजल र मर्तितेल 192 रूपियाँ 50 पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मर्तितेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजल र मर्तितेल को भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजेलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रूपियाँ रहेको थियो। यसै गरी आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य काठमाडौँको लागि प्रति किलो लिटर 265 अमेरिकी डलरले घटाएर 1566 डलर कायम गरिएको छ। पोखरा र भैरवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ब्रेक इभन पोइन्ट अर्थात नाफा घाटा नहुने बिन्दुमा बिक्री मूल्य कायम गरेको जनाएको छ। जस अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य पोखरामा 1100 डलर र भैरवामा 1085 डलर तोकिएको छ।
1: झण्डै दुई महिनादेखि अवरूद्ध नेपाली चियाको निर्यात हिजोदेखि भारतमा शुरू भएको छ। काँकड़ भिटा नाकाबाट इलाम टी र समर भ्यालीका

0: देखिएका छन्। उहाँले भन्नुभयो नेपाली चिया मुख्य रूपमा भारतको सिलीगुड़ी र कोलकाताका बजारमा बिक्री हुने गरेको छ। चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार पहिले भारतले सबै खेपको नमूना परीक्षण गर्ने व्यवस्था गरेको थियो, अहिले 20% खेपमा मात्रै ऱ्याण्डम नमूना परीक्षण गर्ने सहमति भएको छ। परीक्षण प्रतिवेदन 5 दिनमा दिइने भएको छ। समस्याको विरोधमा इलामका उद्योगीले असार 1 देखि तथा झापाका उद्योगीले असार 4 देखि उद्योग नै बन्द गरेका थिए। झापा इलाम सहित पूर्वी नेपालका झण्डै 900 वटा चिया उद्योग बन्द हुँदा दर्जनौ साना तथा ठूला चिया बगानमा काम समेत प्रभावित बनेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनैतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगहरू पुनः संचालन गर्न सहमत भएका थिए। 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: सर्वोच्च अदालतमा हिजो 463 मुद्दाको पेशी तोकिएको थियो, तर 131 मुद्दामा मात्र फैसला र आदेश भयो। अन्य मुद्दा विभिन्न कारणले सरे। हेर्न नभ्याइनेमा परेको मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलो पटक भने होइन, हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुको विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 जना मात्रै बहाल छन्। त्यसमध्ये न्यायाधीश तिल प्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा हुनुहुन्छ। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाई बारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार हुनुहुन्छ। त्यसैले प्रधान न्यायाधीशमा सिफारिश भएपछि गएको जेठ 5 भएको संसदीय सुनवाईका क्रममा उहाँले अदालतमा पद रिक्त हुनु अघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने बाचा गर्नुभएको थियो। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उहाँले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नागिसकेको छ, तर न्यायाधीश नियुक्ति प्रक्रिया भने शुरू भएको छैन। प्रधान न्यायाधीशले न्याय परिषद बैठक नै बोलाएनन्। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाती शीर्षकको खबर कान्तिपुरमा छ।
0: रूस युक्रेन युद्धको क्रममा रूसी सेनामा कार्यरत 127 नेपालीको ज्यान गइसकेको छ। 90 जना नेपालीको अझै अवस्था थाहा हुन सकेको छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार यो पछिल्लो तथ्याङ्क हो। ठूलो संख्यामा आफ्ना नागरिक अझै बेपत्ता रहेको प्रति परराष्ट्र मन्त्री शिशिर खनालले हिजो नेपालका लागि रूसी राजदूत अलेक्सी भ्लादिमिरोभिचसँग गम्भीर चासो राख्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार नेपालका लागि नवनियुक्त राजदूत अलेक्सी हिजो शिष्टाचार भेटका लागि परराष्ट्र मन्त्रालय पुग्नु भएको थियो। स्रोतका अनुसार परराष्ट्र मन्त्री खनालले परम्परागत सम्झौता भएका देशहरू भारत र बेलायतमा बाहेक नेपाली नागरिकलाई कुनै पनि विदेशी सेनामा भर्ती हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको राजदूत अलेक्सीलाई भन्नुभएको थियो। युद्धमा मारिएका नेपालीको शव नेपाल पठाउन, नेपालीलाई सेनामा भर्ती नगर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन तथा बेपत्ता भएका नेपालीको अवस्था यकिन गरेर परिवारजनलाई जानकारी गराउन पनि खनालले कूटनैतिक भाषा शैली राजदूतलाई भन्नुभएको थियो। रूसी राजदूतले यी विषयमा रूस सरकारलाई जानकारी गराउने जवाफ दिनुभएको छ। रूसी सेनामा भएका नेपालीको यकिन तथ्याङ्क समेत उपलब्ध नभएको परराष्ट्र मन्त्रालयको कन्सुलर सेवाका एक अधिकारीले बताएका छन्। रूसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiaai.org फोन नम्बर 01-5224-352-5224-353
4: सबैका लागि दृष्टि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा

0: उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्य क्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
0: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690 4110-6690
2: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ
3: हर घर ये अयोध्या हर घर में प्रकट होने राम बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टीवी में
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर नेपालमा वर्षेनी अरबौं रूपियाँ बराबरका सौन्दर्य सामग्रीहरू आयात र खपत हुने गरेको छ तर आयातित सौन्दर्य सामग्रीको गुणस्तर जाँच गर्ने निकाय नहुँदा जथाभावी बिक्री वितरण र प्रयोग हुँदै आएको छ। गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने अनुसन्धानबाट पाइएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 11 महिनामा 1 अर्ब 71 करोड़ रूपियाँ बराबरको अनुहारमा लगाउने क्रीम आयात भएको छ। यसै गरी 71 करोड़ 7 लाख रूपियाँ बराबरको लिपस्टिक आयात भएको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सेफेटले सन् 2025 गरेको अध्ययनले कम गुणस्तरका सौन्दर्य सामग्री आयात हुने गरेको र तीनमा घातक रसायन भेटिएको देखाएको छ। सेफिटको अध्ययन प्रतिवेदन अनुसार नेपाली बजारमा पाइने सिन्दूर टुथपेस्ट गाजलमा समेत हानिकारक धातु रसायन तथा सिसाको मात्रा अन्तर्राष्ट्रिय मापदण्ड भन्दा अत्यधिक बढ़ी पाइएको छ। नेपालमा सौन्दर्य सामग्रीको गुणस्तरबारे एकाध बाहेक पर्याप्त र बहुआयामिक अनुसन्धान भएको छैन। यसैकारण नेपालमा बाहिरबाट ल्याइने सौन्दर्य सामग्रीहरूको गुणस्तर अवस्थाबारे यकिन रूपमा भन्न नसकिने का निर्देशक रामचरित्र शाह बताउनुहुन्छ। गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगले स्वास्थ्यमा घातक असर पर्ने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार यस्ता सामग्री प्रयोग गर्दा तीनमा भएका घातक रसायन र सिसा छालाबाट रगत हुँदै शरीरका भित्री अंगसम्म पुग्छन् र असर देखिन्छ। बाल बालिकाले यस्ता सामग्री प्रयोग गरेमा नशाजन्य र शारीरिक वृद्धि विकासमा समेत असर पर्छ। नागरिकमा खबर छ।
4: अब विदेशको खबर अमेरिकाबाट देश निकाला अर्थात डिपोर्ट गरिएका 100 भन्दा धेरै भेनेजुएलाका नागरिक भूकम्पमा परि बेपत्ता भएका छन्। गएको बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्र उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर ला गुएरा स्थित सान्तो आरियो ला आनादा होटलमा ल्याएर राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भयो। तीमध्ये धेरै सम्पर्कविहीन छन्। घटनामा सफल भएकाहरूले भूकम्प जाँदाको अवस्था निकै कहाली राख्दो रहेको बताएका छन्। मानव अधिकारवादी संस्था ह्युमन राइट्स फर्स्टले सञ्चालन गरेको परियोजना आइस फ्लाइट मोनिटरका अनुसार गएको हप्ता बुधबार अमेरिकाबाट आएको उडानमा 19 जना महिला र 7 जना बाल बालिका सहित 146 जना भेनेजुएलाका नागरिक सवार थिए। घटनामा बाँच्न सफल 58 वर्षीय लिसबेथ पोटिलोले आफूहरूलाई भेनेजुएला फर्काएपछि सरकारले होटलमा राखेको बताउनु भएको छ।
0: अब खेल खबर फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हार्लाण्ड र नुसाले गोल गरे। खेल सकिन 4 मिनट बाँकी रहँदा हार्लाण्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए। यसअघि खेलको 39 मिनटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता लाएका थिए तर 74 मिनटमा अमाद दियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हालाण्डले प्रतियोगितामा 3 खेलमा 5 गोल गरेका छन्। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम 16 स्थान बनाएको हो। फ्रान्सको जीतमा किलियन एम्बापेले 2 तथा ब्राजिली बार्कोलाले 1 गोल गरे। एम्बापेले 45 र 74 मिनटमा तथा ब्राडलीले ब्राडली बार्कोलाले खेलको 53 मिनटमा गोल गरे। यस वर्षको विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ। एम्बापेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेस्सीसँग बराबरी गरेका छन्। विश्वकपमा कुल 18 गोल सहित उनी मेस्सी भन्दा एक गोलले मात्र पछाडि छन्। अब फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा अहिले बिहान 7:15 मेक्सिको र इक्वेडरले खेल्नेछन्।
4: अब केही खबर संक्षेपमा। निर्माण थालेको झण्डै 80 महिनामा नागगंगा सिस्नेखोला सुरुङ मार्गको काम सकिएको छ। ठेक्का लिने जापानी कम्पनी हाजमा एन्डो कर्पोरेशनले नागगंगा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ। साउनभित्र सुरुङ मार्ग सञ्चालन ल्याउने तयारी छ।
0: साउदी अरब सरकारले 33 नेपाली कैदीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई आम माफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयका अनुसार साउदी अरबको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई आम माफी प्रदान गरिएको हो। रुजी सकेपछि भिज्न के डर
4: खानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: देशका धेरै ठाउँमा पानी पर्यो। कास्की र लमजुङमा पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षा। पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम। भोलिसम्म नै पानी पर्ने सम्भावना। मौसम वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती।
4: पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रूपियाँले भाव घट्यो। खाना पकाउने ग्यास पनि सस्तियो।
0: नेपाली चिया दुई बहिदापछि भारत निर्यात निकाल्यो परीक्षा।

0: サクラを飛ばしてください。
1: सूचना सूचना सूचना सुरुंग जिमगेश जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानु होस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जिमगेशी उपभोक्ता समिति सुरु खुम्बु बाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित में

0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना।
1: तालिम हिन्दी सड़क निर्माण कार्य फुटिङ हुँदै महसुतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नफुट खाम्जी आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आवश्यक गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सन्धार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा त जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हेट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन हो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्ता वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
5: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
5: भर्ना म्याद 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म।
1: पढ़ाई हुने समूहहरू
5: कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानवीकी समूह, शिक्षा शास्त्र समूह।
1: कानून समूहमा 60 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 98510 1055 छ, 98 41 63 53 37, 98 42 84 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपव्यय निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष खलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: यदि तपाईँको बच्चामा समुचार पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768 निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय तह संख्या 1 वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 3:02 बजेसम्म गर्मा मापी कर्म परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमानुसार थप प्रत्येक मूल्यांकन को साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरण में समावेश गराइनेछ दरखास्त दस्तूर 1005 पछि फिर्ता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी दुई प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मा 2019@gmail.com मा इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 99 56 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सुनि तुर्कुण्ड नगरपालिका साथ सुनखुम्बु

0: शैक्षिक आवश्यकता सम्बन्धी सूचना। गार्मा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोलु दुतकुण्ड नगरपालिकाको यही जेठ 27 को अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: पदशिक्षक श्रेणी प्रथम तृतीय पदको कृषि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमै माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा नेपाल सरकारले उक्त पदको लागि तोकि दिनसम्म तलब भत्ता उपलब्ध गराइनेछ।
0: दरखास्त दिने अन्तिम मिति 2083 साल असार 11 गते, सम्पर्क मिति असार 12 गते विद्यालय समयभित्र, परीक्षा मिति समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता आवश्यक कागजातहरू एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि 2-2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1005 रूपियाँ पछि फिर्ता नहुने गरी
1: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नेछ। निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा रहेको सही नम्बर 20301692001 जम्मा गरी सुको सकले ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 89 53 र 98 41 38 96 20।
1: विनेश्वर तामाङ प्रधान अध्यापक श्री गर्मा माध्यमिक विद्यालय सुलु दुतकुण्ड नगरपालिका 7 सुलु।

0: सत्तै माघ वैशाख जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷೆ ಸಂಚಾಲನ ವೀಕ್ಷಿಸೋಣ. ಅದಳಿಸುವ ಗ್ರಹಿ ಮಹಾನುಭಾವರು ಯಥತ್ ವ್ಯವಸ್ಥಾ ಕರಣಿಬಾಟ ಪ್ರಭಾವದಿ ಶಿವ ಪ್ರಾಪ್ತಿಗೆ ಸಹಜಿಸಿಕೊಳ್ಳಲಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷೆ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ಮುಖ್ಯ ಸೇವಾಹರು ಪ್ರಾಪ್ತಗೊಂಡ ಸಹೇಶ ಶಿವ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ಯಾತ್ನೋ ಅನುರೋಧ ಕರಿ ಶಿವ ಪ್ರಾಪ್ತಿಮ ಪ್ರತಿ ಪ್ರಲೋಭನ ನಗರಿ ಅಥವಾ ಶಿವಲಿನ ಹಾರ್ದಿಕ ಅಪಿಲ್ ಕರ್ದಶನ್ ಶಿವ ಪ್ರಾಪ್ತಿಮ ಕುನಿ ಗ್ರಾಸೋ ಆಯ್ನ ಗ್ರಾಸೋ ಕುನಿ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖ ಸೂಚಿ ಸಂಪರ್ಕ ಯಾತ್ನ ಸಕ್ರಿಯ
1: ಕೋಸ್ತಿ ಪಾರ್ಟಿ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ಬಿರಾಜ್ನಗರ್
2: शर्मिला बधाई छ एसयू त्रिनगरकोमा
3: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
3: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दशसम्म मिलेर पढियो अब पनि सँगै पढौँ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
3: हो र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
3: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहुल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बुलेटिन स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन सूचित प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदलितुर ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट मुख्य सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएन अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: Thank you.

नमस्कार पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुलेफिन 102.2 MHz बाट देश का विभिन्न भाग र www.sulefin.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा भौतिक प्रगति 85% सम्पन्न। फुलुङ उत्कर्षमाघर तहका शिक्षकका लागि क्षमता विभेदी तालिम सकियो। सोलुखुममा 5,100 बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइयो। नेपाल आईडी र नेपाल सोलुखुम युनिभर्सिटी बीच छात्रवृत्ति कोष स्थापना सम्बन्धी सम्झौता। सगरमाथाको क्यारिङ क्यापासिटी निर्धारण गर्दै सरकार एक हजुरको माने भन्ज्याङ कार्ड महिला स्वास्थ्य स्वयं सेविकालाई जनाइ 1,00,000 विदाई। खोटाङ पूर्णको सुनिश्चितता तथा डिपोपना जिल्ला घोषणा। र अघिका विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम 16। अब समाचार विस्तारमा। महाकुलुङ गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 4 तला र 32 वटा कोठा रहने उक्त भवनको भौतिक प्रगति हालसम्म 85% र वित्तीय प्रगति 70% सम्पन्न भएको निर्माण कम्पनीका प्रवीण चामलिङले जानकारी दिनुभएको छ। उहाँका अनुसार भवन निर्माणका लागि विक्रम सम्वत 2082 फागुन 7 गते सो निर्माणका लागि सम्झौता गरिएको थियो। सम्झौता अनुसार आगामी 2083 साल साउन 7 गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निरन्तरको वर्षा र बर्खायामका कारण काम प्रभावित भएकाले निर्माण अवधि 2 महिना थप गर्ने तयारी भइरहेको छ। हाल भवनको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ। अब रंग दुगन विद्युत वायरिङ प्लम्बिङ तथा कम्पाउण्ड घेराबाटको निर्माण काम बाँकिरहेको निर्माण पक्षले जनाएको छ। प्याट भएको 5,89,62,970 रूपियाँ लागतको आयोजनामा संघीय सरकारको 60% र महाकुलुङ गाउँपालिकाको 40% लागत साझेदारी रहेको उल्लेख गरिएको छ। फुलुङ उत्कोशी गाउँपालिकामा आधारभूत तह कक्षा 1-5 अध्यापनरत शिक्षकका लागि एकीकृत पाठ्यक्रम कक्षा 1-3 कार्यान्वयन तथा कक्षा 4 र 5 को मूल्यांकन सम्बन्धी क्षमता विभेदी तालिम सकिएको छ। शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना उक्त तालिम आइतबारबाट शुरू भएको तालिम सोमबार सकिएको हो। कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यवाहक अध्यक्ष सविता राईले गाउँपालिकाले विगतदेखि नै शिक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक बजेट विनियोजन गर्दै आएको बताउनु भएको छ। उहाँले यस तालिमले कक्षा 1-5 सम्मको निरन्तर मूल्यांकन प्रणालीबारे शिक्षकहरूमा रहेको अनिल हटाई प्रभावकारी शिक्षण सिकाइमा टुवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले तालिमबाट प्राप्त ज्ञान र सिपलाई आफ्ना विद्यालयका अन्य शिक्षकसँग समेत साझा गर्दै व्यवहारमा लागू गर्न सहभागी शिक्षकहरूलाई आग्रह समेत गर्नुभएको छ। तालिमको सहजीकरण एक नेपालका शिक्षा विकास संयोजक तथा शिक्षा तालिम केन्द्र संसारिता रोस्टर प्रशिक्षक केशव देवगिरी तथा जीवनज्योति माध्यमिक विद्यालय नेलेका शिक्षक तथा रोस्टर प्रशिक्षक जनक कुमार थापाले गर्नुभएको थियो। प्रशिक्षक गिरीका अनुसार तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा विद्यालयमा पाठ्यक्रम कार्यान्वयनमा चुनौती एकीकृत शिक्षण योजना निर्माण व्यवहार कुशल सेट तथा कक्षा 1-5 को मूल्यांकन प्रणाली लगायतका विषयमा प्रशिक्षण दिएको छ। शिक्षा शाखा नवीन्द्र बाईका अनुसार 2 दिनसम्म संचालन भएको तालिममा गाउँपालिकाको वडा नम्बर 1, 2, 3, 6, 7 र 8 का विद्यालयबाट 26 जना शिक्षकहरूको सहभागिता रहेको थियो। सोलुखुम्बु जिल्लामा राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत 6 महिनादेखि 59 महिना उमेर समूहका कुल 5,100 बाल बालिकालाई भिटामिन ए को क्याप्सुल खुवाइएको छ। यसै गरी 12 महिनादेखि 59 महिना उमेर समूहका 4,505 जना बाल बालिकालाई जुकाको औषधि खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार भिटामिन ए क्याप्सुल खाने मध्य 6-11 महिना उमेर समूहका 4,71 जना र 12-59 महिना उमेर समूहका 4,629 जना बाल बालिका रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ।
नेपाल आईडी र सोलुखुम्बु युनिभर्सिटी बीच सोलुखुम्बु जिल्लाको विद्यार्थीको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ 15 लाख रूपियाँको अक्षय छात्रवृत्ति कोष स्थापना गर्ने सम्झौता सम्पन्न भएको छ। कोषले प्रदेशका पूर्व राज्यमन्त्री ओबामा नेकपा एमालेका नेता उत्तम कुमार बस्नेतको विशेष उपस्थितिमा आइतबार आयोजित एक कार्यक्रमका विस्तृत सम्झौता पत्रमा नेपाल आईडीका अध्यक्ष डाक्टर थमन बास्तुला र सोलुखुम्बु युनिभर्सिटीका सचिव नन्दराज बास्तुलालाई उपसर्ग रूपमा हस्ताक्षर गर्नुभएको छ। सम्झौताको मुख्य शर्त अनुसार नेपाल आईडीले उपलब्ध गराएको उक्त 15 लाख रूपियाँको रकमलाई बैंकको मुद्दती निक्षेप फिक्स्ड डिपोजिटमा सुरक्षित राखिनेछ, जसको मूलधनलाई कुनै पनि अवस्थामा खर्च नगरी त्यसबाट आर्जन हुने ब्याज रकमलाई मात्र छात्रवृत्तिमा वितरण परिचालन गरिने उल्लेख गरिएको छ। यस शैक्षिक परियोजनालाई व्यवस्थित रूपमा अगाडि बढ़ाउनका लागि छात्रवृत्तिका लागि योग्य विद्यार्थीको छनौट रकम वितरण अभिलेख व्यवस्थापन तथा ब्याजसित प्रतिवेदन तयार पार्ने सम्पूर्ण कार्यकारी जिम्मेवारी सोलुखुम्बु इनिसिएटिभले वहन गर्ने सहमति भएको छ। यसका साथै छात्रवृत्ति वितरणको सम्पूर्ण प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी निक्षेप निष्पक्ष र लक्षित उद्देश्य अनुरूप बनाउन दुवै संस्था प्रतिबद्ध रहेका छन्। सम्झौता अनुसार नेपाल आईडी र छात्रवृत्ति कार्यक्रमको समग्र गतिविधि र कोषको आर्थिक व्यवस्था समितिको वार्षिक प्रतिवेदन प्राप्त गर्नेछ भने कार्यक्रमको प्रभावकारिता पारदर्शिता र कार्यान्वयनको अवस्थाबारे दुवै पक्षले प्रत्येक 2 वर्षमा संयुक्त रूपमा समीक्षा गर्ने व्यवस्था मिलाइएको छ। पर्यटन विभागका महानिर्देशक रामकृष्ण रामेछानेले सगरमाथा लगायत मुख्य हिमालको वास्तविक क्यारेन क्यापासिटी वहन क्षमता अध्ययन गरे त्यसका आधारमा पर्वतारोहण व्यवस्थापन गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै पर्वतारोहणलाई अझ सुरक्षित व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन स्पष्ट कार्यविधि उद्धार नीति फोहोर व्यवस्थापन र एजेन्सीहरूको मापदण्ड सुधार गरिने उहाँले जानकारी दिनुभएको छ। सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित सन् 2026 वसन्त ऋतुको पर्वतारोहण गतिविधि समीक्षा कार्यक्रममा बोल्दै महानिर्देशक लामेछानेले यस वर्ष सगरमाथा आरोहणको संख्या अहिलेसम्मकै सर्वाधिक रहेको र पर्वतारोहण गल्तीबाट राज्यले इतिहासकै धेरै राजस्व संकलन गरेको बताउनु भएको छ। उहाँले यस वर्ष पर्वतारोहण सिजन तुलनात्मक रूपमा निकै सुरक्षित रहेको उल्लेख गर्दै दुःखद घटनाको संख्या विगतको वर्षभन्दा न्यून रहेको समेत बताउनु भएको छ। उहाँले सगरमाथामा दबलम लगायत प्रमुख हिमालले एक सिजन वा एकै दिनमा कति आरोही धान्न सक्छन् भन्ने विषयमा पूर्वर्भवेद नेपाल पर्वतारोहण संघ शैक्षिक संस्था र व्यवसायको सहभागितामा वैज्ञानिक अध्ययन गरिने जानकारी दिनुभएको छ। लामेछानेले उच्च हिमाली क्षेत्रमा बढ्दो फोहोर अर्को गम्भीर चुनौती बनेको समेत बताउनु भएको छ। यसकारणदेखि माथिल्लो क्षेत्रमा ग्यास सिलिण्डर अक्सिजन सिलिण्डर तथा अन्य फोहोरको मात्रा बढ्दै गएको उल्लेख गर्दै त्यसको ट्र्याकिङ प्रणाली विकास गर्ने जिम्मेवारी स्पष्ट गर्ने र सफाईको प्रभावकारी मोडल लागू गरिने समेत उल्लेख गर्नुभएको छ। ओखलढुङ्गाको माने भन्जन गाउँपालिकाले आर्चना महिला स्वास्थ्य स्वयंसेवीकालाई जनाए 1 लाख रूपियाँ नगद सहित सम्मानपूर्वक विदाई गरेको छ। गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सेवाबाट अवकाश प्राप्त 3 जना र स्वैच्छिक अवकाश लिएका 5 जना स्वयंसेवीकालाई सम्मान पत्र तथा जनाए 1 लाख रूपियाँ प्रोत्साहन रकम प्रदान गर्दै विदाई गरेको हो। लामो समयदेखि समुदायमा स्वास्थ्य सेवा प्रभाव स्वास्थ्य सचेतना वृद्धि आमा तथा बाल स्वास्थ्य खोप पोषण र परिवार नियोजन लगायतका कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्न महत्वपूर्ण योगदान पुर्याएका स्वास्थ्य स्वयंसेवीकाहरूलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रिम्बालीले सेवाबाट अवकाश प्राप्त महिला स्वास्थ्य स्वयंसेवीकालाई सम्मान पत्र सहित जनाई 1 लाख रूपियाँ प्रोत्साहन स्वरूप प्रदान गर्दै सम्मानजनक विदाई गरेको जानकारी गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत डबल राईले दिनुभएको छ। खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा विज्ञापना जिल्ला घोषणा गरिएको छ। उमेर खोप उमेर समूहका सबै बाल बालिकाले नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई मंगलबार पूर्ण खोप सुनिश्चितता तथा विज्ञापना जिल्ला घोषणा गरिएको हो। नेपाल सरकारले निशुल्क प्रदान गर्दै आएको 13 प्रकारको खोपको मात्रा 15 महिना मुनिका सबै बाल बालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले
सार्वजनिक दलको प्रतिवेदनमा उल्लेख छ। एघार महिनासम्म 1,499 जना, बाह्रदेखि 15 महिनासम्म 653, सोह्रदेखि 23 महिनासम्मका 1,268 र 24 देखि 59 महिनासम्मका 5,117 तथा 16 देखि 59 महिनाका 6,478 बाल बालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन्ना जिल्ला घोषणा गरिएको हो। बजेटको विषयमा सत्तारूढ़ असन्तुष्ट सांसदहरूको विवाद समाधान हुन नसक्दा कोशी प्रदेश सभा बैठक पुनः स्थगित भएको छ। मंगलबार दिउँसो 1 बजेका लागि तय भएको प्रदेश सभाको 9 अधिवेशनको 16 वर्धी बैठक स्थगित गरी आगामी असार 18 गते बिहिबारका लागि सारिएको छ। यसै असार 11 गते बिहिबारका लागि निर्धारण गरेको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरेर मंगलबारका लागि तय गरिएको थियो। तर बजेटमा देखिएको राजनीतिक असमस्ता कायमै रहेकाले सरकारको आग्रहमा सभामुखले बैठक पुनः 2 दिन पछाडि पुर्याएको सभाका सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिनुभएको छ। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम 16मा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 पराजित गरेको छ। नर्वेको जीतमा एलिन हान्ट र मुसाले गोल गरेका छन्। खेल सकिन 4 मिनट बाँकी रहँदा हान्टले पैट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाएका थिए। यसरी खेलको 39 मिनटमा एन्टियो मुसाले नर्वेलाई अग्रता दिलाएका थिए। तर खेलको 74 मिनटमा आदम डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हार्डनले प्रतियोगितामा 3 खेलमा 5 गोल गरेका छन्। अब नर्वेले अन्तिम 16मा ब्राजिलसँग सामना गर्नेछ। यसैगरी आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम 16मा स्थान पक्का गरेको छ। फ्रान्सको जीतमा केलियन एम्बापेले 2 तथा ब्रान्डी कार्कोले 1 गोल गरेका छन्। एम्बापेले 45औं र 74 मिनटमा तथा ब्रान्डी खेलको 53 मिनटमा गोल गरेका थिए। अवश्य बिहान 7 बजेको सोले समाचारबाट अंजु कार्की विदा हुन्छ। बिहान 10 बजे सोल हाल चलेर पुनः आउने सूचना शिक्षा र स्वास्थ्य मनोरञ्जनका लागि सोले फिल्म सुन्दै रहनुहोला।

0: छोटा बालक बालिकालाई कानमा लगाएको पाइएमा कानुन अनुसार खोरा खाँदा निर्देश सम्झ
1: यहाँ साउजी को हुनुहुन्छ यता
2: बोलाउनु
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए के पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
2: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिउन

0: दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सिलिखुदुर
1: बाबा तिमी आज स्कुल जाने मन छैन आज जाने नि है
2: सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्चे गर्न सकिनँ सरले हुन्छ
2: ए कुरा त्यस्तो हो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
3: नमस्ते कति टाइम निकाल्नु भयो
2: आज रिनाले जान्न भन्यो साइन्सको कन्ट गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही

0: कत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकियो।
1: ए के भो दौडिदिई त आइस त।
0: हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? छेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस सुनुगत कुण्डु नगरपालिका पाँच सल्लेरी स्कुल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेक्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु

0: के दोष छ र पक्रिनु भएको छ र बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
1: हामी त जन्तीको अका त हुनु छ
0: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
2: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
0: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
1: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
0: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लगाएर बस्नुहोस्
3: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

0: Asrana, sunna sun. Anggaman itu bangun baku. Untuk perlu warga ajar mata buk sirimu.
1: Mana?
0: Mana mana tersebut?
1: Soita, tini aru kau ke khas kus kurang desa? Kie bawa nata?
0: Kie bawa ini mis?
1: Mai le suni sake. Ira buksa buksi bannya mudai na. Yota samajik abisus matra ho. Mujur? Kasele buksi ko aru planu, kupnu, pipnu, pura dimu wa? Gali bici ti gorni mudai na. Tisto kare samajik aparad ho. Buksi ko aru planu, kupit gorni, tatha pura dimu le 10 persa kait. Ra 50,000 deki 1 lakh rupiah sama jariwana huncha. Buksi aru lagai ra kupit angga bunga gorni lai 10 persa कोई संगई जान मारने उद्योग अंतर्गत थाप सजाए पनी हुन्छा यो कुरा तिमी हरुले आफ्ना अभिभावक हरुलाई पनी भन्नु है
0: हुन्छा मैं
2: बोक्सी अंधविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
5: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जन्मन सकिन
4: मलाई मुखमा घाँटीको क्यान्सर छ बाँचेर पनि म मरे तिमीले भने म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो धूम्रपान गर्न छोडौँ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
7: दिनु भएन औषधि हालेको
6: नौना सरी ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्नु
7: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
6: हेर्नुहोस् दाई यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
7: विषादीले धेरै जोखिम हुन्छ
6: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
7: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
6: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
7: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
4: पालै पालो भन त, सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त,
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ।
8: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक विजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
2: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
2: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
2: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार सुनिश्चित दीदी
1: नमस्कार नमस्कार बिजू को भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि मान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गरेवटीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
0: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
0: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मदद पुर्याउँछ
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
2: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं

0: सुपर्णो एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्यको लागि हाम्रो अभियान
1: संक्षेप सूर्य एफएम स्टुडियो टाइम
2: डिजिटल कलर लैब तथा ध्वनामय ऑफसेट प्रेस सोलह दुतु नगर पालिका 5 सोलह कुम्बू।

0: Manda tantos mensajes. Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: कार्यक्रम बदलिदो नेपालमा भोजन र पस्नेतको नमस्कार. पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ. यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ. पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी पहिरोको कारण, रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा कुराकानी गर्दैछौ. हामीसँग बाढ़ी पहिरोको पूर्व सूचना प्रणालीमा काम गर्दै आउनुभएका दिननाथ भण्डारी हुनुहुन्छ. उहाँ प्रकोप पूर्व तयारी सञ्जाल डिपिनेटका प्राविधिक सल्लाहकार हुनुहुन्छ. यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ.
3: धन्यवाद सर. अनि उज्यालो नेटवर्कलाई विशेष धन्यवाद किनभने यो वातावरण सबै जनचासोको विषयमा निरन्तर कार्यक्रम चलाइरहेको सन्दर्भमा
2: तपाईँलाई मैले केही समय अघि पनि मौसमजन्य विपदका बारेमा कुराकानी गरेका थियौं, जुन मौसमको समयमा हुन सक्ने गर्मीमा केन्द्रित थियो. नेपालमा गर्मीको बढ़दो जोखिम, अपनाउनुपर्ने सावधानी र सबै तहका सरकारले अहिले नै गर्नुपर्ने कामबारे तपाईँका सुझावहरू निकै उपयोगी रहेका भनेर धेरै चर्चा गर्नुभयो. आज चाहिँ पहिरोका बारेमा चर्चा गरौं. यही हप्ता देशभर ठूलो पानी पर्ने अनुमान छ. स्वाभाविक रूपमा वर्षासँगै पहिरोको जोखिम पनि बढ़छ. साउन भदौ अझ पछिल्ला वर्षहरूमा त असोजमा पनि पहिरोले धेरै जनधनको क्षति पुर्याइरहेको छ. आजको कार्यक्रमको शुरूमा पहिरोको कारण बारेमा चर्चा गरौं. नेपालमा पहिरोलाई प्राकृतिक प्रकोप भनिन्छ. सरकारी ऐन तथा कार्यक्रमहरूमा पनि यही भनिन्छ कि अहिलेका घटनाहरूलाई हेर्दा पहिरोलाई प्राकृतिक प्रकोप मात्रै भनेर पुग्छ वा यो मानव सृजित प्रकोप पनि हो.
3: अब यस्तो छ, प्रकोप जाने केही प्राकृतिक कारणहरू छन्, ती प्राकृतिक कारणबाट जाने पहिरो चाहिँ निकै कम छन्, प्रकोप जाने मानवीय कारण केही छन्, तर ती केही कारणहरूले चाहिँ असाध्यै धेरै संख्याका पहिरोहरू गएका छन्। हजुरले अघि सही भन्नुभयो, कानूनहरूमा अभ्यासमै पनि हाम्रो सोचमा चाहिँ पहिरो भनेपछि सबै प्राकृतिक हो भन्ने धारणाले गर्दाखेरि यसको रोकथाममा राम्रोसँग ध्यान पुगेको छैन। त्यसैले पहिरो जाने प्राकृतिक कारण छन्, जस्तो कि एकदमै भिरालो जमिन, एकदमै धेरै पानी पर्यो, जमिनको बनोटमा माटो कमजोर होला, भूकम्पले गर्दा जमिन कमजोर गराउला, यस्ता कारणहरूले गर्दाखेरि पहिरो जान्छ जुन प्राकृतिक कारण हो। तर यी कारणले जाने पहिरो त्यति धेरै संख्यामा छैन। लगातार यो जहिलेसुकै भूकम्प आएर पहिरो जाने त्यस्तो पनि छैन, र जुन भिरालो कमजोर जमिन थियो भने कुनै बेला गयो सेटल भएको अवस्था छ। तर अहिले गएका जति धेरै पहिरोहरू छन् यसमा चाहिँ हाम्रो मानवीय कारण, हाम्रो गतिविधिका कारणले, हामीले गरेको भू उपयोगको कारणले गर्दाखेरि पहिरो भएका छन् ती, अनि असाध्यै धेरै संख्यामा छन्। त्यसैले पहिरो प्राकृतिक कारणले हो भनेर व्यवस्था गर्नु चाहिँ हाम्रो कमी कमजोरी।
2: नेपालको सन्दर्भमा चाहिँ नेपालको भूगोललाई हेर्दा अथवा यहाँका पहिरोहरूलाई अध्ययन गर्दाखेरि प्राकृतिक कारणहरू के पाइन्छ विशेष गरी, र मानव सृजित कारणहरूमा के देखिएको छ?
3: प्राकृतिक कारणमा असाध्यै भिरालो पना छ जहाँ, र माटो कमजोर छ त्यहाँ चाहिँ पहिरो गएको देखिन्छ, र ठूला ठूला पहिरोहरू धेरै वर्षसम्म त्यहाँ गइराख्ने त्यस्ता पहिरोहरूमा प्राकृतिक कारण देखिन्छ। दोस्रो कारण चाहिँ भूकम्प पनि छ, भूकम्पले जमिन कमजोर गराउँछ, फेरि त्यसले गर्दा पनि पहिरो जाने कारण प्राकृतिक कारणहरू यिनी हुन्, र मुख्यत यही दुईटा कारण, अब तीनवटा भन्दा पनि हुन्छ, भूकम्प, जमिनको बनोट र भिरालोपन, होइन, यो कारणले जाने गरेको छ। हिमालमा भन्नुहुन्छ भने अब हिउँ चिसो भएर जमेर बसेको थियो, अब पहिलेर गयो, त्यसले गर्दा फेरि पहिरो सिर्जना हुने अवस्थाहरू भएको छ, होइन, अरू बाँकी चाहिँ लगभग सबै मानवीय कारणबाट।
2: मानवीय कारणहरू चाहिँ प्रमुख के देखिन्छ पहिरोको घटना बढ्दै जानुमा?
3: अहिले सामान्य अध्ययनहरूबाट पनि प्रष्ट देखिने कुरा के छ भने, एउटा त अब विकास निर्माण गर्ने सन्दर्भमा हामीले धेरै खनखोरस गर्यौं, होइन, जमिन जहाँ उपयुक्त खन क्रस गर्नु नहुने थियो, जहाँबाट चाहिँ बाटोको एलाइनमेन्ट राख्नु नहुने थियो, जहाँ सिंचाइ कुलो बनाउँदा ध्यान दिनुपर्ने थियो, त्यहाँ नदिएका कारणले चाहिँ धेरै पहिरो गएका पाइन्छन्। प्रमुख कारणमा त बाटो हो। अब अरू विभिन्न विकास निर्माण कारण जस्तो जलयुतो आयोजनाहरू बनाउँदा, खाने पानीका आयोजनाहरू बनाउँदाखेरि चाहिँ त्यो बाटो, सिंचाइको नहर, जलविद्युतको सुरुङ होला, बाटो होला, होइन, त्यो चाहिँ पहाड़को भिरालो ठाउँबाट लानु पर्यो, यथेष्ट त्यसको सुरक्षा विधिहरू अपनाइएर त्यसले गर्दा पहिरो गएको अवस्था बढी छन्। अनि केही चाहिँ अहिले अलिक कम भएको छ, तर पहिला चाहिँ यो खोरिया पानी बढी हुन्थ्यो, खोरिया खेती हुन्थ्यो, त्यसले पनि पहिरो निकै तान्थ्यो, तर अहिले अलिक कम भएको देखिन्छ। जस्तो मकवानपुर, चितवन, यो नवलपुरको पहाड़ी क्षेत्र, गोर्खा, दार्जिलिङमा धेरै पहिरोहरू चाहिँ खोरिया प्रणालीको कारणबाट गएको थियो। अहिले त्यो चाहिँ अब खोरिया प्रणाली कम भएको हुनाले कम भएको छ। अर्को मानवीय कारण, जुन अन्तिम कारण भनौँ, त्यो चाहिँ चरीचरण हो। असाध्यै धेरै खुला चरीचरण हुँदा पनि पहाड़मा पहिरो जान्छ, अनि त्यो तुरन्तै देखिँदैन, तर जमिन त्यसले कमजोर बनाइरहेको हुन्छ, जसले गर्दा पहिरो सिर्जना हुन्छ।
2: भौगोलिक कुरा गर्दा अहिले तपाईँले अत्याधिक भिरालो पनाएको कुरा गर्नुभएको थियो, सँगसँगै कतिपयले हाम्रो पहाड़ नै एकदम कान्छो पहाड़ पछिको पहाड़ हो पनि भन्ने गरेका छन्, राम्रोसँग जमिसकेको छैन पनि भन्छन्। पहिरो र हाम्रो भौगोलिक संरचना बीचको सम्बन्ध कस्तो छ अहिले?
3: हो, अघि मैले भने भिरालोपना, अनि यहाँले भन्नुभयो जस्तो पहाड़ कमजोर हुने, फेरि यो हाम्रो पहाड़ चाहिँ धीमा गतिमा चलिरहेछ पनि भन्छौँ हामीले, होइन, त्यही बीचमा भूकम्प आउँछ, त्यसको सम्बन्ध छ। तर अहिले त्यसको सम्बन्धको कारणले चाहिँ यति धेरै पहिरो चाहिँ नजानुपर्ने हो। एक त कमजोर छ, त्यसलाई हामीले अझ बढी हाम्रा ध्वंसात्मक गतिविधि भए के, जस्तो चुरे कमजोर छ भन्ने हामीलाई थाहा छ, तर त्यही चुरेमा बढी उत्खनन भयो, जहाँ कमजोर पहाड़ छ त्यहीँ हामीले खन्न सजिलो हुन्छ भनेर बढी खनिरहेको अवस्था छ। त्यसो भएको कारणले गर्दाखेरि बढी पहिरो आए, यो दुइटैको मिश्रण छ क्या।
2: हामीले त्यो सँगसँगै मौसमी घटनाहरूलाई पनि हेर्छौँ, अझ भनौँ मनसुनमा हुने वर्षा पहिरोका लागि एकदमै कारक हो भन्छौँ, पहिरो आउने भनेको पानी पर्ने बेलामा नै हो। यो मनसुन चाहिँ कतिको कारक बनेको पाइन्छ हाम्रो पहिरोमा?
3: मूल कारक मनसुन हो भन्न सकिन्छ, होइन, किनभने अब हिउँदमा निकै कम पहिरो जान्छन्, वर्षामा बढी जाने भएपछि त अब स्वतः मनसुनको कारणले गयो भन्ने कुरा हो। तर जुन वार्षिक गतिविधिहरू छन् त्यो चक्रले गर्दाखेरि मनसुनमा पहिरो जाने वातावरण तयार गरिरहेको हुन्छ कि, होइन, जस्तो पानी उम्लनलाई हामीले सुरुमा आगो बाल्छौँ, तात्दै तात्दै तात्दै जान्छ र एउटा बिन्दुमा पुगेपछि त्यो पग्लन्छ। पहिरो पनि वातावरण तयार भइराखेको हुन्छ, त्यहाँ चरीचरण भयो होला, खोरिया प्रणाली भयो होला, हामीले खनजोत गर्ने कुराहरू गऱ्यौँ होला, प्राकृतिक रूपमा त्यसको मुभमेन्ट भयो होला, सानो सानो भूकम्प आयो होला, अब पानी पनि थप्यो अनि ठ्याक्क पहिरो भयो, होइन, पानी जसरी उम्लिने कुरा छ नि हाम्रो, ठ्याक्कै पहिरोको पनि सबै कुरा तयार हुँदै जान अनि एकचोटि पहिरो जान।
2: हामी यो मनसुनमा आएको परिवर्तनले पनि पहिरोमा केही असर गरेको छ कि भनेर एकछिन पछाडि चर्चा गर्छौँ। अहिले नै चाहिँ यो भूकम्पको कारणले अलिकति बढी जोड दिने गरेका छन्। भूकम्पले गर्दा, विशेष गरी 2072 सालको भूकम्पले गर्दा चाहिँ नेपालमा पहिरोहरू एकदम बढे भनेर केही अध्ययनहरूले पनि देखाएका छन्। 2072 त्यसपछिको भूकम्पहरूले जोखिम साँच्चै बढाएका हुन् कि अथवा त्यो चाहिँ हामीले भनिने कुरा हो?
3: भूकम्पले पहिरोको जोखिम बढाएको कुरा सत्य हो, होइन, भूकम्प जाँदाखेरि नै पहिरो गएका हुन्छन्, तर त्यसले कहिलेसम्मका पहिरोहरू भूकम्पको कारणले हो भनिराख्ने भन्ने चाहिँ महत्वपूर्ण प्रश्न हो। जस्तो यो वर्ष जाने पहिरोहरू भूकम्प 72 सालकै भूकम्पको कारणले जाने हुन् त, यो कुराको लागि चाहिँ प्राविधिक अध्ययन हुन र निर्कुल गर्न जरूरी छ। तर अब भूकम्प पछि 2-3 वर्षसम्म पहिरोहरू गइराख्ने हुन्छन्, तर त्यसपछिका आफ्टरसकले पनि फेरि पहिरोको लागि वातावरण बनाएको होला, होइन, अब यो यकिन साथ अध्ययन नगरी भन्न सकिँदैन, तर मलाई लाग्दैन कि 72 सालमा गएको भूकम्पले अहिलेसम्म पहिरो चलाइरहेको छ, किनभने केही समय पनि त सेटल हुन्छ नि त।
2: हामीले पहिरोको कारणले गर्दाखेरि चाहिँ पछिल्लो समयमा एकदमै चर्चामा आएको मुद्दा जलवायु परिवर्तन, त्यसको कारणले चाहिँ कतिको बढ़ाएको छ भन्न सकिन्छ कि अथवा हाम्रा गतिविधिहरू बढ़ी जिम्मेवार छन् भनेर हेर्ने?
3: जिम्मेवारीका हिसाबले त हाम्रा गतिविधि नै बढ़ी जिम्मेवारी छन्, तर जलवायु परिवर्तनको कारणले वर्षामा परिवर्तन भयो, छोटो समयमा धेरै वर्षा पर्न लाग्यो, कुनै दिन पानी पर्ने अनि धेरै दिन नपर्ने र पर्दाखेरि एकदम धेरै पर्ने, ताकि जमिनले सोच्न सक्दैन। पहिला पहिला साउने झरी भन्थ्यौँ हामीले, सिमसिम पानी पर्थ्यो र त्यो धेरै दिनसम्म पर्थ्यो, जमिनले सोच्न सक्थ्यो, मूल फुट्थे, त्यसको निकासको व्यवस्था थियो, होइन। अब अहिले यति धेरै पानी पर्छ कि निकासले थाम्दैन, त्यसैले जलवायु परिवर्तनको कारण त छ। त्यसका लागि फेरि हामीले गर्नुपर्ने के थियो भने जमिन बलियो बनाउनु पर्ने थियो नि त हामीले त, होइन त्यो ठुलो पानी जुन पर्छ त्यो पानीलाई थाम्न सक्ने जमिन बनाउनु पर्छ हामीले झन् कमजोर बनाइरहेछौँ त्यो भएको कारणले गर्दाखेरि जलवायु परिवर्तनको प्रभाव जति पर्थ्यो त्योभन्दा धेरै गुणा बढी पर्यो क्या
2: त्यो थाम्न सक्ने बनाउनको लागि के गर्नु पर्थ्यो भनेर म अहिले एकछिनमा पनि चर्चा गर्छु अहिले यो विकास र परिवर्तन अलिकति जोडेर हेरौँ है हामीले धेरै चर्चा गरिसक्यौँ साँच्चै मानवीय कारणले नै हो मानवीय कारणमा बाटो खन्ने कुरा छ अथवा नदी थुन्ने कुरा होला विभिन्न कारणहरू यिनै भए विकास र परिवर्तन एकअर्कासँग जोडिएका छन् साँच्चै नै विशेष गरी सड़क र जलविद्युत आयोजनाहरू पहिरोसँग प्रत्यक्ष जोडिएको पाइन्छ अहिले यी दुवै विकास तीव्र गतिमा भइरहेको छ आवश्यक पनि भनिन्छ साँच्चै विकासले गर्दा हाम्रो जस्तो भूगोलमा पहिरो भोग्नै पर्ने हो कि पहिरो कम गर्दै पनि विकास गर्न सकिएला
3: पहिरो कम गर्दै विकास गर्न सकिन्थ्यो नि हजुरको दोलखामा जाने जुन बाटो बनाएको थियो सड़क त्यो निकै कम पहिरो गएको थियो धरानमा धनकुटा जाने सड़क जुन बन्यो त्यहाँ निकै कम पहिरो गएका थिए होइन उदाहरणहरू प्रशस्त छन् अहिले हामीले के ध्यान दिएन भने चाँड चाँडो गर्नुपर्नेछ भटाफट डोजर लगायो छिट्टै जान्छ गाउँमा बाटो पुग्यो भन्यो अनि सस्तो पनि भयो भन्यो सुरुमा बनाउनलाई तर कालान्तरमा प्रकारान्तरमा गएर त्यो सड़क त्योभन्दा कयौं गुणा बढी महँगो भएको छ र दिगो पनि भएको छैन त्यसैले विकास गर्दै नगर्ने भन्ने त पटक्कै होइन तर त्यही विकासलाई दिगो र दीर्घकालमा चाहिँ सस्तो किफायती पनि बनाउन सकिन्थ्यो जुन यो हतार गर्दा लतार पतरको काम गर्दाखेरि चाहिँ जुन विकासको प्रतिफल हो त्यो न दिगो भएको छ न त्यो सस्तो भएको छ
2: अहिले त धेरैले भन्ने गरेका छन् डोजरले विकास कतिपयले त डोजरले आतंक पनि भन्न शुरू गरेका छन् सड़क बनाउँदाखेरि त्यो डोजर चलाउनु मात्रै कमजोरी भयो कि त्यसमा अरू मापदण्डहरू पूरा नगर्नुले पनि पहिरोका कारणहरू त्यहाँ देखिन थालेका छन्
3: यस्तो छ अब डोजर प्रयोग गर्नै हुँदैन भन्ने चाहिँ होइन तर कहाँ डोजर प्रयोग गर्न सकिन्छ कहाँ चाहिँ डोजर प्रयोग गर्नु हुँदैन यो निर्फ्युल भएकै छैन प्राविधिक रूपले त्यो हेरेकै छैन जहाँ जमिन एकदमै कमजोर छ ट्रकको डोजरको लोड थाम्न सक्दैन डोजरको भाइब्रेसनले गर्दा भूकम्पले हो भन्ने तर डोजरको पनि त भाइब्रेसन छ अनि त्यो नदेख्ने यो खालको कुरा भयो दोस्रो डोजरले बनाउँदाखेरि पनि त्यसको ड्रेनेज राम्रो बनाउने पानी कहाँबाट निकास भइरहेको थियो पहिला प्राकृतिक रूपमा त्यहीँबाट नै निकास गराउने गरेको भए चाहिँ यति धेरै क्षति हुन्थेन र डोजरले खन्दा पनि स्लोप मेन्टेन गरिदिएको भए होइन खनेको माटोलाई राम्रोसँग तह लगाएको भए हुन्थ्यो अहिले त माथिर भत्कायो तल पुर्यो होइन माथि खोप्रो पार्यो तल फेरि भिरमै माटो फालिदियो खोल्सामा लयो खोलो थुनिदियो यो खालको कारणले गर्दाखेरि पहिरोहरू बढे र हाम्रो सोच नै ध्वंसात्मक भयो कि ए यसले फेरि पहिरो ल्याउला कि यो खालको स्लो प्रयोगदाखेरि पहिरो जान्छ कि भन्ने कसैलाई चेत छैन र बाटो बनाउँदा अहिलेका धेरै बाटोहरूमा इन्जिनियरिङ प्रयोग छैन त्यसो भएको हुनाले डोजर एपिका डोजरको आतंक भनेको चाहिँ त्यसो हो
2: तपाईँ धेरै ठाउँमा पहिरो सम्बन्धी अध्ययनमा जानुहुन्छ विभिन्न व्यक्तिहरूलाई भेट्नुहुन्छ साँच्चै गाउँघरमा विकासमूलक काम हुँदै गर्दाखेरि जसले विकास निर्माणको लागि अगुवाई गर्छन् जनप्रतिनिधि ठेकेदार लगायत अथवा त्यहाँका स्थानीय बासिन्दाहरूले भोलि पहिरो जान्छ कि भनेर कतिको सचेत हुने गरेको पाउनु भएको छ तपाईँले
3: यहाँ पहिरो जान्छ यो बाटोबाट नलैजाउँ अथवा त्यो गाउँमा बाटो लाँदाखेरि चाहिँ यो दिगो हुँदैन यो पहिरो बढ्छ यस्तो भन्ने सोच छैन किनभने उहाँहरूलाई अब भोटको डर छ र मान्छेहरू पनि अब छरिएर बसेका बस्ती छन् बाटो त त्यहाँ चाहियो हामी टाढा छौँ दुर्गमा छौँ भने हामीलाई बाटो नहुने भन्ने प्रश्न हुन्छ त्यसको जवाब पनि हुँदैन होइन त्यसो त्यो कारणले गर्दाखेरि उहाँहरूको घर पनि गाउँ पनि जोखिममा छ त्यहाँ पनि बाटो लाने अवस्था भएको छ बाटो पुग्यो तर घर भत्क्यो यस्ता खालका धेरै घटना छन् बाटोकै कारणले तर पनि उहाँहरू ती घरहरूलाई सुरक्षित ठाउँमा सार्ने बरु त्यो बढी किफायती हुन्थ्यो बाटो लाँदाखेरि 2 करोड खर्च भयो होला 50 लाखमा उहाँहरूलाई सबैलाई बसाइ सार्न सकिन्थ्यो सुरक्षित ठाउँमा यस्तो अवस्थाको विकल्पहरू हेरिएको छैन
2: स्थानीय बासिन्दाले चाहिँ भोलि म जोखिममा पर्छु कि भन्ने कुरा भन्न नसकेको अथवा नबुझेको बुझाउन नसकेको कस्तो अवस्था कति बढी पाइन्छ हाम्रोतिर
3: धेरै घटनामा त त्यो भन्न नसकेको देखिन्छ र केही घटनाहरू हेर्दाखेरि जो अलि गरिब निहुङ्गा छन् तिनको घर माथिबाट वा घर मुनिबाट बाटो लिएर गयो जसले गर्दा पहिरो आयो पहिरो जाने बित्तिकै त्यो अप्राकृतिक भयो र उहाँहरूको बिजोग भयो कतिपय मृत्यु भएका घटनाहरू पनि छन् र बाटो लाँदा विरोध गर्यो भने विकास विरोधी भयो बिचरा उसलाई कसैले पनि वास्ता गर्ने भएन उसको जोखिम उसको क्षतिमा ठुल्ठुलै मान्छेहरूको पनि विरोध गर्ने अवस्था रहेन त्यसले गर्दाखेरि धेरै जोखिमहरू भएको देखियो
2: यस्तै कुरा चाहिँ धेरै ठाउँमा सुन्न पाइन्थ्यो कसैले बोल्यो भने विकास विरोधी भइन्छ भनेर एक किसिमको विकासको लहर चल्यो यो विकासले चाहिँ साँच्चै भोलि क्षति गराउँछ भन्ने कुरा हाम्रो नीति निर्माता हाम्रो अगुवाहरूलाई कसले बुझाउने त
3: अब यस्तो छ त्यसको केही नमूनाहरू थिए अब त्यो पनि बिर्स्यो हामीले परम्परागत जुन गुणहरू थिए हामीसँग सिपहरू थिए अभ्यासहरू थिए होइन नमूना थिए त्यो चाहिँ बिर्स्यौं नयाँ अवलम्बन गर्न सकेनौं होइन अनि अब राजनीतिक माहौल विकासकै जुन माहौल छ त्यो पनि यस्तो भयो कि कसैले कसैलाई सुन्दैन यहाँ सबै जान्ने छ तर सही बाटो सही मार्ग निर्देश गर्ने नेतृत्व गर्ने कुराको चाहिँ अभाव भयो यसमा राजनीतिक कमिटमेन्ट नै मैले अभाव देख्छु यी दुई ठाउँमा नगरपालिकामा कुरा गर्दाखेरि कर्मचारीले बढी हामीले डोजर प्रयोग गरेको कारणले पहिरो भयो यस्तो भयो भनिरहेको बेला उहाँहरूले एकदम निर्दोष हिसाबले भनिराख्नु भएको थियो तर त्यहीँको राजनीतिक नेतृत्वले हप्काएको मैले पाएको छु किन भन्दा त्यो जसले हप्काउनु भयो उहाँले नै डोजरहरू चलाउने उहाँ डोजरको मालिक हुनुहुन्थ्यो त्यो भएर कतिपय कर्मचारीहरूले पनि बोल्न नसकेको अवस्था छ कि
2: अवश्य हामी पहिरोको संकेतहरूको र पूर्वानुमानको बारेमा कति छलफल गरौं पहिरोको संकेत कतिपय अवस्थामा पाइयो भने मान्छेको कम्तीमा ज्यान र केही धन जोगाउन सकिन्छ कि भन्ने कुराहरू हुन्छ कुनै ठाउँमा चाँडै वा केही समय पहिरो जान सक्ने सम्भावना छ कि छैन भन्ने कुरा सरसर्ती त्यो भूगोललाई हेरेर त्यहाँको अवस्थालाई हेरेर त्यहाँको गतिविधिलाई हेरेर थाहा पाउन सकिन्छ कि सकिँदैन
3: पहिरोका संकेत हुन्छन् होइन यसले एक खालको पूर्वाभास दिन्छ तर सधैँभरि संकेत पाइन्छ भन्ने चाहिँ हुँदैन तर केही संकेत म हजुरहरूलाई भन्छु जस्तो कि हिजोसम्म हरियो रुख थियो आज एक्कासी ओइलायो भने त्यहाँ पहिरो जान सक्ने सम्भावना हुन्छ किनभने तल जमिन चल्यो त्यसका जरा चुडे त्यसले गर्दा रुखहरू ओइलाउँछन् होइन र ठाडो सोझो रुख थियो त्यो ढल्के पर्यो भने पहिरो जाने सम्भावना हुन्छ अब घर छ हजुरको तर ढोका लाग्न गाह्रो हुन थाल्यो जमिन चर्केको ढाँगा फाटेको अलिक बढ्यो जमिन हिँड्दाखेरि दबदब भयो त्यस्तै पानीको मुहान छ तर एक्कासी धमिलो आयो पानीको मुहान सानो थियो एक्कासी बढ्यो अथवा पानीको मुहान एक्कासी सुक्यो यस्ता संकेतहरू चाहिँ पहिरो जान सक्ने संकेत हुन् तर यी संकेत सबै ठाउँमा उपलब्ध हुन्छन् भन्ने छैन र प्राकृतिक पहिरोले केही न केही संकेत दिन्छन् तर हामीले बाटो खनेका कारणले अरू विविध कारणले उब्जनी पहिरोमा चाहिँ संकेत नपाउने चान्स बढी हुन्छ
2: यही ठेक्की कुरा गर्दाखेरि प्राकृतिक पहिरोमा यी संकेतहरू आएको केही समयपछि पहिरो आउने अथवा हाम्रो कृत्रिम तरिका हामीले बाटो खन्न आउने पहिरो छिटो आउने त्यस्तो केही हुन्छ छिटो र ढिलो गतिमा
3: त्यस्तो सङ्गति चाहिँ खासै भेटेको छैन होइन अध्ययन पनि भएको छैन किनभने फेरि हाम्रो यो विविधता यस्तो छ कि बारीको वल्लो छेउको प्रकृति र पल्लो छेउको प्रकृति फरक छ 100 मिटरमै होइन हाम्रो जमिनको प्रकृति फरक भएको हुनाले त्यसलाई एकदमै जनरलाइज गर्न मिल्ने खालको अवस्था छैन तर प्राकृतिक पहिरोहरूमा चाहिँ यो खालको

0: यसो भएर हुँदा हुँदै जान्छ। कहिले काहीँ कस्तो घटना छ भने सिन्धुपाल्चोकमा यहाँहरूले थाहा पाउनु भयो होला, हामीले पनि यहाँहरूले प्रसारण गरेर सुन्यौं, पछि मैले गएर हेरेँ। उहाँहरू पहिरोको जोखिम छ भनेर बाहिर बस्न थाल्नुभयो, राति बाहिर सुत्नुभयो, तर पशु बाख्राहरू चाहिँ त्यही गाउँमा छोड्नुभयो, बिहान बाख्रालाई घाँस हाल्न जाँदा पहिरोमा पर्नुभयो, यस्ता घटना छन् नि। त्यो एउटा संकेत दियो, तर हामीले त्यो संकेतलाई जति पालना गर्नुपर्ने हो गरेनौ, त्यसले गर्दा फेरि पहिरोमा पर्यो, यस्ता उदाहरण छन्। त्यसैले सधैँभरि संकेत दिइराख्दैन कि
1: बिहान बाख्रालाई घाँस हाल्दा भन्नु ठ्याक्कै मैले यही कुरा सम्झिहालेँ। हाम्रोमा पहिरो प्रायःसो राति गएको देखिन्छ, के ठाउँ दिउँछ त धेरै यसो राति गएको थाहा पाइन्छ अथवा बिहानी पख, त्यसको केही सम्बन्ध छ हाम्रो समयसँग?
0: त्यस्तो अध्ययन भएको छैन, तर राति पहिरो जाँदाखेरि हामी सचेत सजग नभए हुन्छौ, दिउँसो नै अलिकति बढी सजग भएर क्षति कम भएको हुनाले पनि दिउँसोको पहिरोको संख्या अथवा दिउँसोमा पहिरोले क्षति गरेको कम थाहा भएको
1: हुनसक्छ
0: होइन। जस्तो भूकम्प पनि शनिबार गएको हुनाले विद्यार्थीको क्षति कम भएको नि, विद्यालय त धेरै भत्के, त्यस्तै समयको कारणले भएको क्षति कम हुनसक्छ। तर पहिरो दिउँसो जाने र राति जानेको सम्बन्धमा त्यस्तो प्रमाणित अध्ययन भएको चाहिँ मलाई थाहा छैन होइन।
1: पहिरो पूर्वानुमानको कुरा गरौं, पानी पर्दैछ आज भने जस्तै गरी अथवा कतै हिमताल फुट्न लागेको छ भने जस्तै गरी पहिरोको पूर्वानुमान गर्न सकिने अवस्था कतिको रहन्छ र नेपालमा त्यो प्रणाली कतिको प्रयोग गर्न थालिएको छ?
0: अध्ययन भइराखेको छ होइन, केही पूर्वानुमान गर्न सकिन्छ भन्ने खालको, र अघि हामीले सुरुमा जुन कुरा गर्यौं मनसुनमा चाहिँ जति धेरै वर्षा भयो उति बढी पहिरो हुने सम्भावना बढी हुन्छ भन्ने हिसाबले सामान्य एउटा प्रिन्सिपलमा चाहिँ पहिरोको पूर्वानुमान सम्भव छ। यदि वर्षा चाहिँ बढी इन्टेन्स वर्षा भयो, भारी वर्षा भयो भने चाहिँ पहिरो जाने सम्भावना हुन्छ, सतर्क हुनुपर्छ भन्ने चाहिँ केही अवधारणाहरू छन्। तर जसरी बाढीको पूर्वानुमान जति सहज जति भरपर्दो छ, पहिरोको त्यस्तो छैन, किनभने जमिनको प्रकृति अनुसार फरक छ। थोरै पानी परिरहेकोलाई पनि पहिरो जान्छ, ठूलो पानी परेको बेला पनि पहिरो नगएको अवस्था छ। त्यसैले र पहिरोलाई अनुगमन गरेर मेसिन राखेर अब पहिरो जान्छ ल भाग भनेर साइरन बजाउन सक्ने खालको प्रविधि चाहिँ मलाई भन्नुहुन्छ भने भएको छैन। पहिरो गइरहेका ठाउँमा त पहिरो जान्छ, त्यहाँ मेसिन राखेर अब यहाँनिर झर्छ भन्नुले अर्थ राख्दैन होइन। एक्टिभ पहिरो जुन छ, हामीले भनौँ कृष्ण भीरमा जतिखेर एक्टिभ थियो अथवा जुरेमा जतिखेर पहिरो झरिरहेको थियो, अब त्यहाँ पहिराको थाप्लामा मेसिन राखेर पहिरो झर्दैछ भनेर खासै अर्थ राख्दैन होइन। अब जहाँ पहिरो जाने सम्भावना देखिन्छ तर अहिले गइरहेको छैन, त्यस्तो ठाउँमा राखेर चाहिँ अब यो कस्तो हो भन्नुहुन्छ भने एकेडेमिक हिसाबले यो सैद्धान्तिक रूपमा यो सम्भव छ, तर व्यावहारिक रूपमा हामीलाई काम लाग्ने खालको प्रविधि भइसकेको अवस्था छैन।
1: नेपालमै पनि कतिपय ठाउँमा परीक्षण शुरू भएको भनेर खबरहरू आएका थिए, यसले हेर्दाखेरि हामीले सक्रिय पहिरोलाई चाहिँ झर्ने कुरा अलिकति हेर्न सक्यौं, तर नगएको ठाउँमा चाहिँ गाह्रै छ। विश्वमै अन्त पनि कतैतिर देखिन्छ त्यसको प्रयोग कि अथवा के छ?
0: अब त्यो जमिनको बनोटमा भर पर्छ होइन, अलिक स्लोप कम हुने जहाँ यो मास मुभमेन्ट अलिकति होइन स्लिप हुने कुराहरूमा चाहिँ सम्भव भएको पनि देखिन्छ होइन। तर नेपालको सन्दर्भमा पहिरोको पूर्वानुमान गरेर बस्तीहरू सुरक्षित भएको त्यो चाहिँ निकै कम छ।
1: पानी र पर्वत विशेष बलिउँ नेपालमा अहिले हामी पहिरोको कारण रोकथामका उपाय र पहिरोको पूर्व सूचना प्रणालीका बारेमा पूर्व सूचना प्रणालीमा काम गर्दै आउनुभएका दिनानाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। अब रोकथाम र व्यवस्थापनतिर अलिकति जोड़ दिएर हामी छलफल गरौं, पहिरोको जोखिम कम गर्न के उपाय अपनाउन सकिन्छ व्यक्तिगत र सामुदायिक रूपमा, त्यसबारेमा के गर्न सकिन्छ र के भइरहेको छ नेपालमा?
0: हजुर, दुईवटा स्तरमा हामीले कुरा गर्नुपर्ने भयो, एउटा चाहिँ व्यक्तिगत रूपमा होइन, व्यक्तिगत रूपमा गर्न सकिने चाहिँ कामहरू थोरै हुन्छन् होइन, सानो स्केलको मात्रै हामीले गर्न सक्छौ। एउटा त हानिकारक हौ भनौँ नि अघि, जुन हाम्रो कारणबाट पहिरो सिर्जना हुन्छ त्यो कारणहरूलाई कम गर्ने अथवा त्यो कारणहरू हामीले सिर्जना नगर्ने, जस्तो खोरिया फडानी भनौँ होइन, अत्यधिक चरिचरण भनौँ, कहीँ फडानी गर्ने आगो लगाउने कामहरू गर्छौँ होला पाखामा, यो काम नगर्ने हो भने कम हुन्छ। एउटा त त्यो भयो, अर्को ठिकै छ तर केही त प्राकृतिक कारणले पनि पहिरो गइरहेका छन्, त्यसको लागि हामीले गर्न सक्ने एउटा चाहिँ पानीको निकास मिलाउने कुरा हो। र परम्परागत रूपमा हजुरले सम्झनुहुन्छ भने हाम्रा अझै पनि त्यो ज्ञान छ, भल काट्ने भन्ने कुरा छ नि
1: होइन,
0: भल काट्ने, खोल्सामा जाने जहाँबाट चाहिँ पानी राम्रोसँग निकास हुन्छ, बर्खामा यो पोखरीहरू बर्खा लाग्नुभन्दा अगाडि सोर्ने जसले गर्दा पोखरीमा पानी सङ्घिन्छ, पानी त्यहाँ सङ्घिएपछि पछि मूलको रूपमा

0: डाँडामा पोखरी खोल्सामा मूल भन्ने खालको कस्तो राम्रो आख्यानहरू थियो। हामीले गर्न सक्ने कामहरू व्यक्तिगत रूपमा गर्न सकिने, सामाजिक रूपमा सामूहिक रूपमा गर्न सकिने कुराहरू यिनी हुन्।
1: पहिरोको जुन अहिले तपाईँले भन्नुभयो हाम्रा परम्परागत ज्ञान अथवा रैथाने ज्ञानहरू त्योहरू चाहिँ एकदम प्रयोग कम हुँदै गएको पाइन्छ। अहिले पछिल्लो समयमा खासै प्रयोग गरेको पनि देखिँदैन। त्यसलाई चाहिँ हाम्रो सरकारी निकाय, हाम्रा विशेष गरी पालिकाहरू अथवा हाम्रो निकायहरूबाट प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने सम्भावना कतिको रहन्छ? ती
0: सम्भावना त प्रशस्तै छ र वास्तवमा विकल्प पनि छैन, होइन? किनभने प्रकृति मैत्री र दिगो चाहिँ उपाय नै त्यही होइन। अरू हिसाबले छेकेर त्यति पहिरो छेकिँदैन जति प्राकृतिक हिसाबले हामीले खोल्साहरूमा पाखोमा संरक्षण गरेर जति जोगाउन सकिन्छ। र अर्को अझ स्थानीय तहले जुन भन्नुभयो खेती प्रविधि, सिंचाइको प्रविधि, होइन, चरीचरण यसको व्यवस्थापन गर्ने हो भने धेरै राम्रो हुन्छ।
1: पहिरो नियन्त्रणका लागि चाहिँ जस्तो कुनै ठाउँमा पहिरो सामान्य रूपमा जान थालेको छ, भोलि कतै ठूलो गइहाल्छ कि भन्ने जोखिम भयो भने त्यहाँ केही संरचनाहरू गर्न सकिन्छ, तिनीहरूको प्रभावकारिता कतिको रहन्छ?
0: यो पहिरोको एउटा अचम्मको प्रकृति हुन्छ हजुरको। सानोमा रोकियो भने यो रोक्न सकिन्छ, भल भयो पहिरो भयो यिनीहरू सानो छ भने यिनीहरूलाई रोक्न सकिन्छ, निकै ठूलो भएपछि यिनीहरूलाई रोक्न गाह्रो हुन्छ र ठूलो पहिरो रोक्नलाई निकै ठूलो संरचनाको आवश्यकता पर्छ। त्यसैले पहिरो रोक्न नसकिने कुरा छैन, रोक्न सकिन्छ। कतिपय अलि ठूलो प्राकृतिक कारणले गएका जस्तो भूकम्पको कारणले धेरै भिरालो भएको हुनाले पर्वतमै खसिरहेका कुराहरू छ, त्यस्तोलाई चाहिँ अब अहिलेको प्रविधिले पनि अब गाह्रै हुन्छ, होइन? नत्र अरू पहिरो रोक्न सकिन्छ तर यो जमिनको बनोटमा चाहिँ भर पर्छ। त्यसैले यसको प्राविधिक मूल्याङ्कन गरेर के गर्दाखेरि रोक्न सकिन्छ, सबैभन्दा न्यूनतम खर्चमा रोक्न सकिने प्रविधि के हुन्छ, त्यो चाहिँ प्राविधिक मूल्याङ्कन गर्नु जरुरी हुन्छ।
1: यो पहिरोको नियन्त्रणकै कुरा गर्दाखेरि चाहिँ पहिरोलाई विशेष गरी सतहमा जाने र सतहभित्रैबाट जाने पनि भन्ने गरेका छन्, छुट्याउनु कतिको जरुरी हुन्छ, छुट्याउन सकिन्छ शरीर सामान्य रूपमा?
0: यो एकदमै महत्वपूर्ण छ, किन जगैदेखि जाने, होइन, त्यसको बेड रक नै जाने जुन पहिरोहरू छ त्यो चाहिँ बाहिरी सतहका काम गरेर रोक्न सकिने अवस्था हुँदैन। कहिलेकाहीँ बाँसहरू लगायो भने पहिरो रोकिन्छ भन्छौँ, तर कुनै कुनै पहिरोले त सिङ्गो बाँसको गाडी बोकिरहेको हुन्छ। वन जंगल संरक्षण गर्यो भने पहिरो जाँदैन भन्छौँ हामीले, तर वन नै सबभन्दा बढी बोकेर झरेको, त्यही ठुल्ठूला रूखले भारी भएर फेरि झरेको अवस्था पनि छ। त्यसैले यो जमिनको बनोट, भिरालोपना, त्यहाँ अघि हामीले भन्यौँ पानीको निकासमा भर पर्छ, जुन कुरा स्थानीय स्तरमा पाका मान्छेहरूको अनुभव, होइन, अरू प्राविधिक अध्ययन अनुसन्धानबाट यो निर्कुल गर्न सकिने कुरा हो।
1: अघि तपाईँले पनि जोडिहाल्नुभयो हाम्रो त केही घण्टा अथवा केही समयको दूरीमा नै हाम्रो भूगोल फरक फरक छ, धेरै ठाउँमा भूगोल अनुसार गर्नुपर्छ भनेर, सबै भूगोलको हामीले त्यसरी छुट्टा छुट्टै अध्ययन गर्नु कतिको सम्भव छ, गरेर त्यहाँनिर के गर्न सकिन्छ भन्ने कुरा गर्न सक्छौँ कि सक्दैनौँ? हामीले
0: सम्भव छ कि छैन भनेर त प्रश्न नै नबनाउ भन्छु म, किनभने हाम्रो जमिन यो छ भनेपछि त अध्ययन त गर्नै पर्यो नि त। र यो भूगर्भ विभाग जुन छ, खानी तथा भूगर्भ विभाग, त्यहाँको एउटा पहिरो शाखा छ, उहाँहरूले पहिरोको जोखिमहरू अध्ययन गरेर नक्साङ्कन गरेर त्यसलाई नक्सा राख्ने कामहरू सुरु गर्नुभएको पाइन्छ। अब त्यो देशभरिको हुनु पर्यो कि, होइन, नमुना गरेर मात्रै भएन, देशभरिको गर्नु पर्यो, नगरी विकल्प भएन नि।
1: पालिका मात्रै नभएर ओडा अथवा ओडाबाट पनि टोलसम्म नै गर्नुपर्ने छैन हाम्रो भूगोल हेर्दा चाहिँ?
0: एकदमै सर, यो त एकदमै विस्तृतमा गर्नुपर्छ, यो त जति विस्तृतमा गर्यो त्यति बढी आवश्यकता हुन्छ र ससाना खोल्साहरू तिनको निकासले पहिरोमा धेरै योगदान गर्ने भएको हुनाले यो ससाना माइक्रो वाटर सेड, माइक्रो क्याचमेन्ट भन्छ, त्यसलाई हेर्नुपर्ने हुन्छ।
1: पानी र पर्वत विशेष बदलिलो नेपालमा अहिले हामी बाढी पहिरोको कारण, रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा पहिरो लगायत मनसुन जन्य विपद व्यवस्थापनका जानकार दिनानाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल,
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
2: कार्यक्रम सड़क र सवारी। हरेक सोमबार र शुक्रबार बिहान 9:30 देखि 10 बजे सम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई यो 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस फिस्टुला फिसेर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
6: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ
5: प्राविधिक शिक्षा आजको आवश्यकता
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
5: फोन 01-5121-0012-5121-00 97418-0296
3: वेबसाइट www.nec.edu.np

0: ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बाढ़ी पहिरोको कारण रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा पहिरो लगायत मनसून जन्य विपद व्यवस्थापनका जानकार दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। पहिरोको रोकथाम र व्यवस्थापनकै सन्दर्भमा बायो इन्जिनियरिङका कुराहरू धेरै भइरहेका छन्। चर्चा अनुसार यसले पहिरो रोकथाममा भूमिका चाहिँ कतिको खेल्छ?
2: हो, पहिरोलाई बायो इन्जिनियरिङले मात्रै रोक्छ भन्न सकिँदैन। टेवा पर्खालहरू आवश्यक पर्छ, होइन? त्यो भएर पहिरोको साइज अनुसार, त्यसको प्रकृति अनुसार, अब ससाना पहिरो, कम स्लोपको पहिरोलाई चाहिँ बायो इन्जिनियरिङले पनि थाम्छ। धेरै ठूलो पहिरो छन् भने, जस्तो कृष्णवीर जुरेको जुन ठूलो पहिरो देख्नुभयो, बाजुराका पहिरोहरू भयो, होइन, त्यसपछि बझाङका पहिरोहरू छन्, यिनीहरूलाई अब सामान्य अघि यहाँले भन्नुभयो नि, सतही पहिरो र गहिरो पहिरो, गहिरो पहिरोलाई बायो इन्जिनियरिङले मात्रै रोक्न सक्दैन। तर एउटा सत्य कुरा के हो भने, स्ट्रक्चर संरचना बनाई, भौतिक संरचना बनाएर रोकिसकेपछि पनि बायो इन्जिनियरिङ आवश्यक छ। हजुरले कृष्णवीरमा देख्नुभयो होला, होइन? त्यहाँ रोकिसकेपछि पनि हामीले ठुल्ठूलो संरचना बनाएर पहिरो रोक्यो सरकारले, त्यसपछि पनि त्यहाँ बायो इन्जिनियरिङ त गरेको छ। त्यो भएर बायो इन्जिनियरिङ टाइम लाग्छ र दिगो हुन्छ, भौतिक संरचनाहरू छिटो बन्छ र त्यसको सीमित आयु हुन्छ। निश्चित समयपछि भौतिक संरचनाको आयु सकिन्छ र प्रकृतिले नै फेरि मजबुत हुनुपर्ने हुन्छ कि, त्यो अवस्था हो। त्यही भएर त्यहाँ ब्यालेन्स छ।
1: कृष्णवीरको जस्तै उदाहरण दिँदाखेरि अरू ठाउँमा पनि त्यो किसिमको लगानी अथवा खर्च गर्नु कतिको आवश्यक देखिन्छ अहिलेको रूपमा हेर्दै गर्दा? हाम्रो भूगोललाई हेर्दाखेरि
2: यस्तो छ, जहाँ सड़क छ, सिंचाइ छ, होइन, जहाँ हाम्रो आधारभूत आवश्यकताका आवागमनका संरचनाहरूलाई नै प्रभाव पार्ने गरी पहिरो जान्छ, त्यहाँ त लगानी गर्नै पर्यो। जसरी पनि बाटो निकासहरू त चाहियो, होइन? तर अन्यत्र अब जहाँ चाहिँ त्यो पहिरोलाई त्यसै छोडिदिँदा ठिकै, जमिन कुनै ठाउँमा गएर ब्यालेन्स त हुन्छ आफै, होइन? त्यो भएर त्यसमा लगानी गर्नुभन्दा त्यसलाई छोडिदिँदा नै आर्थिक सामाजिक फाइदा छ। वातावरण हिसाबले पनि लगानी गर्नुको खासै औचित्य छैन भने कहिलेकाहीँ प्राकृतिक रूपमा त्यो आफै सन्तुलनमा आउनु दिनु पनि ठिकै हुन्छ। किनभने देशभरि हिमालमा जति पहिरा छन् अब त्यहाँ गएर त्यो सबै रोक्न सकिने अवस्था भएन। कतिपय नदी किनारका खोचहरूमा त्यहाँ पहिरो रोकेर के अर्थ भयो?
1: कालान्तरमा गइरहेको पहिरो पनि फेरि प्राकृतिक रूपमा त्यसमा रोकिने सम्भावना त रहन्छ नि, होइन? फेरि
2: रोकिन्छ, कुनै समयमा गएर त्यो रोकिन्छ, त्यहाँ बिरुवाहरू आउँछ। हाम्रा धेरै बस्तीहरू पहिरोले थुपारेका ठाउँमा छन्, बस्ती योग्य हुन्छ, मान्छेहरू त्यहाँ बस्छन्, त्यसपछि फेरि कुनै समय फेरि त्यहीँ पहिरो उत्पत्ति हुन्छ। यो चक्र प्राकृतिक चक्र त हुन्छ।
1: हामीले अघि चर्चा गरौँ व्यक्तिगत सामुदायिक रूपमा कसले के गर्न सक्छ भन्ने विषयमा, के गर्न सक्छ भन्ने भन्दा नि जिम्मेवारी कसको भन्नेतिर गयो भने चाहिँ हाम्रो नियम कानूनहरूले जिम्मेवारी तोकेसकेको छैन, कसले गर्छ? साँच्चै पहिरो नियन्त्रण काम गर्नु पर्ने चाहिँ कसले हो?
2: एकदमै जटिल छ हाम्रो, किनभने प्रष्ट भनिएको छैन, होइन? यदि हजुरको मेरो कारणले गर्दाखेरि पहिरो गयो भने हामी जवाब चाहिँ हुनुपर्छ भन्ने त्यस्तो टड्काहरू कानूनी व्यवस्था पनि छैन, होइन? प्रकृतिको दोहन गर्नु हुँदैन, पहिरो जान दिनु हुँदैन भन्ने हिसाबले अब एक खालको निर्देशनहरू छ। तर त्यो गर्यो भने के हो नि भनेर कानून बनेको लागू भएको अवस्था नभए हुनाले व्यक्तिगत होला अथवा कुनै कम्पनीको कुरा होला, होइन, त्यो चाहिँ त्यति देखिँदैन। अहिले हेर्दाखेरि व्यवहारमा कस्तो के हो भन्नुहुन्छ भने, जलविद्युत आयोजनाको कारणबाट पहिरो गयो भने, अब इभन जलविद्युत आयोजना छ त्यो क्षेत्रमा, तर पहिरोको चाहिँ प्राकृतिक कारणले गएको भए पनि यो जलविद्युतको कारणले पहिरो गयो भनेर अलिक बढी जलविद्युत आयोजनाको क्षेत्रमा चाहिँ चासो भएको, जलविद्युत आयोजनाबाट चाहिँ क्षतिपूर्ति माग्ने के गर्नेसँग काम भएको देखिन्छ, होइन, व्यवहारमा। तर जुन स्थानीय सरकार अथवा प्रदेश संघको सरकारको तर्फबाट बाटो खन्दाखेरि गएका पहिरा छन्, त्यहाँ त्यसको जवाफदेही ठ्याक्कै देखिँदैन, यो खालको अवस्था चाहिँ छ। त्यसैले नियम कानून त्यति बलियो प्रष्ट छ जस्तो मलाई लाग्दैन। तर अब नीतिहरू चाहिँ छन्, होइन, भूसंरक्षण नीति छ, जसको प्रमुख मकसद उद्देश्य भनेको चाहिँ पहाड़ी पहरो हरुलाई कम गर्नु भन्ने हो हैन कानूनहरु पनि त्यो खालको छ तर तपाईले कानून तोड्नु भयो भने कारबाही छैन के
1: जस्तो अघि हामीले चर्चा गरिहाल्यौं खानी तथा भूगर्भ विभागले चाहिँ नक्साङ्कन गर्ने अथवा जोखिम पहिचान गर्ने अध्ययन गर्ने काम त गरेको छ तर नियन्त्रणकै लागि भनेर तोकिएका संयन्त्रहरू चाहिँ कतिको प्रष्ट देखिन्छ हाम्रा सरकारी संयन्त्रहरू चाहिँ
2: यो गाह्रो छ अब अहिले संघीय संरचनामा पछि पनि कुरा गरौंला कहाँ कस्तो काम गर्ने जनशक्ति हुनुपर्ने हो होइन कसलाई बढी बजेट दिनुपर्ने हो अब यो खालको एउटा प्रष्टता देखिँदैन संघमा हेर्नुभयो भने खानी तथा भूगर्भ विभागमा पनि पहिरो सम्बन्धी काम गर्ने शाखाहरू छन् जनशक्ति छन् त्यसपछि जलस्रोत तथा सिंचाई विभागमा पनि छन् पहिला चाहिँ जल उत्पन्न प्रकोप नियन्त्रण विभाग थियो होइन अहिले मर्ज भएर त्यहाँ छ त्यहाँ पनि जनशक्ति छ वन मन्त्रालय अन्तर्गत वन तथा भू संरक्षण विभाग छ त्यहाँ पनि महाशाखा छ संघमा अब सड़कमा पनि पहिरो हेर्ने शाखा महाशाखाहरू छन् जनशक्ति छ होइन अब यिनीहरूको एक एक गरेर हेर्दा चाहिँ हो त्यहाँ मान्छे चाहिन्छ भन्ने जस्तो देखिन्छ तर उहाँहरूले के भयो त उपलब्धि भनेर हेर्यो भने पहिरो कम भएका त छैन यसरी पहिरो कम हुन्छ भनेर कहीँ नमुना भएको र त्यसको चाहिँ त्यो नमुना अनुसार चाहिँ त्यसको विस्तार भएको त्यस्तो पनि छैन होइन त्यो अब केही नमुनाहरू पहिला सिर्जना भएका थिए त्यो पनि निरन्तरता भएको छैन त्यसैले चाहिँ अहिले एकदमै असामञ्जस्यताको अवस्था देखिन्छ होइन संघमा अब प्रदेशमा त्यो खालको त्यहाँको वन मन्त्रालय अन्तर्गत केही विभागहरू छन् त्यसपछि कार्यालयहरू छन् होइन अब उनीहरूको काममा पनि अन्यलता नै बढी देखिन्छ स्थानीय तहमा संविधानले स्थानीय तहलाई जलाधार संरक्षण खानी संरक्षण खनिज पदार्थको संरक्षण भनेर एकल जिम्मेवारी पनि दिएको छ भले अरू दुईटा टोलाको पनि जिम्मेवारी छ तर स्थानीय तहलाई चाहिँ एकल अधिकार छ अग्राधिकार छ भनौँ न तर त्यहाँ जनशक्ति पनि छैन बजेट पनि छैन मतलब पनि छैन यस्तो एक खालको यो भोलिचालीको भाषामा लठभद्र अवस्था हुन्छ नि त्यस्तो अवस्था छ कि
1: हामीले यो रोकथामको कुरा गर्दाखेरि कतिपय संयन्त्रको प्रश्न नहुँदा नहुँदै पनि विभिन्न निकायबाट यो पार्चाली वितरण भनेर एकदमै धेरै खर्च गरेको पाइन्छ पहिले जिल्ला विकास समिति हुन त अत्याधिकै थियो अहिले पनि विभिन्न निकायबाट गएको पाइन्छ जता पनि पहिरो गयो भनेपछि अलिकति जाली पठाइदियो यो चाहिँ कतिको प्रभावकारी पाइन्छ अहिले
2: यस्तो छ अब राम्ररी लगाएकोमा त्यसलाई इन्जिनियरिङ हिसाबमा सर्वे गरेर यहाँ तारजाली लगाउँदा उपयुक्त कि हुन्छ कि हुन्न यो तारजाली लगाउनु पर्ने ठाउँ हो कि होइन त्यो ख्याल गरेर लगाएको भए हुन्थ्यो यहाँ त पहिरो गयो माग आयो अब के अन्त भन्दा 100 तारजाली माग्यो अनि 10 दिएर पठायो उसले 10 तारजाली लगाएर कहाँ लगाउँछ किनभने तारजाली कस्तो भने हजुरको राम्रोसँग लगाइयो भने त्यसले थाम्छ राम्रोसँग लगाइएन भने त्यही पहिरोको कारण हुन्छ
1: त्यसलाई पनि एकदम प्राथमिक रूपमा मिलाउनु
2: प्राथमिक रूपमा मिलाउनु पर्यो होइन र तारजाली लाइयो भनेर मात्रै भएन अघि मैले हामीले कुरा गऱ्यौँ नि तारजाली सँगसँगै बायो इन्जिनियरिङको काम पनि हुनु जरुरी छ होइन त्यो त हुँदैन अनि कहीँ कहीँ कहाँ देखिन्छ भने तारजाली लाउने नहुने ठाउँमा तारजाली लगाउनु भएको छ त्यो तारजाली त्यहाँ लिएर जाँदा जुन खर्च छ त्यो पनि अत्यधिक अचाकली खर्च छ अनि कहीँ त्यो तारजालीमा भर्ने ढुङ्गा भर्नलाई कहीँ खन्नु हुन्छ जहाँ पहिरो सिर्जना हुन्छ फेरि र तारजालीमा ढुङ्गा भर्दा तपाईँले मिलाएर भर्नुभयो भनेको त्यसले लोड थाम्छ तर त्यो तारजालीमा ढुङ्गा भर्दा मिलाउन जान्नु भएन भने चाहिँ त्यही तारजाली पहिरो भएर बग्छ धेरै ठाउँमा हेर्नु होला तारजाली नै लोकतिर बगेको देखिन्छ त्यो भएर तारजाली फेसन जस्तो भयो तारजाली कार्यकर्तालाई थुम्थुमाउने जस्तो काम भयो तारजाली लाउनै हुन्न भनेको पटक्कै होइन चाहिन्छ तारजाली महत्वपूर्ण प्रविधि पनि हो तर तारजाली लगाउँदा ख्याल गर्नुपर्ने कुरा यो त्यहाँ उपयुक्त छ कि छैन भनेर निर्गेल गर्न जरुरी छ र तारजालीको आयु हुन्छ 15-20 वर्षपछि तारजाली बुढो होला त्यतिखेर जमिन आफै मजबुत हुने वातावरण बनाइदिनु पर्यो नि त्यो भएन भने त होइन त्यही भएर अहिले हामीले तारजालीमा गरेको जुन हजुरले भन्नुभयो फेसनको तारजाली
1: कालचुली रूपमा
2: तपाईँ 100 तारजाली माग्न जानुहुन्छ अब दिएन भने अर्कोचोटि होइन के हुन्छ चुनाव आउला के होला 10 चाहिँ अहिले धेरै पठाइदिउँ न भन्ने खालको ढंगले जुन तारजाली गरिरहेका छौँ यो चाहिँ हाम्रो दुरुपयोग
1: यही तारजालीकै व्यवस्थापन भनौँ अथवा अघि हामीले नियम कानूनहरू अलिक प्रष्ट छैनन् अनि हाम्रो संयन्त्रहरू पनि प्रष्ट छैनन् भन्ने कुराकानी गरौँ ती कुरा सबैले जोड्दाखेरि हाम्रो संघीय संरचना अनुसारका सरकारहरूको जिम्मेवारी समन्वय चाहिँ कतिको पाउनुहुन्छ विशेष गरी समन्वयको कुरालाई हामीले जोड्दै गर्दाखेरि
2: यो हजुरको सबैभन्दा बढी व्यवस्था गरिएको क्षेत्र पहिरो हो जस्तो लाग्छ मलाई र तीनै तहको जिम्मेवारी तोकेको छ संविधानले। स्वामीले चाहिँ भू उपयोग सम्बन्धी नीति बनाउने, संरक्षणका नीति कानूनहरू बनाउने कुराहरू संघको जिम्मेवारीमा छ। त्यसपछि प्रदेशको पनि भू उपयोग योजना बनाउने, लागू गर्ने जिम्मेवारी छ। स्थानीय तहको त मैले अघि नै भने भू संरक्षण, खानी संरक्षण उसको योजना छ, तर स्थानीय तहको बढी इन्ट्रेस्ट केमा छ, गिटी बालुवा उत्खननमा छ। त्यही भएर त्यहाँबाट स्रोतको दोहन गर्न, त्यहाँबाट एक खालको आमदानी गर्न सबै तहको इन्ट्रेस्ट छ। त्यसको संरक्षण गर्न, त्यहाँबाट आउने जुन प्रतिकूल प्रभावहरू जुन पर्नेवाला छ त्यसलाई कम गर्न कसैको चासो भएको अवस्था छैन। र यसको अर्को कारक के छ भन्नुहुन्छ भने, अब प्राकृतिक पहिरोहरू र मानव सिर्जित पहिरोहरूको व्यवस्थापनमा यसको हजुरको सीमाङ्कन भएन। कस्तो भएको भए राम्रो हुन्थ्यो भने, प्राकृतिक पहिरो चाहिँ साना स्तरका पहिरो स्थानीय तहले व्यवस्थापन गर्ने, नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने, जुन चाहिँ प्राकृतिक प्रविधिहरू प्रयोग गरेर बायो इन्जिनियरिङ विधिबाट स्थानीय रैथाने जुन प्रविधिहरू छन्, अघि मैले पोखरी भने, भल काट्ने भने, होइन, यी कुराहरूबाट चाहिँ उपयोग गर्न सकिन्थ्यो जुन स्थानीय तहले गर्न सक्थ्यो। त्योभन्दा ठूला मझौला स्तरका पहिरोहरू छन् भने त्यसलाई प्रदेशले लगानी गर्नुपर्ला, त्यसमा स्थानीय तहको केही भूमिका हुन्छ होला, प्रदेशले नेतृत्व गर्नुपर्ला। ती पहिरो कम संख्यामा हुन्छन् तुलनात्मक रूपमा, प्रदेशले गर्ने। र ठूला पहिरोहरू छन् भने त्यो चाहिँ संघले नेतृत्व गर्ने, ठूलो बजेट चाहिएला, ठूलो प्रविधि चाहिएला, धेरै ठूला इक्विपमेन्ट प्रयोग गर्नुपर्ला, त्यो स्थानीय तहमा नहोला। यसरी बाँडफाँड गरेर काम गर्यो भने प्राकृतिक पहिरो नियन्त्रणमा सहज हुन्थ्यो, अब त्यो छैन। र अर्को एकदमै जवाबदेही के हुनु पर्यो भने, यदि कुनै निकायले, जस्तो निकायगत जिम्मेवारी हुनु पर्यो कि र जवाबदेहिता हुनु पर्यो। यदि सड़क विभागले सड़क बनाउँदा पहिरो गएको छ भने त्यसको नियन्त्रण गर्ने, त्यसको न्यूनीकरण गर्ने जिम्मेवारी त सड़क विभागको हुनु पर्यो। र सड़क विभागले अथवा कुनै जल विद्युत आयोजनाले त्यहाँ विकास काम गर्छ भने त्यसमा हुने पहिरोको जोखिम अथवा अरू कुनै पनि प्रकोपको जोखिम उसले ध्यान दिनु पर्यो, किनभने उसको लगानी जोखिममा छ नि त। र एउटा त्यो पक्ष भयो, अर्को त्यसको कारणले जुन जोखिम हुन्छ त्यसको न्यूनीकरण पनि उसैले गर्नु पर्यो। अब यहाँ एउटाले बाटो खन्यो, अर्कोले गएर त्यहाँ पहिरो नियन्त्रण गर्ने भन्ने कुरा त मिल्दैन नि त। त्यसो भएर जसको कारणबाट पहिरोको सिर्जना हुन्छ त्यो न्यूनीकरण गर्न उसैलाई जवाबदेही बनायो भने सजग हुन्थ्यो, उसले जवाबदेही गर्छ।
1: कतिको स्पष्ट छ हामीले पहिरोको कारणमा सड़क खन्नु, संरचना बनाउनु अथवा प्राकृतिक सम्पदाको उत्खननको कुरा, त्यसबाट चाहिँ पहिरो आउन सक्छ है, तैँ जिम्मेवार हुनुपर्छ भनेर बाँध्ने खालको नियम कानून चाहिँ कतिको छ?
2: जिम्मेवार हुनुपर्छ भन्ने सामान्य अन्डरस्ट्यान्डिङ रह्यो, होइन, जस्तो सड़क विभागले पनि आफूले जुन सड़क बनाउँछ त्यहाँको पहिरो उसैले, होइन, बजेट छुट्याउँछ, काम गर्छ, त्यो हो। तर जुन जवाबदेहिताको कुरा छ नि, होइन, डोजारे बाटो भनेको छ नि, अब जवाबदेहिता रहेन कि, होइन, त्यो जवाबदेहिता चाहिँ सीमाङ्कन हुन र कडाईका साथ पालना गर्न जरूरी छ। त्यो भयो भने हजुरको ईआईए भन्छ नि, वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा त्यतिखेर चाहिँ यो विपद जोखिम पनि मूल्याङ्कन गर्थ्यो होला, त्यहाँबाट एलाइनमेन्ट गर्दा त्यो ढंगको संरचना बनाउँदाखेरि सबै कुरा भत्केर जान्छ, प्रकोप जोखिन्छ, यो लगानी पुरै ध्वस्त हुन्छ भने खालको आउटपुट आयो, त्यो जानकारी आयो भने उसले त्यहाँ गर्दैन थियो होला, अथवा फरक ढंगले गर्थ्यो, गर्नु पर्थ्यो नि त, त्यो छैन।
1: हामीले यी सबै कुराकानी गरेर हेर्दै गर्दाखेरि नेपालमा पहिरोको जोखिम न्यूनीकरण अथवा पहिरोको रोकथाम, क्षति कम गराउने यो कुरामा चाहिँ उच्च स्तरीय तहबाट नै आयङ्कारण बनाउनेदेखि त्यसको समन्वय गर्नु चाहिँ अहिले एकदमै आवश्यक देखिँदो रहेछ।
2: असाध्य ढिलो भइरहेछ कि सर, पहिरो यति धेरै गएका छन् कि, होइन, र त्यो पहिरो त्यो पहिरो मात्रै होइन सर, त्यसले हाम्रो समग्रमा हाम्रो स्रोत नै बगेर गइरहेको छ नि। वर्षेनी धमिरो बगेर जाने खोलाले कति माटो लयो होला, यसो विचार गर्नु न। त्यसो भएको हुनाले यसको कति अरबमा यो नोक्सान भएको छ भनेर त्यो त्यसरी आर्थिक मूल्याङ्कन नै भएको छैन कि, त्यसले गर्दा पनि यसप्रतिको चासो कम भएको अवस्था हो, होइन। यदि हजुरले डीआरआर पोर्टलको डेटाहरू हेर्नुहुन्छ भने अब त्यहाँ मृत्यु भएको अथवा कसैको घर वस्तु क्षति भएको पहिरोहरू मात्रै त्यहाँ रेकर्ड हुन्छ तर त्यो बाहेकको पहिरोले पनि क्षति त गर्छ नि पहिरो त आफैमा क्षति हो नि माटो सरेर जानु आफैमा क्षति हो त्यसको मूल्याङ्कनै भएको छैन कि र हाम्रो रियलाइजेसनै भएन
1: जुन ठाउँमा जोखिममा रहेका परिवारहरू छन् उनीहरूले चाहिँ आफ्नो सुरक्षाको लागि कति कुराहरू ख्याल गर्नुपर्छ विशेष गरी यो मनसुनी सिजनमा चाहिँ
2: यो त असाध्यै महत्वपूर्ण कुरा छ होइन र जहाँ जोखिममा छ उहाँहरू अब सकेसम्म भन्नु पर्यो होइन कहिले काहीँ यो विकल्पै नभएको अवस्था छ कतिपय ठाउँमा उहाँहरू बाहिर जान खोज्दा सुरक्षित ठाउँमा जान्छु भन्दा पनि उपाय नभएर मर्नु परेको अवस्था छ त्यही भएर हामीले अब सुरक्षित ठाउँमा गएर बस्नुपर्छ भनेर अर्तिपेर मात्रै अब लगाउने अवस्था छ तर जहाँ मान्छेहरू जोखिममा हुनुहुन्छ उहाँहरूलाई सुरक्षित ठाउँमा जाने सुरक्षित ठाउँमा जाने उपाय छैन भने सरकारले राज्यले सुरक्षित ठाउँमा लगेर राख्ने उपाय गर्नुपर्छ कहीँ कहीँ स्थानीय तहहरूले जस्तो सिन्धुपाल्चोको भोटेकोसीमा र बाह्र विषयमा हो क्या अरे दुई महिना तपाईँहरू बरु अन्त बस्नुहोस् भनेर उहाँहरूलाई डेरा भाडा सहयोग गरेर पनि सुरक्षित ठाउँमा पठाएको थियो अब तर त्यो वर्षैभरि वर्षेनी गर्न सकिँदैन उपाय चाहिँ पहिरो गइसकेपछि पहिरो झर्न थालेपछि भाग्ने समय हजुरको निकै कम हुन्छ त्यही भएर बर्खामा हजुर सुरक्षित ठाउँमा गएर बस्नु नै
1: त्यसै गरी प्राणी पहिरोको पूर्व सूचना प्रणालीको क्षेत्रमा कार्यरत हुनुहुन्छ हामीले बाढ़ीले छाड्यौं भने बाढ़ीमा चाहिँ पूर्व सूचना अहिले पनि प्रभावकारी रूपमा भएको देखिन्छ कतिपय बेलामा बाढ़ी माथिबाट आउँदै गएर तलका मान्छेहरू भागेर ज्यान बचाएका मेलम्ची लगायत धेरै ठाउँमा उदाहरणहरू हामीले पाउन सक्छौं पहिरोमा चाहिँ पूर्व सूचना प्रणाली कतिको हुन सक्ला
2: अघि भने अब सैद्धान्तिक रूपमा चाहिँ सम्भव छ होइन अब व्यवहारिक रूपमा चाहिँ हजुरले संकेत हेर्ने हो र संकेत थाहा पाएपछि त्यो पहिरो नझर्दै जमिन नहिँड्दै तपाईँ त्यहाँबाट हिँड्नु पर्यो अरू धेरै अब होइन यति सेकेन्ड टाइम हुन्छ यस्तो यस्तो हुन त भूकम्पको पनि यति सेकेन्ड अगाडि थाहा पाउन सकिन्छ भन्ने छ नि तर त्यो कतिको व्यवहारिक छ भन्ने कुरा हो होइन त्यसैले पहिरोमा म त त्यही भन्छु होइन तपाईँले केही संकेत पाउनुभयो जो एउटा त जोखिममा हुनुहुन्छ भने तपाईँ सुरक्षित ठाउँमै बस्नुहोस् पहिलेदेखि दोस्रो अघि हजुरले भने जस्तो बर्खामा त्यहाँ नबस्नुहोस् अब बर्खामा पनि तपाईँ जान सक्नुहुन्न भने संकेत देख्न साथ तपाईँ सर्नु फेरि फर्केर त्यहाँ नजानुहोस् सुरक्षित जबसम्म महसुस हुँदैन त्यहाँ नजानुहोस्
1: पहिरो गइरहेको बेला अथवा त्यो गएकै बेलामा चाहिँ गर्नै पर्ने र गरौँ नभने काम चाहिँ के हुन सक्छ जसले चाहिँ हाम्रो अलिकति भयो जनधन बच्चा
2: यस्तो छ तपाईँ उता कहिले काहीँ कस्तो हुन्छ नि उद्धारमा जाँदा दुर्घटना भएको अवस्था छ होइन उद्धारमा जाँदाखेरि सेफ्टी इक्विपमेन्टहरू राम्ररी राखेर माथिबाट पहिरो झरिरहेको छ कि छैन त्यो ख्याल गरेर जान जरुरी हुन्छ र यदि तपाईँ उद्धारमा जाँदै हुनुहुन्छ भने तपाईँले केही न केही तालिम प्राप्त भएको जानुपर्ने हुन्छ र यो तालिम लिन पनि जरुरी छ होइन किनभने जोखिम कसलाई पर्छ थाहै हुँदैन हाम्रो सुरक्षाकर्मीहरू विशेष गरेर नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेनामा यो खालको तालिम भइरहेको पाइन्छ होइन उहाँहरूको अलिकति समुदाय केन्द्रित कार्यक्रम पनि छन् त्यसो भएर नजिकको सुरक्षाकर्मी सुरक्षा निकायहरूको क्याम्पमा सम्पर्क गरेर उहाँहरूसँग तालिम लिने कुराहरू गर्न सकिन्छ अब पहिरो गइरहेको बेला त जति सकिन्छ छिटो त्यहाँबाट भाग्ने हो र त्यहाँ नजाने हो होइन अरू अरू भन्नै सकिँदैन अब कहिले काहीँ पहिरो गइरहेछ झरिरहेछ भने चाहिँ पहिरोभन्दा माथिबाट भल तर्काइदिँदा त्यो पहिरो घट्छ बढ्दैन होइन माथि पहिरो झरिसकेको रोक्ने भन्ने होइन पहिरो गइरहेको ठाउँमा माथि भल तर्काउँदाखेरि पहिरो कम भएको अर्को वर्ष नझरेको कुराहरू देखिन्छ र अर्को ससाना पहिरोलाई चाहिँ टेवा पर्खाल लाएर रोक्न सकिन्छ धेरै जसो हामीले सड़कमा देखिरहेको हुन्छ पहिरो भएको हुन्छ तर्कालले टेवा पर्खाल लाउँछ रोकिन्छ र बाटो सुचारू हुन्छ त्यही भएर अर्को चाहिँ टेवा पर्खाल छ
1: यिनै कुराले हेर्दै गर्दा विशेष गरी बर्खायाममा हाम्रो पहिरो आउने भनेको पानी परेपछि नै हो बर्खायाममा चाहिँ विशेष सचेतना अपनाउनु पर्ने कुराहरू चाहिँ के हुन सक्छ
2: यसमा हजुरले वर्षाको बेला एउटा बर्खाको पूर्वानुमानमा होइन मौसम पूर्वानुमानको सूचनामा एकदमै ध्यान दिनु पर्यो होइन अब यो अलिक कम मिल्ला तर कालो र बाघको जस्तो भनेर भएन होइन आज मिलेन भोलि मिलेन अब मिल्दैन होला भन्नु भएन कुनै दिन त मिल्छ नि त
1: त्यो
2: मिल्न पनि थालेको छ होइन धेरै मिल्न थालेको छ त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा त मौसम पूर्वानुमानमा हजुरहरूले पनि मौसम पूर्वानुमानको समाचार दिनुहुन्छ धेरै रेडियो टेलिभिजन संचार माध्यममा मौसम पूर्वानुमान आउँछ होइन जल तथा मौसम विज्ञान विभागले विभिन्न माध्यमबाट यो प्रसारण गर्छ यसमा ध्यान दिनु पर्यो साँझ बिहान दुवैचोटि कति पानी पर्ने सम्भावना छ के छ ध्यान दिनु पर्यो र अर्को एउटा नम्बर छ जसमा फोन गर्दा पैसा लाग्दैन जल तथा मौसम विज्ञान विभागमा 1155 1155 1155 यति थिचेर डायल गर्ने बित्तिकै मेसिनले तपाईँ वर्षा सम्बन्धी जानकारी हो भने एक थिच्नुहोस्, बाढ़ी सम्बन्धी हो भने दुई थिच्नुहोस् भन्छ। अब आफूले के सोध्नु परेको हो एक थिच्नुहोस् होइन, त्यसपछि उहाँहरूले जानकारी दिनुहुन्छ। उहाँहरूलाई सोद्धाखेरि तपाईँले म फलानु जिल्लाबाट बोलेको भनेर राम्ररी सोध्नु पर्यो होइन, भरपर्दो हिसाबले सोध्नु पर्यो। यो एकदमै महत्वपूर्ण टेलिफोन हो, यसमा जथाभावी कुराहरू गर्नु भएन र यसको मोनिटरिङ भए हुन्छ। तपाईँले यदि कसैले होइन, विशेष गरेर म श्रोता गर्नलाई विशेष अनुरोध गर्न चाहन्छु, यसमा खेलचारी गरेर फोन गर्ने होइन, अनावश्यक रूपमा यो फोन इन्गेज गर्नुभयो भने यो कानूनी कार्यवाहीको विषय पनि हुन्छ। तर चाहिने विषयमा हजुरले यो नम्बरमा फोन गर्नु, सोध्नुहोस्, म यो क्षेत्रबाट बोलेको छु, म यहाँको मान्छे हुँ, यहाँ पानी पर्ने सम्भावना कस्तो छ के छ भन्यो भने उहाँहरूले बताइदिन पनि सक्नुहुन्छ। त्यो भयो भने हजुरले पहिरो जाने बाटोबाट हिँडुल गर्नुपर्ने छ भने हजुर सतर्क हुन सक्नुहुन्छ। त्यो बाटोबाट त्यो दिन तपाईँ नहिँड्न सक्नुहुन्छ। कुनै खोल्सा छ, तर्ने पुल छैन होला, तर ठूलो पानी पर्यो भने भल बढ्छ, त्यस्तोमा तपाईँ नजान सक्नुहुन्छ। त्यो यस्तो यस्तो कुराहरू तपाईँले आफूले उपाय अपनाउन सक्नुहुन्छ। अर्को बर्खामा आफ्नो वरिपरि पहिरो जान सक्ने ठाउँ छ भने तीन दिनै त्यसको चाहिँ निगरानी गर्नु पर्यो। अघि हामीले सूचना संकेतहरू दिन्छ भन्यौँ नि, त्यो संकेतहरू हेर्नु पर्यो। त्यो भयो भने थाहा हुन्छ, व्यवस्था गरियो भने त आएर च्यापिहाल्छ नि। त्यो महत्वपूर्ण कुरा छ। अर्को चाहिँ बर्खाको लागि, अब बर्खा लाग्यो भल काट्ने भन्ने जुन चलन थियो त्यो चाहिँ अहिले, अब भल काट्नु भएको छ भने भल काटेर राम्रोसँग खोल्सामा तर्काउनुहोस्। यो समय हो, यति काम चाहिँ गर्न सकिन्छ।
1: अनि कुराकानीको अन्त्यमा पुगेका छौँ। नेपालमा पहिरो व्यवस्थापनको मुख्य चुनौतीहरू हेर्दा यो बजेट, जनशक्ति, प्रविधि अथवा प्राविधिकहरूको व्यवस्थापन कतिको भएको पाइन्छ, यसमा सरकारले कतिको लगानी गर्नुपर्ने थप लगानी?
2: अब यो जहाँ जाँदा पनि जनशक्ति कमी छ, बजेट कमी छ भन्ने चाहिँ सुनिन्छ सबै तहमा, सबै कार्यालयमा। यति दरबन्दी त त्यति अनुसार मान्छे छैन भन्ने यो समस्या छ। त मैले एउटा के देख्छु भने भएको जनशक्ति र भएको उपलब्ध प्रविधिको पनि उपयोग भएको छैन। हामीसँग जनशक्ति छ, जिरो त होइन नि, शून्य छैन नि, जनशक्ति त छ र प्रविधि पनि छ, सफल प्रविधि छन् नि, तर यिनीहरूको उपयोग भएन कि, जति गर्न सकिन्थ्यो उपयोगै भएन, त्यो भयो। र बजेट न्यून छ, तर जति न्यून बजेट छ त्यसमा गर्न सकिने काम पनि त भएको छैन फेरि होइन। यति बजेट थियो त्यतिमा यो काम गरियो, जति बजेट थियो त्यति अनुसार सफल भएको छ, बजेट थप चाहिने कुरा हो भन्ने खालको कुनै उदाहरण पनि त छैन नि। त्यसो भएको हुनाले यसलाई जनशक्ति भएन, प्रविधि भएन, बजेट भएन भन्ने चाहिँ यो एकदमै आम कुरा भयो कि, यसरी भएन। भएको बजेटबाट चाहिँ के गर्नु भयो त, भएको जनशक्ति कसरी उपयोग भयो त, छैन नि होइन। कार्यालयहरू छन्, उहाँहरू बजेट छैन भनेर कार्यालय कुरेर बस्नु भएको अवस्था छ, तर स्थानीय प्रविधि प्रयोग गरेर गर्न सकिन्थ्यो होला नि। उहाँहरूले जति तलब पाउनुभएको छ त्यो बराबरको त केही इनपुट दिन सक्नुहुन्थ्यो नि त होइन। थप बजेट नभइकन केही गर्न सकिने भन्ने त होइन नि होइन। त्यो चाहिँ त्यो मानेमा चाहिँ म अलि निराश पाउँछु क्या आफूलाई होइन, त्यो देखिन्छ।
1: अब कुराकानीको अन्तिम चरणमा आउँदो दिनमा चाहिँ पहिरो व्यवस्थापनको लागि नेपालले दीर्घकालीन योजनाहरू के गर्नुपर्छ जाँदै गर्दा?
2: मूलत एकदमै छोटो एउटै वाक्यमा भन्नुपर्दा तहगत जिम्मेवारी निर्धारण गर्नु पर्यो, जुन अघि हामीले भनौँ। यदि प्राकृतिक पहिरो छ भने साना पहिरा स्थानीय तहले नियन्त्रण गर्ने, मझौला खालका पहिरा प्रदेशले गर्ने, अब अहिले प्रदेशमा त्यो क्षमता छैन भने संघले नै गर्दा भयो होइन, किन प्रदेश नयाँ छ भन्न मिल्यो। र ठूलो पहिरो प्राकृतिक खालको पहिरो छ भने संघले नेतृत्व लिएर नियन्त्रण गर्ने होइन, यो काम एउटा तहगत जिम्मेवारीको कुरा निर्धारण हुनु जरूरी भयो। सानो पहिरो केलाई भन्ने, कस्तोलाई भन्ने भन्ने प्राविधिक यो वर्गीकरण गर्ने प्राविधिक आधारहरू छन्, त्यसमा भूगर्भविदहरू होइन, वन तथा भूसंरक्षण मन्त्रालयका अरू विभिन्न आधारहरू छन्, इन्जिनियरहरूलाई थाहा छ, त्यो पहिल्यै प्रकाशित कुराहरू पनि छन्। त्यही अनुसार निर्धारण गरे भयो, प्राविधिक विषय हो, प्राविधिक रूपमा गरे भइहाल्यो होइन, त्यसलाई कानूनले निर्देशित गर्ने, व्यवस्थित गर्ने कुरा हो। र दोस्रो महत्वपूर्ण हो, निकायगत जवाफदेता हुनु पर्यो कि, हाम्रो धेरै ठाउँमा एउटाले खनिराखेको छ, अर्कोले पुरिराखेको छ नि यो व्यवस्था होइन, बाटोको ढलमा पनि त्यही खालको अवस्था छ भने पहिरोमा पनि त्यही छ कि। त्यो निकायगत जवाफदेता चाहिँ हाम्रोमा भएन, जुन निकायले काम गर्दाखेरि त्यहाँ जोखिम ख्याल गर्नुपर्ने हो उसैले गर्नु पर्यो, जुन निकायले काम गर्दा पहिरो उब्ज्यो त्यही निकाय नै हुनु पर्यो र अब आम जनताले गर्दाखेरि पहिरोको सिर्जना भएको छ भने सम्बन्धित निकायले गर्नु पर्यो नि जस्तो खोरिया फडानी छ भने खोरिया फडानी बन्द गर्ने कुनै निकाय त जवाफदेही होला अहिले कम भयो नि नभएको छैन नि यो चितवन नवलपरासी लगायतका क्षेत्रमा म देख्छु त्यहाँ यो खोरिया फडानी कम भयो पहिरो पनि कम भएको छ कुनै निकायले काम गर्यो नि त र काम गरेको राम्रा कुराहरूलाई फेरि प्रचार गर्ने त्यसलाई हौसला दिने पनि गर्न जरुरी छ त्यही भएर निकायको जवाफदेही छ एकदमै महत्वपूर्ण छ
1: हुन्छ त एकदमै महत्वपूर्ण समय दिनुभयो यो पहिरोको एकदमै जोखिम नेपालमा जोखिम भएको यो समयमा आएर विभिन्न क्षेत्रका ज्ञानहरू बाँड्नुभयो यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद
2: यहाँलाई पनि धेरै धेरै धन्यवाद मुख्य कुरा त श्रोता महानुभावहरूले यो कुरालाई गुन्नुभयो भने हामीले गरेका कुराहरू उहाँको मनसम्म पुग्यो यसलाई व्यवहारमा उतार्नुभयो र उहाँहरू सुरक्षित भइदिनुभयो भने हजुरको मेरो यो समय हाम्रो कुराकानी चाहिँ सफल भयो भन्ने ठान्छौँ आम समुदायलाई यही आह्वान गर्दै रेडियो सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु
1: उहाँहुन्थ्यो बाढी पहिरो सहित मनसुनजन्य विपदका जानकार दिननाथ भण्डारी उहाँ प्रकोप पूर्व तयारी सञ्जाल टिपी नेटका प्राविधिक सल्लाहकार हुनुहुन्छ अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पाण्ड्य पर्वतको विषयमा छलफल गर्छौं आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजन र बसेर बिदा हुन्छु नमस्कार

0: सिजन आयो अब एक्साइटमेंट सिनेमा मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सिजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV Samsung Visionary TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क व्हाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 30 महिनासम्मको EMI
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 9 42 38 88 98 12 38 88 88

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट फाइटिंग सोल्युशन्स।

0: नमस्कार मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना, पानी पर्ने क्रम भोलिसम्म नै रहने, कान्ति लोकपथमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह। पेट्रोल डिजल र मट्टीतेल तथा खाना पकाउने ग्यासको भाव घट्यो, बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष, तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। कर्मचारीको सम्पूर्ण सरुवा प्रक्रिया अब अनलाइन केन्द्रित, आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने। अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने, जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको कार्यकारी आदेश सर्वोच्च अदालतद्वारा खारेज। र विश्वकप फुटबलमा मेक्सिको र इक्वेडर बीचको खेल चल्दै, फ्रान्स र नर्वे अन्तिम सोह्रमा। नेपाल खबरमा अब पूरा खबर। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजोदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। असार 5 गते पूर्वबाट भित्रिएको मनसून यसअघि गण्डकी र लुम्बिनी प्रदेशका धेरै भागसम्म विस्तार भएकोमा हिजोदेखि बाँकी सबै भागमा फैलिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भागमा मनसून विस्तार भएको हो। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली छ। गैराती, काठमाडौँ उपत्यका देशका विभिन्न भागमा वर्षा भएकोमा कास्की, लमजुङ सहित मध्य क्षेत्रमा थोरै ठाउँमा ठूलो वर्षा भएको छ। बागमती सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी प्रदेशको एक दुई ठाउँमा बिहान पनि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरैजसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरोध जस्ता जोखिम लिने भएकोले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। यसैबीच कान्ति लोकपथ हेटौँडा काठमाडौँ सड़क खण्डमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ। आज बेलुका 5 बजेदेखि भोलि बिहान 5 बजेसम्म काठमाडौँ हेटौँडा जाने कुनै पनि प्रकारको यात्रा नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको हो। निरन्तरको वर्षा तथा पहाड़ी तथा हिमाली क्षेत्रमा पहिरो, सड़क अवरोध, गेग्रान बहाद, बाढ़ी तथा नदीमा जलसतह बढ़ने सम्भावना रहेकोले आज बेलुकापछि रातको समयमा यो सड़क खण्डमा यात्रा नगर्न प्रशासनको सूचनामा भनिएको छ। नेपाल आय निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको छ। यससँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लिकगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा, डिजल र मट्टीतेल 192 रूपियाँ 50 पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मट्टीतेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजल र मट्टीतेलको भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँले घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रति सिलिण्डर अर्थात 14.2 किलोको 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रूपियाँ रहेको थियो। बजार अनुगमन कमजोर रहेको निष्कर्ष सहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। देशभर संचालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढ़ेपछि गृह मन्त्रालयले गम्भीर ध्यानकर्षण भएको पनि जनाएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाबदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले कानूनी कार्यवाही र बजार अनुगमनलाई अग्रता दिन आदेश दिएको हो। होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक अनुगमन गर्न, अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन, नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानून बमोजिम हदैसम्मको कड़ा कार्यवाही गर्न निर्देशन भएको छ। जिल्लाको कार्य सम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरिवेक्षण गर्ने हुँदा कार्य सम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न पनि सचेत गराइएको छ। मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित निर्देशन पत्रमा बजारमा विधिको शासन कायम गर्न, स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नुमा मन्त्रालय पूर्ण विश्वस्त रहेको उल्लेख छ। केही दिन अघि गृहमन्त्री सुदन गुरूङले चितवनको एक होटलमा अमलेट खाँदा माछाको काँडा भेटिएपछि तत्कालै होटललाई जरिवाना समेत गरिएको थियो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ। मन्त्रालयले कर्मचारी सरूवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको हो। मन्त्रालयले सार्वजनिक सूचना मार्फत अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। मन्त्रालयले सरूवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्न भनेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरूवा सम्बन्धी निवेदन उपर कुनै कार्यवाही नहुने बेहोरा सूचनामा उल्लेख छ। अब सरूवा प्रणालीलाई पारदर्शी, व्यवस्थित, छिटो छरितो र प्रविधि मैत्री बनाउने मन्त्रालयको उद्देश्य छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रूख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रूकुम पूर्वको सिस्ने गाउँपालिका 4 झाँक्रीपोलीमा जीप दुर्घटना हुँदा 1 शिशुसहित 5 जना घाइते भएका छन्। हिजो बेलुका भएको दुर्घटनामा चालकसहित 5 जना घाइते भएका छन् भने अन्य 6 जना सकुशल रहेका जिल्ला ट्राफिक प्रहरीकारले रूकुम पूर्वले जनाएको छ। रूकुम कोटबाट दादिङका लागि छुटेको लु 1/24 नम्बरको जीप सड़कबाट झण्डै 30 मिटर तल खसेको हो। घाइतेको जिल्ला अस्पताल रूकुम पूर्वमा उपचार भइरहेको छ भने गम्भीर 2 जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ। बागमती विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सञ्चालित 3 संकायको पहिलो सेमेस्टरको परीक्षा सकिएको 1 हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ। परीक्षा सम्पन्न भएको 7 दिनमा हिजो 3 संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति बोर्ड अफ ट्रस्टिजका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो। विश्वविद्यालयले 1 वर्ष यता व्यवस्थापन र कानून, म्यानेजमेन्ट एण्ड ल, विज्ञान तथा प्रविधि साइन्स एण्ड टेक्नोलोजीका साथै शिक्षा तथा सामाजिक विज्ञान एजुकेशन एण्ड सोशियल साइन्स संकायमा स्नातक तहको कक्षा सञ्चालन शुरू गरेकोमा 3 संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकाको सर्वोच्च अदालतले आप्रवासीका सन्तानलाई जन्मको आधारमा दिइने नागरिकता अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई खारेज गरिदिएको छ। अदालतको यो फैसलासँगै अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने भएको छ। प्रधान न्यायाधीश जोन रोबर्टसनले सुनाएको फैसलामा संविधानको 14 संशोधनले हरेक स्वतन्त्र व्यक्तिलाई दिएको अधिकारको सुनिश्चितता गरिएको उल्लेख छ। 6-3 बहुमतले गरेको फैसलामा 3 अनुदारवादी न्यायाधीशहरूले 3 उदारवादी न्यायाधीशहरूलाई साथ दिएका थिए। सन् 1868 अनुमोदन गरिएको अमेरिकी संविधानको 14 संशोधनले गृहयुद्धपछि अश्वेत नागरिकलाई नागरिकताको अधिकार सुनिश्चित गरेको थियो। राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गरेकै दिन अर्थात सन् 2025 जनवरी 20 तारीकमा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो। यो आदेशमा गैर कानूनी वा अस्थायी रूपमा अमेरिकामा रहेका व्यक्तिका सन्तानहरू अमेरिकी क्षेत्राधिकारभित्र नपर्ने र उनीहरूले जन्मको आधारमा नागरिकता पाउन नसक्ने दावी गरिएको थियो। यस आदेश विरूद्ध विभिन्न अभिभावकले आफ्ना र बालबालिकाको तर्फबाट अदालतमा मुद्दा दायर गरेका थिए। यसअघि तल्लो तहका अदालतले पनि वादीको पक्षमा फैसला सुनाएका कारण यो कार्यकारी आदेश कार्यान्वयनमा आउन सकेको थिएन। सर्वोच्चको निर्णयप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत असन्तुष्टि व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ। उहाँले यो निर्णय देशका लागि निकै खराब भएको टिप्पणी गर्दै अब कंग्रेस मार्फत कानून बनाएर जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्नुपर्ने बताउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अहिले मेक्सिको र इक्वेडर बीचको खेल भइरहेको छ। खेलको दोस्रो हाफको 63 मिनट चलिरहेको छ। मेक्सिको सिटी स्टेडियममा भइरहेको खेलमा मेक्सिकोले पहिलो हाफमा नै 2 गोलको अग्रता बनाएको छ। पहिलो हाफमा मेक्सिकोले खेलको 22 र 31 मिनटमा गोल गर्यो। बिहान पाउने 7 बजे शुरू हुनुपर्ने मेक्सिको र इक्वेडर बीचको आजको खेल मौसमको कारण 1 घण्टा ढिलो गरी पाउने 8 बजेदेखि शुरू भएको हो। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे भने अन्तिम 16 पुगे। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोष्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हालान र नुसाले गोल गरे। हालानले यो प्रतियोगितामा 3 खेलमा 5 गोल गरेका छन्। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनलाई सहज जित निकाल्दै अन्तिम 16 स्थान बनाएको हो। फ्रान्सको जीतमा किलियन एम्बाप्पेले 2 तथा ब्रन्डली बार्कुलाले 1 गोल गरे। यो वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या 6 पुगेको छ। एम्बाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनेल मेस्सीसँग बराबरी गरेका छन्। विश्वकपमा कुल 18 गोलसहित उनी मेस्सीभन्दा 1 गोलले मात्र पछाडि रहेका छन्। अब फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। चारभन्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आज 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। पानी पर्ने क्रम भोलिसम्म नै रहने। कान्ति लोकपथमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह। पेट्रोल डिजल र मट्टी तेल तथा खाना पकाउने ग्यासको भाव घट्यो। बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष। तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। कर्मचारीको सम्पूर्ण सरूवा प्रक्रिया अब अनलाइन केन्द्रित। आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने। अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने। जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको कार्यकारी आदेश अमेरिकी सर्वोच्च अदालतद्वारा खारेज। र विश्वकप फुटबलमा मेक्सिको र इक्वेडर बीचको खेल चल्दै फ्रान्स र नर्वे अन्तिम 16।
4: पछि कक्षा 11 कहाँ पढ्ने होला?
5: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
6: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
4: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
6: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
5: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
6: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
5: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
6: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
4: वाह, पढ़ाई पनि राम्रो प्रतिभाले पनि अवसर नेपाली राष्ट्रीय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष खलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन् लोकेशन कहाँ हो अङ्कल साबल चोकबाट 100 मिटर मात्रै भित्र
7: त्यसो भए त म त यही जाने भए
4: म पनि विनायक सिद्ध कलेजमै पढ्छु कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज
8: यदि तपाईँको 10 मा सोमसात पोल्टारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एचआरडीसी काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768 पक्षी गरामा वर्ण हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युगी दक्षिण अनुपति शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै 64/2003 कक्षा 11 मा भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ भर्ना कार्यक्रममा हुने मिति भर्ना म्याद 1/17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानवीकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 98-41-63-53-37 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु

गुड मर्निङ गुड मर्निङ नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ र सँगै रहेछ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 MHz कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र प्राविधिक मित्रबाट मलाई सिर्किलम शेर्पाले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेडिका राई र सदाको जस्तै आज पनि हामी 9:15 चाहिँ हामी तपाईँहरूसँग 9:51 हामी तपाईँसँग हामी रहने नै छौ तपाईँसँग हामी प्रश्न उत्तरको खेल खेलदेखि हामी अगाडि बढ्नेछौ है र आउन सक्नुहुनेछ तपाईँको लागि दिनसँगै एकदम खुला रहेको छ 97.5 लाइन बिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है र तपाईँको लागि दिनसँगै एकदम खुला रहेको छ र विशेष त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई चाहिँ लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ है र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र विशेष गरिकन अहिलेको समयमा कतिजना साथीहरू है कामतिर हुनुहुन्छ होला मेलापाततिर हुनुहुन्छ होला है अहिलेको समयमा कतिजना साथीहरू चाहिँ स्कूल कलेज जाँदै पनि हुनुहुन्छ होला र कतिजना कतिपय साथीहरू खाना पकाउँदै खाना खाँदै पनि हुनुहुन्छ होला जस्तो सुखी अवस्थामा भए पनि चाहिँ कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे आउन पनि सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ है र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ पूर्ण प्रयास गर्नुहोला भन्न चाहन्छु तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ र तपाईँहरू विशेष गरिकन लोक सेवा शिक्षक सेवा निजामा तपाईँले तयारी गरिदिनुहुन्छ भने कार्यक्रम लकीले तपाईँले धेरै मात्रामा सहयोग गर्नेछ किनकि हामीले सुधिरको प्रश्नहरू चाहिँ एकदम धेरै सम्भावित प्रश्नहरू पनि रहेको छ र हामीले सुधिरको प्रश्नहरू चाहिँ लोक सेवातिर शिक्षक सेवातिर चाहिँ एकदम धेरै सुधिरको प्रश्नहरू पनि रहेको छ है र त्यसैले हामीले सुधिरको प्रश्नहरू चाहिँ सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानुभयो भने है कुनै बेला हामी विषयको खण्डमा हामीले कपीमा हेर्न पनि सक्छौ र हामीले पढ्न पनि सक्छौ त्यसै कारणले गर्दाखेरि कपीमा सुरक्षित साथ टिपोट गरेर चाहिँ राख्नुहोला भन्न चाहे र कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र आज विशेष गरिकन असारको महिना रहेको छ र कतिजना साथीहरू चाहिँ धान रोपाईतिर हुनुहुन्छ होला कोदो रोपाईतिर हुनुहुन्छ होला है ठाउँ ठाउँमा विशेष फरक तरिकाले है रोप्ने पनि गरिन्छ कुनै ठाउँमा चाहिँ धान रोप्दैन कुनै ठाउँमा धान रोप्नुहुन्छ होला है जस्तो सुकै अवस्थामा भए पनि चाहिँ आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ है र आज चाहिँ विशेष गरिकन बुधबार पनि रहेको छ र आज चाहिँ गोर्खा पत्रबाट पनि केही प्रश्नहरू तपाईँहरूलाई म सोध्न चाहे म तपाईँहरूलाई जानकारी दिन सकेको छु र केही प्रश्नहरू समकालीन प्रश्नहरू पनि म तपाईँहरूलाई सोध्न चाहन्छु है र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ ओके सबिनजी आइपुग्नु भयो तपाईँलाई म पहिलो प्रश्नहरू आएको छु मेरो सुन्नुहोला है त सबिनजी ओके सबिनजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ यार्सा गुम्बाको वैज्ञानिक नाम के हो यार्सा गुम्बाको वैज्ञानिक नाम के हो पास भन्नुहुन्छ यसको उत्तर रहेको छ कोर्डिसेप्स सिनेन्सिस रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ कर्पोरेट कर्मसेल भेहिकल अवार्ड 2026 कसलाई प्रदान गरिएको छ कर्पोरेट कर्मसेल भेहिकल अवार्ड 2026 कसलाई प्रदान गरिएको छ हजुर व्यक्तिको नाम भन्नुपर्छ ओके टाइम सकिएको छ सबिनजी ओके साथी हुनुहुन्थ्यो खुट्याङबाट सबिन तामाङ सबिन तामाङले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ 97

0: सुटिङ ५९ सत्तरीको लाइन रिचे कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेसहित तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र आज चाहिँ विशेष गरिकन म समसामयिक प्रश्नहरू म तपाईँहरूलाई सोध्न चाहे र अभिचि पनि हामी कार्यक्रम बोकेको पहिलो अनि छोटो विश्राम जाने बेला भइ नै सकेको छ। पहिलो अनि छोटो विश्राम जानेछौ, विश्रामको साथ फेरि पनि कार्यक्रम बोकीलाई लिएर उपस्थित हुनेछौ, सुन्दै गर्नुहोला।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र पाँच वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: कर्मीलाई बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसँग मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडिज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनेन्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराउने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अगणित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट बुकिङको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो हालमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: कार्यक्रम लोकेको पहिलो नै सुरु विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँहरूलाई स्वागत गर्न चाहन्छु र सुन्दिनु होस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलर फिल्म 110.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
1: नमस्कार हजुर।
0: नमस्ते हजुर, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? ठीक छ, तपाईँ पक्कै पनि हाम्रो चाहिँ यो नम्बर कुनै बेला हाम्रो समस्या पर्छ त्यति बेला मात्र हामीले अर्को नम्बर प्रयोग गर्छौँ, वा हाम्रो यही नम्बर छ है आज भोलि। ठीक छ, त कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि म पहिलो प्रश्न राख्छु, ध्यान दिएर सुन्नु होला है त। ओके, तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पुर्याउने लक्ष्य गरिएको छ? इङ्ग्लिस डे पनि भन्नु होला है त। इङ्ग्लिस डे भन्नु होला है त। के भन्नुभयो? सन् 2029 भन्नुहुन्छ? ओके, तपाईँको एन्सर हामी ल गर्दैछौँ। २९सम्म नभएर ३०सम्म रहेको छ है, सन् 2030 रहेको छ है। ठिक छ, त तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न राख्न चाहन्छु। दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, चौथो राष्ट्रिय मीडिया सम्मेलन कहिले सम्पन्न भएको हो? हजुर, पास भएको छ। यसको सही उत्तर रहेको छ विक्रम सम्म 2083 साल असार छदेखि सात बुटोल रहेको छ है। ओके, अहिलेले पनि हामी छुट्यौं, साथी हुनुहुन्थ्यो उखुल ढुङ्गाबाट, उहाँले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। हेलो, नमस्ते। गुड मर्निङ। नमस्ते, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? ओके, रेन्ज शेर्पा आइपुग्नु भयो। तपाईँको लागि म पहिलो प्रश्न राख्छु, ध्यान गरी सुन्नु होला है त। ओके, रेन्जजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, G7 को 52 शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? के भन्नुभयो? ओके, यसको चाहिँ उत्तर रहेको छ सन् 2026 जुन 15-17 तारीकसम्म जुन चाहिँ फ्रान्स देशमा सम्पन्न भएको थियो है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, सूर्य कहाँ कतिवटा ग्रह रहेका छन्? सातवटा भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौँ। ओके, अहिलेले पनि हामी छुट्यौं, साथी हुनुहुन्थ्यो सुरुखुम्बुबाट रेन्जी शेर्पा, उहाँले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ, तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ 97-64-49-70 को लाइन हुने चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ, टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते।
1: हजुर, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार। ऋषिराम पाण्डे बोल्दै हुनुहुन्छ प्युठानबाट?
1: हजुर, हो।
0: ओके, ऋषिरामजीको लागि म पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नु होला है त।
1: हजुर, हुन्छ।
0: ऋषिरामजीको लागि पहिलो प्रश्न यसो रहेको छ, सूर्यका कतिवटा ग्रह रहेका छन्?
1: आठवटा
0: भन्नुहुन्छ। तपाईँको एन्सर हामी ल गर्दैछौँ।
1: हजुर,
0: बधाई छ पहिलो प्रश्नको सहित दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहन्छु दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा शताब्दी पछिकै विनाशकारी भूकम्प कहिले गएको हो ओके तपाईँको एन्सरलाई हामी लग गर्दैछौ ऋषिरामजी सन् 2026 जुन 24 नभएर 25 तारिक रहेको छ है
2: अनि जुन 24 नै थियो त उसलाई बुधबारमा गएको जुन 24 नै हो यो उत्तर त
0: हाम्रो प्रश्नमा चाहिँ हाम्रो जुन प्रश्नमा चाहिँ कस्तो जस्तो एन्सर छ हामी त्यस्तै मान्ने दिने गर्छौँ या त चाहिँ ओके ल ठिक छ त तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न ध्यान दिएर सुन्नु होला है त ऋषिरामजी ओके ऋषिरामजीको लागि तेस्रो प्रश्न यस्तो रहेको छ यङ स्टार फाउन्डेशनद्वारा प्रदान गरेको वर्ष 2082 सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट कसलाई सम्मानित गरिएको हो पिठानबाट ऋषिराम पाण्डे ऋषिराम पाण्डेले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97964 5574 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97964 5574 को लाइन हुँदै चाहिँ आउन सक्नुहुनेछ है टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोटाङबाट सन्देश राय बोल्दै हुनुहुन्छ ओके सन्देशीको लागि पहिलो प्रश्न राख्न चाहे यङ स्टार फाउन्डेशनद्वारा प्रदान गरेको वर्ष 2082 सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड कसलाई प्रदान गरियो एन्जिला के भन्नुभयो ओके तपाईँ एन्सर हामी लग गर्दैछौ यसको सही उत्तर रहेको छ रेणुका नगर कुटी रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ मधेस प्रदेशद्वारा आर्थिक वर्ष 2083-84 लागि प्रदेश सभा समक्ष प्रस्तुत गरेको बजेटको राशि कति रहेको छ ओके अहिले पनि छुट्यो साथी हुनुहुन्थ्यो खोटाङबाट सन्देश राय उहाँले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र अवश्य पनि हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइ नै सकेको छ दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
3: यौन हिंसाबाट बचौ र बचाऊ यौनजन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
6: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ
7: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
8: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कारवाही गरिनेछ पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा
3: तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
6: समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: दोहोरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जसको नाम छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोली भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
0: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
3: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
2: अङ्कल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
3: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
0: किन र अङ्कल त्यो राम्रो कलेज हो र
3: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
0: अनि पढाइ चाहिँ के हुँदो रहेछ
3: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
3: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
2: लोकेशन कहाँ हो अङ्कल
3: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
0: त्यसो भए त म त यही जाने भए
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
3: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउन कलेज
4: जहाँबाट चर्किन्छ सगरमाथा जहाँबाट छछल्किन्छ दुधकोशी तिमीबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज
5: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ट्ज
0: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुत कुण्ड नगरपालिका पास सल्लेरी सोलु खुम्बु

0: कार्यक्रम लड़ेको दोस्रो मेडी मिश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छ र सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेलेफिम 101.2 MHz कार्यक्रम लड़कीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 97 64 49 70 को लाइन उडी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि एकदम खुल्ला रहेको छ र विशेष त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम बकीलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछ र आज पनि तपाईँको रेडियो सेटमा चाहिँ उपस्थित भइ नै सकेका छौ। आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97 64 49 70 को लाइन बिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र केही प्रश्नलाई म निरन्तरता दिन चाहे प्रश्नहरू सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे किनकि कविमा टिपट गर्दै जानुभयो भने तपाईँलाई सहज हुनेछ है कुनै बेला। र केही प्रश्नलाई म बुझाउन चाहन्छु। प्रश्न यस्तो रहेको छ, मध्य प्रदेशद्वारा आर्थिक वर्ष 2083-84 लागि प्रदेश सभा समक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ? यसको चाहिँ उत्तर रहेको छ 141.13 crore रहेको छ है। र अर्को प्रश्न यस्तो रहेको छ, प्रश्न यस्तो रहेको छ, कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पसाङ शेर्पा हो कि? पसाङजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नु होला है त। प्रशान्तजीको लागि पहिलो प्रश्न यसो रहेको छ, विक्रम सम्मत 2083 असार 15 गते कति राष्ट्रिय धान दिवस मनाएको हो? यसको चाहिँ उत्तर रहेको छ 15 नभएर 23 रहेको छ है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, नेपालमा म प्रश्न राख्न चाहे है त। ओके, दक्षिण अमेरिकी मुलुक पृथ्वीको जमिनले ढाकेको सम्पूर्ण भागलाई के नामले चिनिन्छ? पास भन्नुहोस् ओके, अहिले भनिन्छु तुम साथी हुनुहुन्थ्यो सोलुखुम्बुबाट प्रशान्त शेर्पा। प्रशान्त शेर्पाले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। मैले प्रश्न राखेको थिएँ, प्रश्न यस्तो रहेको छ, पृथ्वीको जमिनले ढाकेको सम्पूर्ण भागलाई के नामले चिनिन्छ? यसको सही उत्तर रहेको छ स्थलमण्डल रहेको छ। र बजे भने हामी कार्यक्रम रोकीबाट विदा माग्ने नै छौ। साथीहरूको फोन लाइन लिन सक्दैनौ किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ। र आज धेरैजना साथीले कल गर्नुभयो, प्रयास गर्नुभयो, दिन समयसम्म रेडियो सुनेर साथ दिनुभयो। यहाँ सबैजनालाई विशेष गरिकन इन्स्टामा रीतिदेखि आभार प्रकट गर्न चाहे र धन्यवाद दिन चाहन्छु। मेरो बन्दको टकावास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने नेपालदेखि मित्र सिर्की लम्ब शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बुझ्न चाहन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
1: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
2: ओहो, नमस्कार, नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरुरी सूचना। सालिङ झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खाम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउसाउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज, सुरक्षित र समयमै सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
7: होइन के भन्नुभएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन ठिकै त भन्यो नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
8: अंकल अंकल आउनुहोस्, हजुरलाई बाटो काटिदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या सरुमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
13: हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चाडे हत्तेरी पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
14: ए हो र दिदी, कहाँ पाइन्छ, म त खोज्दा खोज्दा थाकिसके हौ।
13: ल सुन बहिनी, सुन, दुखुम्ब नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
14: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने,
13: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
15: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-87-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु धुपकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु।
16: ए बाबु, हजुरहरू सस बालेर जाऊ।
17: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
16: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्कोले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्कोले टोकिहाल्छ नि।
17: अँ है, बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
16: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
17: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
16: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ। सानो लापरवाहीले ज्यान जान सक्छ।
11: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
18: नेपाल सरकार विज्ञापन हो। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
19: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
18: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
19: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
18: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
19: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वाच्यम नलाग्ने, आत्मविश्वास शून्य जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ।

0: वरिष्ठहरूको हिन्दी र संस्कृत रूपकरण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउ सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नैतिकताबाट बचौं र बचाऊ। यौनचल्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचल्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदनी सेवा ग्रहण महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: दिदी आज बहिनीहरूसँग मलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कोटेसी लागौँछ त भाइ, के भएको तिमीलाई? निधाती भन त
4: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुझाउ मौका दिनु।
3: भविष्यमा लज सिर्जना गरी धुमेचुरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि

0: नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजदेखि सजिलो तथा फलप्रद अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैंक जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ।
1: रैखाली पाली सितुसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरीद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ। सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेही।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385211090। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध तुसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध तुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
2: सफलताको सही छनौट केप्स कलेज
3: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना सालु झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नफुट्दा खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आउटसाउट गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको सड़क उपभोक्ता समिति सालों से लुखुंगो हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुनु बहिनी सुलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खुसु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सुलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763007484 र विवेक श्रेष्ठ 9862800000 सुनु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलुरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861334213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङका स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपूर्ति समझदारीमा प्रदान गरिन्छ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुध सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 9846641474 र फुरी शेर्पा होस्टेल सञ्चालक 9841592।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 साथी

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Sonia Fan in studio time.
2: Snapping air. We had a good in Hanover.
0: I'm Cheku Satma, New Star Digital Color Lab, Tata Dwana My Offset Press. Sonu Tutuna Dagar Palika Pass, Sonu Kumbu.
3: Bati Kota, Hai Kyanaga.
4: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
5: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
4: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। निजीको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
6: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरिति ल्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निश्छ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखि तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो बस्नुहोस्।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
6: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ
2: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: सूचना सूचना सूचना टुट देखिए यदि तपाईँको बस्नामा चौमसात पैताला भएको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काफ्री बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768

सूचना सूचना सूचना सुरुङ झिलगुसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में नस्ता काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल जिम्बेसी उपभोक्ता समिति।

सक्षम पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बालबालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुन्द नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाली बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सुब सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फोन शेर्पा होस्टेल सञ्चालक 98 41 15 90 82। सोलु तुपुण्ड नगरपालिका वडा नम्बर 10 7।

प्रिय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे दिशक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: रोजे।

0: अनि सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बालबालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिलिङ झिल बेसी उपभोक्ता समिति सुनिश्चित
1: बाट बचाउ र बचाउ यौनकन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनकन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्टानमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास कल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठिकाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुत्कुला नगरपालिका 5 सल्लेरी

Sapna man sita man, dil baje ko.

0: बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भिराम बनायो मेरो पनि के के हो के के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ हाँकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843349696 र 9861323472 अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन् त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
2: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
3: नेपाल सरकार

0: भन्नेता सबै बिर्सिसके आजकल आफ्नो त यतिकार पिकनिक हो विगत तीन दशकदेखिको सुमधुर साथ यतिकार पिकनिक कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शेरनिसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: जत्न पाठ छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
10: खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस काली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
12: भनेर पो बसेछ त बिरामी भो क्या हो
13: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगरपालिका पास बसन्त बजार सल्लेरी सुलुखुम्बु
12: हाम्रा सेवाहरू

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागी हाम्रो अभियान
1: संचय सोलु एफएम स्टुडियो टाइम
2: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु खुम्बु
3: दर्शक सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउनु त
4: हुन्छ हुन्छ ल हुन्छ
3: आज हामी पहिरो जानु पूर्वको लक्षणहरुको बारेमा विज्ञको कुरा सुन्छौं
5: हेर्नुस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरु हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वर

0: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: ...sako sambhavna cha. Pani parika ra parni sambhavna raheka kshetrama badi pahiro duban tatha sadak avarodh jasta jokhim hune bhayekale avashyak savdhani apnauna rashtriya bipat jokhim nyunikaran tatha vyavasthapan pradhikaran le pani agrah gareko cha. युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका व्यतिथि अन्त्य गर्न र श्रमिकहरूलाई सहसेवा उपलब्ध गराउन 2 महत्वपूर्ण सुधारका पहल घोषणा गरेको छ। श्रम मन्त्री रामजी यादवले अपरेशन इलिगल एजेन्ट क्लीन अप र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य देशभरका 753 स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सिलरसँग भर्चुअल अन्तर्क्रिया गर्दै शुभारम्भ गर्नुभएको हो। 2056 सालदेखि परेका उजुरीको विश्लेषण गर्दा अधिकांश समस्या गैर कानूनी एजेन्टसँग सम्बन्धित देखिएकाले सरकारले उनीहरूलाई पहिचान र कार्यवाही गरी पारदर्शी सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले एक विशेष अनलाइन वेबसाइट र मोबाइल एप तयार गरेको छ। यस प्रणाली मार्फत कामदारलाई ठग्ने वा प्रलोभन देखाउने व्यक्ति र समूह विरूद्ध विवरण संकलन गरिनेछ। श्रमिकलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले एफईआईएमएस प्रणाली मार्फत 753 स्थानीय तहबाट श्रम स्वीकृतिको सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। अहिलेसम्म 390 पालिकाका लागि यूजर आईडी बनिसकेको र बाँकी पालिकामा क्रमशः यो सुविधा विस्तार गरिनेछ। अहिले खटिएका रोजगार संयोजकलाई थप जिम्मेवार र उत्तरदायी बनाउन देशभरका रोजगार सेवा केन्द्रलाई कार्यविधि पारित गरेर रोजगार सिप तथा उद्यमशीलता केन्द्रका रूपमा व्यवस्थित गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार अर्थात जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। चितवन राष्ट्रिय निकुञ्ज भित्रको जंगल सफारी सेवा आजदेखि बन्द गरिएको छ। निकुञ्जले वर्षातको समयमा भल बाढ़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नआउन्जेलसम्मका लागि सफारी सेवा बन्द गरिएको हो। वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्ज भित्रका कच्ची वनपथ बिग्रिने, जंगलमा भएका ससाना खोला खोल्सीमा भलबाड़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरिएको जनाएको छ। निकुञ्जले हरेक वर्ष मनसूनको बेला सफारी बन्द गर्दै आएको छ। त्यसपछि दशैंको आसपासदेखि मात्रै निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ। निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उहाँले बताउनुभयो। चितवनको सौराहा, कसरा, मेगौली, माड़ी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ। घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर महिलाको ज्यान गयो, आज पनि सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 26 जिल्लामा बाढ़ीको जोखिम सतर्कता अपनाउन आग्रह, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीको घुरकोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धुरकोट गाउँपालिका 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। गै राती 1:30 बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तमघास पुर्याइएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि झण्डै 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको पाइएको छ। भेषराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। अस्ति सोमबारे त सुन चाँदीको भाव लगातार घटेको हो। आज सुनको भाव तोलामा 600 रूपियाँले घटेर तोलाको 2,77,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,77,900 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 4,500 रूपियाँले र सोमबार तोलामा 1,400 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,270 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 25 रूपियाँ र अस्ति 15 रूपियाँले घटेको थियो। आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा बढ़दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले दिल्ली सरकारले विद्युतीय सवारी अर्थात ईवीमा नयाँ नीति घोषणा गरेको छ। सार्वजनिक नीति अनुसार 30 लाख भारतीय रूपियाँसम्म मूल्य भएका विद्युतीय कार खरिद गर्दा सड़क दस्तुर र दर्ता शुल्कमा 7% छूट दिइने भएको छ। मन्त्री परिषदबाट स्वीकृत यो नीति अब कार्यान्वयनमा जानेछ। दिल्ली सरकारले सन् 2030 मार्च महिनासम्ममा शहरलाई पूर्ण रूपमा प्रदूषण मुक्त बनाउने लक्ष्यका साथ पछिल्लो कदम चालेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। नयाँ नीतिमा पेट्रोल र ग्यासबाट चल्ने दुई पाङ्ग्रे गाड़ीलाई चरणबद्ध रूपमा विस्थापन गर्ने योजना समावेश छ। यस अनुसार सन् 2028 अप्रेलदेखि दिल्लीमा विद्युतीय दुई पाङ्ग्रे गाड़ी मात्र बिक्री र दर्ता गर्न अनुमति दिइनेछ। विद्युतीय यातायातको क्षेत्रमा दिल्ली सरकारले आउँदो 4 वर्षभित्र 150 अर्ब भारतीय रूपैयाँ लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज बिहान र गैराती भएको खेलमा जित निकाल्दै मेक्सिको, फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। यो विश्वकपको सह आयोजक मेक्सिकोले इक्वेडरलाई 2 गोलले हराउँदै 40 वर्षपछि नकआउट चरण पार गरेको हो। मेक्सिको सिटीमा आज बिहान भएको खेलमा घरेलु टोलीका लागि राउल जिमेनेल्स र जुलियन क्युनोनेसले गोल गरे। यसअघि मेक्सिकोले सन् 1986 यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन। इक्वेडर पराजित हुँदै बाहिरिएको छ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा आज राति 10:15 बजे इंग्ल्याण्ड र कंगो, 2 बजे बेल्जियम र सेनेगल अनि बिहान 6 बजे अमेरिका र बोस्निया एन्ड हर्जगोभिना खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 26 जिल्लामा बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह, पानी पर्ने क्रम भोलिसम्म नै रहने। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम, अनलाइन वेबसाइट र मोबाइल एप तयार। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द, बर्खा सकिएपछि मात्रै खुल्ला गरिने। भारतको दिल्ली सरकारद्वारा विद्युतीय सवारी सम्बन्धी नयाँ नीति सार्वजनिक, वायु प्रदूषण घटाउन दुई पाङ्ग्रे गाड़ीमा कडाई। र विश्वकप फुटबलमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम सोह्रमा, आज राति 10:15 इंल्याण्ड र कंगो खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अप्नाउनुहोला।

0: हत्तीन का दीदी यो नया घर बनाऊ कस्तो तनाव को काम रहेछ भने बिजुली को सामान किन्न बजार का चार चार वटा पसल छ रे पत्तै पाउन ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि के हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुली को सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमा सबै थोक पाइन्छ त
1: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
0: ल सुन बहिनी सुनु दुखुमा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिन्स वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोनू दुटकुंड नगर पालिका वडा नंबर पांच सल्लेरू सुनखुम्बु यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत भी थप जानकारी का लागि संपर्क नंबर गुरुकुल नारायण श्रेष्ठ 97-63-00-57-84 विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु धुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुनखुम्बु
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्पर्क
4: सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
5: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा चुनौती अवसर
2: सोलुखुम्बु जिल्लाको सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङपा स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ
5: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति सुरुज बारेमा प्रदान गरिनेछ
2: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शिव सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफुल शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-46-41-74 र फुल शेर्पा होस्टेल सञ्चालक 98-41-15-90-82
5: सोलुखुम्बु नगरपालिका वडा नम्बर 2 प्राप्ति

उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशुक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकी मुखी गुणस्तर एकिन गरेमा खरिद बिक्री गरौं। वस्तु वा सेवाको

आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: सूचना मार्फत अनुरोध गरिन्छ कृपया प्रतिनियुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जनव्यक्ति उपभोक्ता समिति सुनिश्चित हिंसाबाट बचौ र बचाऊ। यौनकन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खोजी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको ओछिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: भटाउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु बुटकुला नगरपालिका 5 सल्ले

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन
4: बोर्ड. राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ. जाउँ न मेरो साथी.
5: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो. ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे. छानी छानी किन्ने हो आज.
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्. नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809. राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु.

0: ए बाबु नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ विनाशले हैरान बनायो मेरो पनि के हो के खै एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843 89 86 52 9824 74 17 18 9843 49 96 र 9861 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा
9: होन्डाका विशेषताहरू
10: जापानिज उच्च प्रविधिबाट उत्पादित
9: उत्कृष्ट माइलेज
10: राम्रो रिसेल मूल्य
9: टिकाउ र भरपर्दो
10: अफरोडका लागि पनि उपयुक्त
9: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
10: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
9: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
10: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
9: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
10: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गुरुमारे
9: सम्पर्क नम्बर 0375902222 9852988002222 र 9842803000

0: जीव भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खुल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: अत्यधिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुरु दुखुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङ का सामान जे कुछ त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरु नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु धुपकुण्ड नगरपालिका 5 सल्लेरी सुनुखुम्बु।
2: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ।

Mm-hmm.

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98134034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शोभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शोभा होस्टेल संचालक 98 41 15 90 82।
2: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 का

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट कृति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey, hey

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
1: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासी भैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चुकना।
6: होंडा का विशेषता
7: जापानीज ऊर्जा प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भरपर्दो,
7: अफ रोड का लागि पनि उपयुक्त,
6: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको,
7: सबै उम्र समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुंगा र खोटाङ को डिजिटल बजार बाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
6: अनलाइन बाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
7: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारी भुजाङ, ओखलढुंगा।
6: सम्पर्क नम्बर 0375902222, 98528002222 र 98428030।

0: ჩემოვანეთა საფრთხისი სოციალიზმი აფუნდა ი იუნიტი კარპეტიკო ვიგეთი დასაფიქო სუნდოსად იუნიტი კარპეტიკა კარპეტიკო პასარი იუნიტი კოლეგო ჰუნინა ბისმულა იუნიტი კარპეტ კარპეტიკო შენსა
1: კი ბაიო კი გულახლაოიო
2: კი უნო 2000 დოლარი अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन
7: जोत्न पाँच महिना खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाइ गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिटी चरण नगरपालिका 11 गुरुमारी भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
10: आया आया भनेर पो बसेछ त
11: बिरामी हो क्या हो
10: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
11: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
10: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डी नगर पालिका 5 बसन्त बजार सलेरी सुलु खुम्बु।
13: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
15: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
16: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त।
15: त्यस्तै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा बन्द गरी
16: ल अब आँखा खोला त।
15: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङबारी, तिलहरी लगायतका गरगहना नेटको भागमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोनी भूतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचय सूर्य एफएम स्टूडियो टाइम
2: डिजिटल
3: कलर लैब तथा ध्वालामाई अफसेट प्रेस सोलु दुर्पिन नगर पालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सूर्य एफएम सूर्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: की भारी फसलों नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, कोही सँगै जाउँ।
5: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843806852, 9824417718, 9843049690 र 9861314472। आन्जी औषधालय, सोलो दुतकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपलब्धता को मिलन चुकना।
5: होंडा का विशेषता
6: जापानीज ऊर्जा प्रविधि उत्पादित
5: उत्कृष्ट माइलेज,
6: राम्रो रिसेल मूल्य,
5: टिकाऊ र भरपर्दो,
6: अफ रोड का लागि पनि उपयुक्त,
5: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको,
6: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू
6: ओखल ढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्स को सुविधा सहित होंडाका सबै मोडल का मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने,
5: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
6: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद

పుస్తకాలైకి కోరుకు తైలు

0: जीव मान्यता सबसे विशिष्ट आज का आत्मता यति कार्पेट को विगत दशक देखि को सुंदर साथ यति कार्पेट के कार्पेट को पछाड़ी यति को लोगो हिन्न नबिर्सन होगा यति कार्पेट कार्पेट को शीर्षा
1: डोजर चले
2: अब त हाम्रा दुख का दिन सकिए के सकिनु नि गाउँ मा सड़क बने पनि बसाई हिड्नु पर्ला भन्ने डर छ रात भरी सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाड़ी चले पछि हामीलाई नै सजिलो हुने हो क्या हिड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्र मा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नु पर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो। अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि अनि महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
4: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
3: यो कहाँ किन्न पाइन्छ? अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
5: खेतबारी जोत्न, छोपाई गर्न, ढ्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208 मा मिस कल गर्नुहोस्। नगदै तपाईँलाई फोन आउनेछ।

0: आइया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: हुरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलु

0: बच्चा बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला काँबा हिँड्ने व्यवस्था भएको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनु
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने।
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगरौ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, थोर बौद्ध सुलुखुम्बु।

0: بابا من از اسکول زنی منزینم هنو زنی نیم نهی؟
1: نه چی بود؟ چی بود؟ چون چون نهی؟
0: نهی نام اتیگه زنی من نهیم
1: اتیگه بلو اونسا؟
0: مالی ساینس کو کانچه گرنه سالگینم سالی اتیگه اونسا
1: برا کس که تو؟ لاهیرا ما پری تیم سنگی گانچو नमस्ते मैडम म रीना गुरुङ
2: नमस्ते कति टाइमले पाउनु भयो
1: आज रीनाले यसको जान्न भन्नु साइन्सको कन्ठा गर्न सकिनारे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी प्रश्न जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुत्किए
5: ए के भो दौडिदिए पो आइस त
4: दाई हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारे
5: त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश
7: ए रुम गाउँको छिटो

पूरा खेतै भरी पैसा फल्छ रुखैमा टिप्ने अरू खेताला छन् बसौली सुखैमा ए ढङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी झन् तिमी।

0: यसरी त फर्काउनु हुँदैन है केटा, गति बढा अलिक
1: अनि नाच्नु पर्छ नि दाजु।

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संक्षेप सूर्य एफएम स्टूडियो टाइम
2: 3 PM न्यूज को 3 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वरामय ऑफसेट प्रेस सोलू दुपुन नगर पालिका 5 सोलुखुम्बू
3: मनसुनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने राष्ट्रपतिका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमै 1 अर्ब 40 करोड़ डलर पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप र विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै नेपाल खबरमा अब पूरा खबर देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुँदै अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन् सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकार्य बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ नेपाली सेनाले पनि 3 चरणको पूर्व तयारी कार्ययोजना अघि सारेको छ धादिङ चितवन र बारामा बेली ब्रिज स्ट्याण्ड बाई राखिएका छन् भने इटरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनाथ गरेको सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकाहरूलाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनुपर्ने बताउनु भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ यस्तै हावाहुरीका कारण 13 पहिरोमा परि 5 र अत्यधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ प्राधिकरणले आज र भोलिकै ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नु भएको छ आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नु भएको हो राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्याएको थियो सांसदहरूको ध्यानाकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णतः आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो परराष्ट्र मन्त्रीले नेपालको असमयमा परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पार्ने कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाइ छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफ मागेको छ मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूलाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भयो त्यसबारेमा 3 दिनभित्र जानकारी गराउन भनिएको छ मन्त्रालयले असार मसान्तभित्रै बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ राष्ट्रीय स्वतन्त्र पार्टी राष्ट्रसभाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ ग्रहण गर्नुभयो। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिन्ह वितरण गर्नुभएको छ। राष्ट्रसभाको पहिलो महाधिवेशन यही असार 7 देखि 12 गतेसम्म चितवनमा चलेको थियो। महाधिवेशनबाट 900 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वयं वाग्ले र सोभिता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँगे निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेता सहित 11 पदाधिकारी मनोनित हुनेछन्। 51 केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ। यस्तै राष्ट्रसभाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 2:03 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
3: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। बजारमा बारम्बार देखिने औषधि अभाव समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौजदात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको थालेको छ। विभागकी नियमित महानिर्देशक शिवानी खड्काका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणसँग जोड़िएका कारणले औषधि अभाव हुने गरेको छ। मूल्यका कारण क्यान्सर उपचारमा प्रयोग हुने औषधि र दुर्लभ रूपमा प्रयोग हुने अफरन ड्रग्समा अझै अभाव रहेको उहाँले बताउनुभयो। यस्ता जीवन रक्षक औषधिको सूची तयार गरी स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना रहेको उहाँको भनाइ छ। यसैबीच रेबिज खोप अभावबारे विभागले आधिकारिक जानकारी नआएको निमित्त महानिर्देशक खड्गीले बताउनु भएको छ। सरकारी खरिद प्रक्रिया ढिलो हुँदा आपूर्तिमा असर परेको हुन सक्ने उल्लेख गर्दै खरिद अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2025 आफ्नो परिवारसँग सम्बन्धित क्रिप्टो करेन्सी कारोबारबाट झण्डै 1,40,000,000,000 अर्थात 2,11,000,000,000 रूपियाँ बराबरको आमदानी गर्नुभएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ट्रम्पले यसै विशेष गरी वर्ल्ड लिबर्टी फाइनेन्सियल र ट्रम्प क्रिप्टो करेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आमदानी गर्नुभएको हो। यही आमदानीका कारण सन् 2024-2026 बीच उहाँको व्यक्तिगत सम्पत्ति 2,30,000,000,000 बाट बढ़ेर 6,50,000,000,000 पुगेको फोर्ब्सले जनाएको छ। क्रिप्टो करेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्दको आरोप लाग्दै आएको छ। तर व्हाइट हाउसले ती आरोप अस्वीकार गर्दै ट्रम्प र उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्दमा संलग्न नरहेको जनाएको छ। खेल खबर फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलो पटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 को विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 2 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सेनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै भोलि बिहान पौने 6 बजे अमेरिका र बोस्निया एण्ड हर्जगोभिना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। अमेरिका समूह डीको विजेता र बोस्निया समूह बीबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोली बीच 3 मैत्रीपूर्ण खेल भएकामा अमेरिकाले 2 खेल जितेको छ भने 1 खेल बराबरीमा सकिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। राज्यसभाका नवनिर्वाचित प्राधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशन पछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमै 1,40,000,000,000 डलर पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमनमुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल
10: सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
11: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको, साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
10: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98528703-5 र 98130034-213।
11: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
12: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
13: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
14: अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य श्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: यौन हिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्तको साथीभाइ, परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
17: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राजनीति अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
18: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
19: शिक्षित आवश्यकता सम्बन्धी सूचना। गारमा माध्यमिक विद्यालयमा रिक्त रहेका तपसिलका शिक्षक पदहरू अस्थायी करार सेवाबाट पूर्ति गर्नका लागि सोनु दुपकुण्ड नगरपालिकाको यही जेठ 27 अनुमति पत्र अनुसार आवश्यक योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गर्न हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पद शिक्षक श्रेणी प्रथम तृतीय पदको पछि अस्थायी करार पद संख्या 2 आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षाबाट उत्तीर्ण अंग्रेजी तथा अंग्रेजी माध्यममा गणित विज्ञान लगायतका विषय अध्यापन गर्न सक्षम अस्थायी अध्यापन अनुमति पत्र प्राप्त 18 वर्ष पूरा भई 40 वर्ष मुनाकेको नेपाली नागरिक हुनुपर्छ। अंग्रेजी गणित विज्ञान मूल विषयमै माथिल्लो योग्यता हासिल गरेको शिक्षण अनुभव भएको उम्मेद्वारलाई मान्यता दिनेछ। तलब भत्ता तथा अन्य सेवा सुविधा। नेपाल सरकारले उक्त पदको लागि तोकी दिनसम्म तलब भत्ता उपलब्ध गराइनेछ।
20: दरखास्त दिने अन्तिम मिति 2083 असार 11 सम्पूर्ण मिति 18/12 विद्यालय समयभित्र। परीक्षा मिति, समय र स्थान सम्पर्क मितिका दिन जानकारी गराइनेछ। परीक्षाको पाठ्यक्रम प्राथमिक तहको शिक्षक सेवा आयोगको पाठ्यक्रमले तोकेको विषय क्षेत्रबाट हुनेछ। परीक्षाको किसिम, लिखित कक्षा अवलोकन तथा अन्तर्वार्ता, आवश्यक कागजातहरू, एसई र सोभन्दा माथिका सम्पूर्ण योग्यताका प्रमाण पत्र, नागरिकताको प्रतिलिपि, अध्यापन अनुमति पत्रको प्रतिलिपि 2 प्रति र निरोगिताको प्रमाण पत्र सक्कलै प्रति निवेदन साथ बुझाउनु पर्नेछ। आवश्यक कागजात पूरा नभएको दरखास्त स्वीकृत हुने छैन। दरखास्त दस्तुर 1,500 पछि फिर्ता नहुने गरी।
21: निवेदन तथा आवश्यक कागजातहरू निम्न इमेल ठेगानामा समेत पठाउन सक्नुहुनेछ। र निवेदन दस्तुर श्री गर्मा माध्यमिक विद्यालयको नाममा राष्ट्रिय वाणिज्य बैंक सलेरीमा रहेको सही नम्बर 2021/92001 जम्मा गरी सुको सकलै ब्रोजर वा अनलाइनमा जम्मा गरेको भए सुको प्रमाण निवेदन साथ पेश गर्नुपर्नेछ।
20: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 42 96 53 र 98 41 38 96 20।
21: विनेश्वर तामाङ, प्रधान अध्यापक, श्री गर्मा माध्यमिक विद्यालय, सुनु दुपकुण्ड नगरपालिका साथ सुनुखुम्बु।
22: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
23: Oh.
0: आइया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
23: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
24: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
25: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध

0: नमुना दुधकुण्ड आयल फार्म स्टोर सुलु दुधकुण्ड नगरपालिका साथ गारमा झोर बौद्ध सुलु
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति
3: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन सूचना
6: होंडा का विशेषता
7: जापानीज उच्च प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज
7: राम्रो रिसेल मूल्य
6: टिकाऊ र भरपर्दो
7: अफरोड का लागि पनि उपयुक्त
6: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी ओखलढुंगा र खोटाङको दिक्केल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
6: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
7: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
7: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भिजाई
6: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी मुक्तिनाथ विकास जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: आजभोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा बेच्ने जस्तै लक्ष्य त कोटेसी लागौँछ त भाइ के भएको तिमीलाई दादी भन त
2: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरुक्कै हिसाबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुझाउ मौका दिनु
1: बारिशमा लग सृजना गरी धुँदाखेरि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ

0: औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गर्नु। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सक्कल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सक्कल बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सक्कल सवारी दर्ता प्रमाणपत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेकसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोज्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन हो।
6: ए बाबु, आजहरू सच बालेर जाऊ।
7: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
4: नेपाल सरकार विज्ञापन हो।
8: ए दाई, राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
9: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
10: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
11: न्यू स्टार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस, सोलुखुम्बु कुम्बी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर।
10: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेन्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टर, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, होर्डिङ बोर्ड, फोटो, जस्ट प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास सिलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेस्किनी, तालछा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0835203089, 0835203060, मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।
12: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालुङ झुन्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसेतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खाम्जी आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाई सुरक्षित क्षेत्रतर्फ मात्र नजान तथा अवसाद हुँदा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज, सुरक्षित र समयमै सम्पूर्ण हुन सबैको सहयोगको अपेक्षा पनि गरिएको। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।
13: शर्मा सुन्न सुन, हाम्रो मामुले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
14: हो र होइन होला त्यस्तो त।
15: सरिता तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
14: के भएन मिस,
15: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ।
16: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
12: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
18: आयोजनाको वर्गीकरण, आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082/2000 स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ptc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
12: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
18: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना।
12: इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ। वार्ड महिला शिक्षक तह प्राथमिक तृतीय तह संख्या एकजना। वार्डको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
18: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि 302 बजेसम्म। गर्मा मापी कर्म परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुनु गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यसको प्रमाणपत्रको फोटोकपी दुई प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842996653। संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 9851183782। संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851773381। श्री गर्मा माध्यमिक विद्यालय सोनी टिपकुण्ड नगरपालिका सास सुनखुम्बु।

0: नहीं मेरे तो हाथ खुट्टा अनुभव झमझम कर हैरान बनाए मेरे पनि के एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव हाटे हैरान भाई निंदा नदी रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे भर उपचार कराने भाग हामजी औषधालय तीर हिड़क न
2: यहाँ नफा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 80 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: काठमाडौँको
4: ट्राभल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्योलमा छु भने।
4: के अन्योलमा पढ्नु हो? हामी कक्षा 10 सम्म मिलेर पढ्यो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
4: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
4: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
4: ल सुन, देशभरका हजारौं मावि मध्ये टप 5 भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
5: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन्दमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
5: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड माग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वाचसम्म नलाग्ने, आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ।
9: मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप रूपद्वारा जनहितमा जन सन्देश।
6: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा कृषि अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान। बाबा मैले आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
10: सन्चो भयो
6: होइन, यतिकै जाने मन लागेन।
10: यतिकै पनि हुन्छ,
6: मैले साइन्सको कन्चै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
10: ए कुरा त्यस्तो थियो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
11: नमस्ते, कति टाइमले पाल्नु भयो?
10: आज रिनाले यसको जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
11: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसारौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक गर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक
12: बरुमती पचेको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
13: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: सवारी साधनको विभिन्न तीर्थ श्रृंखलाहरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: 才华之旅，索努 FM 不等等。
1: सोनू FM 101.2 मेगाहर्ट्ज़।

0: Adventure. Sony FM, in studio time.
1: It's 4 p.m. अपराह्न को 4 बजे.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलू तुतु नगर पालिका 5 सोलू खुम्बू.
3: ए विकास बौद्ध तीर कहाँ कुदेको यसरी
4: कलेज खोज्दैछु यार. कक्षा 11 को लागि पढाई र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि. उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि.
3: अरे यार त्यसो भए त सिद्धे बौद्ध तुसाको केम्स कलेज जाऊ न. तिमीले भनेका यी सबै कुरा त्यही त छ नि.
4: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो. उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ. सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था.
5: आउनुहोस् केट्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्.
3: केट्स कलेज बौद्ध टुसाल.
4: थप जानकारीका लागि सम्पर्क 97125107 97125107.
5: सफलताको सही छनौट केट्स कलेज.

0: त्यसो भने मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मन मिल्न। नै पहिला त त्यस्तो मान्छे हुन के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइ दिनु पर्यो। लो यो त लागौसो कोलकातामा देखिने जस्तो लक्षण छ त। कोटेसो लागौसो त भाइ, के भएको तिमीलाई? निधाती भन त।
1: खै दिदी, के हुनु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लट सुझदा गरी धुमेकेटी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते बालो हो। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।

0: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुकुमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुली दुखुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सोलु धुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु रैथाने पाली सेतोसुनी खरिद कार्य सञ्चालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपसिल बमोजिमको रैथाने बाली सेतु सिमी खरिद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिस वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ सेतु सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिस सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेरी
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0-38-520-190 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु
1: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय संख्या 1 जना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भई 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म।
2: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मामा पिकारमा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित रहे कासुन इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन श्रमिक प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुनु गरी आवश्यक कागजातहरू एफए र एसएलसीदेखि मासिक योग्यता प्रमाणपत्र नागरिकता अनुभव हुने सोको प्रमाण पत्रको फोटोकपी दिनु पर्थ्यो। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गाडमास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842-9653 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 9851-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 9851-17-43-81 श्री गर्मा माध्यमिक विद्यालय सुनि टिपकुण्ड नगरपालिका 4 सुनखुण्ड।

0: आजको भूमिहरू सीमालाई के भएको छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देख्ने जस्तै लक्षण छ त। कोटेश लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
2: भारतमा लज सिर्जना गरी दुबैचोटि तुलाउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भने परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।

0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना तालिम झुण्डेसी सड़क निर्माण कार्य फुटिन हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खम्चे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा आवश्यक हुँदा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र समयमै सम्पन्न हुन सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु
1: नेपाली गीतहरूको सङ्ग्रह।

0: सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संग्रहालय।

गुड आफ्टरनून, नमस्ते, नमस्कार, सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाई लिएर सदा जस्तै आज पनि उपस्थित भइ नै सकेका छौ र सुन्दनुहुन्छ यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलेसियम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र आज पनि हामीले पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौ र प्राविधिक मित्रबाट मलाई सिर्की लम्बु शेर्पाले सपोर्ट गरिदिनुहुन्छ भने म आवाज मसुर रेविका राय हेरे आज पनि हामी समयलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। नजर पनि सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

भर्खरै मात्र मन्दगीतका क्लिप स्वरूप सुनिने सकेका छौ। अब पालो तपाईँको 97.54 लाइन बिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीतहरू रोज राख्न नजिकका पाँचजना साथीलाई सम्झन पनि सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्ते। गुड आफ्टरनून, नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्नुहुन्छ? उदयपुरबाट तपाईँको नाम भन्नुहोस्। शर्मिला तामाङ बोल्दै हुनुहुन्छ। अनि शर्मिलाजी, यो समयमा के गरिदिनुहुन्छ? ओहो, गोठालो गर्दै हामीलाई सुन्दिनुहुन्छ नि। शर्मिलाजीले खाजा लिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला। पबिनाजी बोल्दै हुनुहुन्छ होइन? सबिना, तपाईँको आवाज अलिकति डिस्टर्ब डिस्टर्ब आइरहेको छ, त्यही भएर तपाईँको नाम अलिकति याद गर्न गाह्रो भयो। ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। राजा कुन गीत रोज हुन्छ नि? ओके, तपाईँको लागि यो गीत बस्ने साथमा नसिका पाँचजना साथीलाई सम्झन सक्नुहुन्छ है। ओके, बाई बाई साथी निम्ति उदयपुरबाट सुविना तामाङ भन्ने एकदमै गीत रोजेर साथी छुटी सक्नु भएको छ। आउन सक्ने छ तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। 97.54 लाइन कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। र टेलिफोन लाइनमा कोही मित्र

0: भइहाल्थ्यो नि हजुर, अब बोक्नु नसक्ने चाहिँ के गर्नु चाहिँ हजुर?
1: ठिक छ त, सबै बिरयानी खाजा दिनुभयो त?
0: खाजा मेरो बाँकी छ हजुर, भाइ बाँकी छ,
1: हाम्रो पनि बाँकी छ भन्नु पर्ला सुबिनजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ भर्खरको साथीले, एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ, यो गीत मार्फत आफ्नो नजिकका प्राङ्गण साथीलाई सम्झन सक्नुहुनेछ है?
0: हस् हुन्छ, सर्वप्रथम त हजुरलाई सम्झिन चाहन्छु र सुले होल टिमलाई सम्झिन चाहन्छु र साथीहरू सम्झिनु पर्दा सबिना तामाङ, अशोक तामाङ, एमसी राई, धर्मेन्द्र पासाङ, बाँकी सम्पूर्णलाई भन्दै छुटिन्छु। नमस्ते
1: नमस्ते, बाई बाई। साथी मन्त्री खोट्याङको बडा पोखरीबाट सबिन तामाङ, सबिन तामाङले पनि एकदम मिठो गीतहरू रोजेर साथी सुतिसक्नु भएको छ र अब हामी गीतहरू रोजाइतर्फ नै जाँदैछौ है। सबिना तामाङ र सबिन तामाङ जीको रोजाइतर्फ नै जानेछौ, एकदम मिठो गीत पढ्न सफल रहेको छ। ए साथी तिमी कहाँ छौ भन न भने गीतको बोल रहेको छ है, जसमा आवाज बढ्नु भएको छ सुशान्त केसी कवासमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो नै छुट्टो श्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाउनु अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुन दुखुन्द नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर

कार्यक्रम विविधको पहिलो अनि छोटो विश्राम पश्चात फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो फिल्म 102.2 MHz कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। हामीसँग अब चारवटा गीत बाँकी रहेको छ। अब पालो तपाईँको 97.64/50/70 लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ, आउन सक्नुहुनेछ। विशेष त अहिलेको समय धानको धान भन्दै गर्दाखेरि चाहिँ है असार महिनाको समय रहेको छ र कतिजना साथीहरू चाहिँ धान रोपाईमा बिजी व्यस्त हुनुहुन्छ होला, कोदो रोपाईमा हुनुहुन्छ होला है, अनि गोठालोतिर हुनुहुन्छ होला, मेला पार्टी हुनुहुन्छ होला, स्कूल कलेजबाट फर्कदै हुनुहुन्छ होला, र कतिजना साथीहरूले अहिलेको समयमा तातो तातो खाजो पनि खाँदै हुनुहुन्छ होला, पकाउँदै हुनुहुन्छ होला है। जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला र सदैव माया गर्नुहोला भन्न चाहे र आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ है। या पनि मन पर्ने गीत रोजेर आफ्ना नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है। र अब हामी गीत पनि जानेछौ, एकदम मिठो गीत रहेको छ, एकदम मिठो गीत रहेको छ र कतिजना साथीलाई पक्कै पनि मन पर्छ होला। माया बिरानी त्यवारीले एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एक छिन सुन, त्यसको साथ फेरि उपस्थित हुनेछौ।

भर्खरै मातृमहलले एकदम मिठो गीत सुनिने सकेका छौ। एकदम मिठो गीत रहेको थियो, मिठो गीतलाई सुनेर कतिजना साथीले पक्कै पनि मनोरञ्जन त लिनुभयो होला है त। एकदम मिठो गीत रहेको थियो र अब हामीसँग गीतहरू बाँकी नै रहेको छ, आउन सक्नुहुनेछ। सम्बन्ध 64-49-57 को ल्याङ डिजी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ है र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्ते नमस्ते भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पुनः प्रयास गर्नुहोला भनेर चाहिँ सम्बन्ध 64-49-57 लाइन विषय कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। अब हामी गीत सुन्नेछौ, एकदम मिठो गीत रहेको छ, चरीको घर गुडेमा भयो भन्ने गीतको बोल रहेको छ, जुन चाहिँ एकदम मिठो गीत रहेको छ, जुन चाहिँ पुरानो गीत रहेको छ है। मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो नियमित विश्राम जानेछौ, विश्राम पश्चात फेरि प्रस्तुत हुनेछौ।

0: रैखाने पाली सेतोसिनी खरीद कार्य संचालन सम्बन्धी सूचना।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुमा यही असार 11 गते देखि असार 15 गते सम्म तपस्विन बमोजिमको रैथाने बाली सेतो सिमी खरीद गर्ने कार्यक्रम रहेको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतो सिमी प्रति केजी मूल्य 228 रूपियाँ। सेतो सिमी खरीद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरीद गरिनेछ। सेतो सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिस वा आफैले उत्पादन गरेको हो भन्ने बेहोरा खुल्ने सो घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतो सिमी खरिदको रकम सिधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतो सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिस सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेही।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0385201090। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु। और प्रिन्स मुजुकरको रकम र कवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
1: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: ए विकास, बौद्धतिर कहाँ कुदेको यसरी?
3: कलेज खोज्दैछु यार। कक्षा 11 को लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि। उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
2: अरे यार, त्यसो भए त सिधै बौद्ध टुसालको केम्स कलेज जाऊ न। तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
3: हो, बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा 11 का लागि साइन्स, म्यानेजमेन्ट, ल तथा ह्युमानिटीज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी, दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
4: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
2: केप्स कलेज बौद्ध टुसाल।
3: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507।
4: सफलताको सही छनौट केप्स कलेज।
5: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
1: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
5: सेवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
1: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सिप सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारी का लागि सम्पर्क नम्बर वाङफुङ शेर्पा विद्यालय व्यवस्थापन समिति का अध्यक्ष 9846641474 र फुल शेर्पा होस्टेल संचालक 9841592।
5: सोलुपुर नगरपालिका वडा नम्बर 273।

थ्याङ्क्यु दिदीको बेस्ट्रोनी अन्तिम विश्रामलाई पनि पार गरेर फेरि पनि ट्राई गरी रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ र सुन्दै हुनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिम 101 10.2 MHz कार्यक्रम गीतगीतलाई सुनिराख्नु भएको छ र तपाईँले फ्रिक्वेन्सीबाट सुन्दिनुहुन्छ भने 102.2 MHz तपाईँले सुन्न सक्नुहुनेछ भने अनलाइन मार्फत पनि तपाईँले सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो नेपाली पात्रो www.solefm.com बाट पनि तपाईँले एकसाथ अनलाइनबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। र अब हामी गीतर्फ पनि जानेछौ। एकदम मिठो गीत रहेको छ है, एकदम मिठो गीत रहेको छ जुन चाहिँ जुनी कार्सो भन्थ्यो नि मसित भन्ने गीतको बोल रहेको छ। एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

भर्खरै माध्यमहरू लेख्दा मिठो गीत सुनिसकेका छौ र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ। कार्यक्रमको अन्तिम अन्तिम समयमा हामी आइसकेका छौ। साथीहरूको फोन आयो भने हामी लिन्छौँ र हामी कार्यक्रमबाट विदा माग्ने नै छौ है। अनि आज धेरैजना साथीहरू काममा बिजी व्यस्त हुनुहुन्छ होला है। जस्तो सुकै अवसरमा पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनिदा साथ दिनुहोला भन्न चाहे र कार्यक्रममा पनि सम्भव भएसम्म चाहिँ कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु है। हिज विशेष त असारको महिना रहेको छ। हिज बिजी व्यस्त भए पनि अलिकति वर्षाको टाइममा पानीहरू धेरै पर्छ। अलिकति वर्षाको टाइममा है कोदो रोप्ने धानहरू रोपाईमा अलिकति बिजी व्यस्त भइन्छ। तैपनि तपाईँले अन्तिम समयसम्म मात्र रेडियो सुनेर साथ दिनुभयो भने तपाईँले पक्कै पनि मनोरञ्जन पाउनुहुन्छ र एकदम मिठा मिठा गीतहरू पनि सुन्न सक्नुहुनेछ, सुन्न पाउनुहुनेछ है। र अब भन्ने चाहिँ हामी कार्यक्रमबाट विदा माग्नेछौ र कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ। अन्तिममा एउटा मात्र विदा बाँकी रहेको छ। राजा साथीहरूले कल गर्नुभएको थियो। हर सबैजनालाई विशेष गरिकन एक मुस्तमा धन्यवाद दिन चाहन्छु। आफ्नो व्यस्तताको बावजुद पनि अन्तिम समयसम्म रेडियो सुनेर साथ दिनुभयो अनि कल ट्राई गर्नुभयो, प्रयास गर्नुभयो। हर सबैजनालाई विशेष गरिकन रेडियोदेखि प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ है। जुन गीत कबोल रहेको छ, जुन चाहिँ राष्ट्रिय भावले सजिलो एकदम मिठो गीत रहेको छ र निर्बन्ध कोठाका वास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र सिर्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत राष्ट्रिय भावले सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी छाड्दै आजको कार्यक्रम गीत गीतको व्यवसायबाट म कार्यक्रम प्रस्तुत रेविका राई पनि बिताउन चाहन्छु। नमस्कार।

0: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिलो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घाँसपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरु जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु
1: यौनहिंसाबाट बचौ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकि मिति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। यौन हिंसाबाट बचौं र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुण्डु नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिभी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिभी कम्पनीको फ्रिज डिप्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेक्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्क पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना
2: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योग्य दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ
1: भर्ना कार्यक्रममा हुने मिति
2: भर्ना म्याद यही फेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 9855 छ 9141-6337 9242-8875 सम्पर्क गर्न सक्नुहुनेछ
1: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: गाउँदा गाउँदा साथीभाइ बन्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583326, प्राविधिक प्रमुख 9852583327, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: ए बाबु, न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भयो।

नुनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिष्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824747718, 9843439096 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोक में।
6: होंडा का विशेषता
7: जापानीज उच्च प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भद्भदो,
7: अफ रोड का लागि पनि उपयुक्त,
6: BS6 तथा नया नया वर्षन बजार में लॉन्च भइरहेको,
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुंगा र खोटाङको दिक्कल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
6: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
6: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाई, ओखलढुंगा।
6: सम्पर्क नम्बर 0375902222, 9852588022 र 9842803000।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दै छौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: सुनिर अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

बचेंगे भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको बस्नामा चर्मचाप कोइताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमान 9852555768।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
2: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त धनै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सरकारी तहमा दर्ता भएका यी विस्तारको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमत पारित, प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन।
0: देशका धेरै ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसून जन्य विपद प्रतिकारमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा।
1: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव, केही पम्प बन्द, सञ्चालनमा रहेकामा लामो लाइन, कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाड़ी भाडा पारदर्शी रूपमा आयोजन गर्न आवश्यक।
2: जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो। अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू दुई चारवटा अनायासै बन्द भयो, त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो क्या।
0: भेनेजुएलामा भूकम्प गएको छ दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार, ज्यान गुमाउनेको संख्या 1943 जना पुग्यो।
1: र मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक, विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0557-494-333, 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो र सरकारलाई कार्यान्वयन गर्न निर्देशन पनि दिनुभएको छ। सांसद रेणु चन्दले पेश गर्नुभएको प्रस्तावलाई 17 जना सांसदले समर्थन गरेका छन्। सांसद चन्दका अनुसार प्रविधिको विकाससँगै हिंसाको स्वरूप फेरिएको छ। अहिले पीड़क र पीड़ित आमने सामने नभई नक्कली परिचय प्रयोग गरेर विश्वको जुनसुकै कुनाबाट हिंसा गर्न सकिने अवस्था छ। साइबर स्टकिङ, साइबर बुलिङ, रिभेन्ज पोर्न, डिप फेक र अनलाइन ग्रुमिङ जस्ता समस्याले महिलालाई मानसिक तनाव र डिप्रेशनसम्म पुर्याएको उहाँले बताउनुभयो। चन्दका अनुसार आर्थिक वर्ष 2075 क्षेत्रमा जम्मा 376 वटा साइबर मुद्दा दर्ता हुँदा अहिले यो संख्या 19,000 नाइसकेको छ, जसमा धेरै सुपीड़ित 18-35 वर्ष उमेर समूहका छन्। सामाजिक संचार कम्पनीसँग सूचना आदान प्रदानको सम्झौता नहुँदा र साइबर ब्यूरो काठमाडौँमै सीमित हुँदा दूरदराजका पीड़ित न्यायबाट वञ्चित भइरहेको गुनासो पनि उहाँले गर्नुभयो। प्रस्ताव मार्फत उहाँले प्रचलित कानून संशोधन गर्न लैंगिक हिंसा स्पष्ट परिभाषित गर्दै विशेष कानून बनाउन पाठ्यक्रममा डिजिटल सुरक्षा समावेश गर्न र प्रदेश तहसम्मै पीड़ित मैत्री संयन्त्र सुदृढ़ गर्न सरकारसँग माग गर्नुभयो। छलफलमा भाग लिने सबै सांसदहरू प्रविधिजन्य हिंसा रोक्न सरकारले तत्काल कार्ययोजना बनाई पीड़ितहरूलाई शीघ्र न्याय दिलाउने संयन्त्र स्थापना गर्नुपर्नेमा एकमत भएका छन्।
1: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा जवाफ उठ्दै आएको थियो। सांसदहरूले ध्यानाकर्षणपछि सोही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता नभएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै पनि प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णतः आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाइ छ। यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रियाहरू अघि बढ़ाउने उहाँले बताउनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनित गरेको छ। बैठक अघि आज नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुको साथै प्रमाणपत्र बुझेका थिए। रासोपाको पहिलो महाधिवेशन यही असार 7-12 गतेसम्म चितवनमा चलेको थियो। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले 18 वर्षभन्दा कम उमेरका बाल बालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासँग जानकारी मागेको छ। विभिन्न ठाउँबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले जानकारी पेश गर्न रासोपाको केन्द्रीय कार्यालयमा पत्रचार गरेको हो। आयोगले बुधबार सार्वजनिक गरेको पत्रमा विभिन्न माध्यममा सार्वजनिक भएका सूचनाको आधारमा जानकारी माग गरेको उल्लेख गरेको छ।
0: पछिल्लो 24 घण्टामा देशका धेरैसो ठाउँमा पानी परेको छ। कोशी कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली भेग बाहेक अन्यत्र सबैसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। सीमित ठाउँमा ठूलो पानी पर्ने परेको छ। अस्तिदेखि शुरू भएको पानी पर्ने क्रम भोलिसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्टाङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरैसो पहाड़ी क्षेत्रमा केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकोले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
1: देशभर मनसूनी प्रणाली सक्रिय भनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकारीय बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले पनि तीन चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ चितवन र बाह्रमा बेली ब्रिज तयारी अवस्थामा राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर तैनात रहेको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपदा प्रति कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ। सरकारवाला निकायहरूले नागरिक मौसम पूर्वानुमान गम्भीरपूर्वक पालना गर्न र विपदका घटना भएमा नजिकको प्रहरी र स्थायी विपद व्यवस्थापन समितिमा तुरन्तै जानकारी गराउन अनुरोध गरेका छन्। पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र स्वसाधनयुक्त बनाउनु पर्ने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ। त्यस्तै हाराहुरीका कारण 13, पहिरोमा परि 5 र अत्याधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा पेट्रोलियम पदार्थको भाव घटेपछिको खुशी र सुझाव समितिको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, सबै पनि भन्नु हुनेछ। मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायसेस, बेटरको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन, राष्ट्रपति नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ, देशका धेरै ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसून जन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा लगाएका खबर प्रस्तुत
1: गरियो। बनाउन विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शैक्षिक पात्र कार्यान्वयनमा ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो पुरानो पात्रलाई समयानुकूल परिमार्जन गरी नयाँ पात्र स्वीकृत गरेको हो। साथै सबै विश्वविद्यालयमा यसको कार्यान्वयनका लागि परिपत्र गर्ने निर्णय पनि भएको छ। आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार यो पात्र लागू भएसँगै विश्वविद्यालयहरूमा भर्ना, अध्ययन, परीक्षा र नतिजा प्रकाशन जस्ता कामहरू निर्धारित समय तालिका अनुसार नै हुनेछन्। सरकारको 100 दिने कार्यसूचीमा स्नातक र स्नातकोत्तर तहका परीक्षा फल तोकिएकै पात्र अनुसार निकाल्ने लक्ष्य राखिएको थियो, जसलाई पूरा गर्न यो पात्र ल्याइएको हो।
0: पेट्रोलियम पदार्थको मूल्य घटे लगतै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर दिनभरि बिक्री वितरण गरेका छन्। धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाड़ीको लामो लाइन लागेको छ। नेपाल ऑयल निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र पम्प तेलमा 30 रूपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको थियो, तर बजारमा वास्तविक अभाव नरहेको निगमले जनाएको छ। प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायले जानाजान हिजो पेट्रोलियम पदार्थ लोड नगर्दा कृत्रिम अभाव देखिएको हो। निगमले यस्ता पम्प विरूद्ध तत्काल कार्यवाही प्रक्रिया अघि बढ़ाएको र अहिले अवस्था सामान्य भइसकेको पनि दावी गरेको छ। इन्धनको भाव चर्को रूपमा बढ़दा धेरैतिर समस्या आएकोमा मूल्य घटेपछि कोही उत्साहित छन् त कोही अझै पनि राहत खोजिरहेका छन्।
1: ललितपुरको साझा पेट्रोल पम्प अघि तेल भर्न आएका मोटरसाइकल र गाड़ीको लामो लाइन छ। पेट्रोल पम्प बाहिर लागेको यो लाइनका कारण पुलचोक कुपण्डल सड़कमा गाड़ी चलाउन समेत सामान्य समस्या भएको छ। गाड़ी र मोटरसाइकल मात्र होइन, कोही पानीका बोतल, कोही ग्यालेन त कोही ठूला ड्रम बोकेर तेल भर्न आएका छन्। मूल्य घटेसँगै शहरका धेरै पेट्रोल पम्प बन्द हुँदा साझा पेट्रोल पम्पमा मात्रै लामो लाइन लागेको हो। त्यही लाइनमा भेटिनुभयो ललितपुरका लाल बहादुर छेत्री।
10: त्यो एकदम सराहनीय छ, जस्तो अन्तर्राष्ट्रियमै तपाईँको द्वन्द थियो र बढेको थियो, अन्तर्राष्ट्रियमा अब द्वन्द अलि सुल्टिँदै गयो, त्यही भएर नेपाल सरकारले पेट्रोल डिजल ग्यासको भाउ घटाएको छ। धेरै धेरै नेपाल सरकारलाई धन्यवाद छ।
1: लाल बहादुर जस्तै अमित कुमार ठाकुर पनि तेलको मूल्य घट्दा धेरै खुशी हुनुहुन्छ। बारा घर भई हाल किर्तिपुर बस्दै इन्टेरियरको काम गर्ने अमित दैनिक 60-70 किलोमिटर स्कूटरमा कुद्नुहुन्छ। पहिले 1100 रूपियाँसम्म तिरेर ट्याङ्की भरिन्थ्यो, अब मूल्य घटेपछि 900 रूपियाँमै भरिएको उहाँले बताउनुभयो।
11: यो महँगाईको कारणले अस्ति मेरो ट्याङ्की 600-700 फुल हुन्थ्यो, अनि पछि बढ्दाखेरि 1100 लाग्थ्यो कि फुल गर्न, अहिले घटे पछाडि राम्रो लागिरहेछ, अहिले त 900 फुल भयो मेरो, अझै घटोस् राम्रो होस्।
1: एकातिर चालकहरू मूल्य घट्दा धेरै खुसी छन्, तर दैनिक सार्वजनिक गाड़ीको यात्रा गर्नेले भने इन्धनको भाव घटेकोमा फाइदा पाएका छैनन्। ललितपुर भैंसेपाटेकी सुगर रोगकी बिरामी पम्फा नेपाली अल्का अस्पतालमा नियमित औषधि लिन सार्वजनिक गाड़ी चढेरै आउनुहुन्छ। लोकल बसमा चढ्दा एकचोटिको 25 रूपियाँ लाग्छ, तर पेट्रोल घटे पनि आफूले उति नै भाड़ा तिर्नु परेको उहाँ बताउनुहुन्छ। मूल्य बढ्दा तुरन्तै भाड़ा बढ़ाउने तर घट्दा नघटाउने गाड़ी संचालकको प्रवृत्तिप्रति उहाँको असन्तुष्टि छ।
12: अहिले चाहिँ त्यति नै 25 को 25 ल्याएछ, घटेको छैन, बढाउन चाहिँ तुरन्तै बढाउने, घटाउने बेला चाहिँ नघटाउने, थाहा नै नदिने, बढ्छ पनि त कति काम हुन्छ।
1: पेट्रोलियम पदार्थको मूल्यमा आएको यो कटौतीले नागरिकलाई केही राहत पुर्याए पनि सार्वजनिक यातायातको भाड़ा भने घटेको मूल्य अनुरूप समायोजन नभएको र मूल्य घट्ने बित्तिकै केही पम्प मनपरी बन्द हुने जस्ता समस्या पनि उत्तिकै देखिन्छन्। यसर्थ अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावसँगै मूल्य समायोजन गर्दा त्यसको प्रत्यक्ष लाभ आम उपभोक्तासम्म पुर्याउने, सार्वजनिक यातायात भाड़ालाई समेत पारदर्शी ढंगले नियमन गर्ने र इन्धन आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने पम्पहरूमाथि कड़ाईका साथ अनुगमन गर्ने खालका ठोस पहल आवश्यक देखिन्छ। ललितपुरका कनक आचार्य।
13: 20 रूपियाँ घटाएछ, यो त धेरै राम्रै कुरा हो। 20 रूपियाँ होइन, 50 रूपियाँ घट्नुपर्छ। विश्व बजारको जुन हिसाबले 30% जुन घट्याएछ, त्यो पनि राज्यले चाहिँ सोचेर आफू घाटा नखाने हिसाबले जनतालाई कसरी चाहिँ सुलभ र सहज हुन्छ त्यो हिसाबमा चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। सरकारले विभिन्न किसिमका करहरू लगाइरहेछ नि, त्यसलाई चाहिँ परिमार्जित गरेर जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो। अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू 2-4 अनायासै बन्द भयो, त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो क्या।
0: यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। इन्धनको मूल्य वृद्धि हुँदा भाड़ा बढ़ाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाड़ा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसाय दुवै पक्षमा अनिरोध सृजना गर्ने गरेको भन्दै उहाँले चाँडै भाड़ा समायोजन गर्न आग्रह गर्नुभयो। सिटलाले सार्वजनिक यातायातको भाड़ा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभएर संचालन खर्च, मर्मत सम्भार, बीमा, श्रमिकको पारिश्रमिक, आन्तरिक पाठ पूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्यांकन गर्नु
1: लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 44.59 अंकले बढ़ेर 2652.93 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.25 अर्ब कारोबार भएकोमा आज 362 कम्पनीका 95,47,000 कित्ता शेयर 3.86 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: भू व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट तोकिएको समय भित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफमा आएको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकालाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए सो समेत 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ।
1: हर्षन्ति करिडोर 220 किमी प्रसारण लाइन अन्तर्गत मार्की चोक भरतपुर खण्डमा हिजोदेखि विद्युत परीक्षण सेवा शुरू हुने भएको भएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको मर्सियाङदी करिडोर अन्तर्गत लाइनमा 220 किलो भोल्ट क्षमताको विद्युत प्रवाह गरिएको छ। तनहुँको मार्की चोकमा रहेको न्यू मर्सियाङदी सब स्टेशनदेखि चितवनको आपटारीमा रहेको न्यू भरतपुर सब स्टेशनसम्म यो प्रसारण लाइन जोड़िएको आयोजनाका प्रमुख नारायण रेग्मीले जानकारी दिनुभयो। विद्युत प्रवाह शुरू भएसँगै प्रसारण लाइन उच्च जोखिममुक्त हुने भएकाले प्राधिकरणले सर्वसाधारणलाई टावरमा नचढ्न, कुनै वस्तुले नछुन र चौपाया समेत त्यस क्षेत्रमा नछाड्न आग्रह गरेको छ। यो लाइन तनहुँ, गोर्खा र चितवन जिल्लाका विभिन्न बस्तीहरू हुँदै गएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
14: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
15: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
14: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690।
17: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुघ्न प्रसाद शाह भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो। विशेष अदालतले 2075 पुसमा शाह र सुशीला कुमारी शाहलाई अकुत सम्पत्ति आर्जन गरेको ठहराउँदै दोषी करार गरेको थियो। शाहलाई 68,24,000 रूपियाँ जरिवाना र 9 वर्ष कैद हुने फैसला भएको थियो भने श्रीमती सुशीला कुमारी शाहको नाममा रहेको अवैध सम्पत्ति जफत गर्न आदेश भएको थियो। अख्तियारका अनुसार शाहले पदमा बहाल रहँदा हैसियत भन्दा बढ़ी सम्पत्ति आर्जन गरी झण्डै 2,38,00,000 रूपियाँ भ्रष्टाचार गरेका थिए। यसै विरूद्ध विशेष अदालतको फैसला उपर शाहले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए, जुन आज खारेज भएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओखल ढुवाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 2 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पलाको खानेपानी लिफ्ट आयोजनाको 18,50,000 रूपियाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र श्रीस कन्स्ट्रक्सनका संचालक प्रकाश छिरिङ राई विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। अख्तियारका अनुसार गाउँपालिकाले कम्पनीसँग गरेको ठेका सम्झौता

0: सोलर फेन्सी तार जडान गरिएको थियो, अहिले सोलर प्यानल जीर्ण अवस्थामा पुगेको छ। बालीनाली नष्ट गर्ने, घर तोड़फोड़ गर्ने र मानिसको ज्यान समेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने स्थानीय बासिन्दा रमेश दाहाल बताउनुहुन्छ। बाहुनडाङ्गी क्षेत्रका किसानले बितेको 40 वर्षदेखि जंगली हात्तीको आतंक बेहोर्दै आएका छन्।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भेनेजुएलामा गएको हप्ता आएको विनाशकारी भूकम्पको छ दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार भएको छ। ला ग्वाइरा राज्यमा भएको यो उद्धारलाई अन्तरिम राष्ट्रपति डेन्सी रेड्रिगेजले आफूहरूका लागि आशाको स्रोत भन्नुभएको बीबीसीले जनाएको छ। राजधानी काराकासमा उपचार गराइरहेका बालकको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। यसैबीच भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1943 जना पुगेको छ। 10,000 भन्दा धेरै घाइते भएका छन्। हजारौं मानिस अझै हराएका छन्। प्रारम्भिक तथ्याङ्क अनुसार झण्डै 59,000 भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन्। संयुक्त राष्ट्र संघका अनुसार सबैभन्दा प्रभावित ला ग्वाइरा क्षेत्रमा खाद्यान्न अभाव, स्वास्थ्य सेवामा चाप र संचार संरचना भत्किएका कारण स्थिति दिन प्रतिदिन कठिन बन्दै गएको छ। खाद्य सामग्री वितरणका क्रममा पीड़ित बीच झगड़ा समेत हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यही बेला दादुरा जस्ता रोग फैलने जोखिम बढ़ेको चेतावनी दिएको छ। यसैबीच अमेरिका, मेक्सिको सहित दर्जनौं देशका उद्धार टोली अझै पनि सम्भावित जीवित मानिसहरूको खोजीमा लागिरहेका छन्। भेनेजुएलामा गएको बुधबार दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो।
0: चीनिया राष्ट्रपति शी जिनपिङले सेनाको आधुनिकीकरण गर्ने र सत्तारूढ़ कम्युनिष्ट पार्टी सीसीपी भित्रको भ्रष्टाचार निर्मूल पार्ने वाचा गर्नुभएको छ। पार्टीको 105 स्थापना वार्षिक उत्सवका अवसरमा ग्रेट हल अफ दि पीपुलमा आयोजना समारोहमा राजनीतिक तथा सैन्य नेताहरूलाई सम्बोधन गर्दै उहाँले बलियो सेनाको महत्वमा जोड़ दिनुभएको एएफपीले जनाएको छ। राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियानका कारण विगत 3 वर्षमा 2 जना रक्षा मन्त्री पदच्युत भइसकेका छन्। 7 सदस्यीय केन्द्रीय सैन्य आयोग अहिले सी र अर्का 1 जना जंगलमा मात्र सीमित भएको छ। शीर्ष अधिकारीहरू हटाइएका कारण विश्लेषकहरूले चीनिया सशस्त्र सेनाको लड्ने क्षमतामाथि प्रश्न उठाइरहेका बेला राष्ट्रपति सीले सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्ने प्रतिबद्धता हराउनु भएको हो। सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै पूर्ण एकीकरण चीनिया कम्युनिष्ट पार्टीको ऐतिहासिक लक्ष्य र नागरिकको साझा आकांक्षा भएको बताउनुभयो। कुनै देशको नाम उल्लेख नगरी उहाँले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न समेत आह्वान गर्नुभयो।
1: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियाली क्रिकेट काउन्सिलले एसीसीले टी20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता यही असार 27 आउँदो साउन 2 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, ओमान र भूटान छन्। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिंगापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 टोली एसिया कपका लागि छनौट हुनेछन्। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सोनी पाखरिनको कप्तानीमा 18 सदस्यीय टोली घोषणा गरेको छ।
0: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पाउने 10 बजे इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। इंग्ल्याण्ड समूह एलको विजेता हो भने कंगो समूह केबाट उत्कृष्ट तेस्रो भई नकआउट पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगोको यो पहिलो नकआउट प्रवेश हो। 2 टोलीबीच यो पहिलो खेल हुनेछ। भोलि बिहान पाउने 2 बजे सिएटलमा समूह जी विजेता बेल्जियम र समूह आईबाट उत्कृष्ट तेस्रो भएको सेनेगल बीच खेल हुनेछ। दुवै बीच यो पहिलो भेट हो। भोलि बिहान पाउने 6 बजे समूह डी विजेता अमेरिका र समूह बीबाट उत्कृष्ट तेस्रो भएको बोस्निया खेल्नेछन्। यी 2 टोलीबीच विश्वकपमा पहिलो भेट हुन लागेको भए पनि मैत्रीपूर्ण खेलमा 3 पटक भेटिएका यी टोली मध्ये अमेरिकाले 2 खेल जितेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो। अहिलेसम्म 7 वटा टोली अन्तिम 16 अर्थात प्री क्वार्टर फाइनलमा पुगिसकेका छन्। फिफा 2026 को प्री क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्स र पाराग्वे तथा 5 पटकको च्याम्पियन ब्राजिल र नर्वे खेल्ने पक्का भइसकेको छ। यस्तै क्यानाडा र मोरक्को खेल्ने पक्का भइसकेको छ। यस्तै मेक्सिको पनि अन्तिम 16मा पुगेको छ। मेक्सिकोले अब इंग्ल्याण्ड र डीआर कंगो बीचको खेलको विजेतासँग खेल्नेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमत पारित, प्रस्ताव कार्यान्वयन

0: गर्न सरकारलाई निर्देशन।
1: देशका धेरैसो ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसूनजन्य विपद प्रतिकारमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा।
0: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव, केही पम्प बन्द, संचालनमा रहेकामा लामो लाइन, कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाड़ी भाडा पारदर्शी रूपमा समायोजन गर्न आवश्यक।
1: भेनेजुएलामा भूकम्प गएको छ दिनपछि तीन वर्षीय बालकको जीवितै उद्धार, ज्यान गुमाउनेको संख्या 1943 जना पुग्यो।
0: र मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक, विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसित पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधि।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जेठ 18 गते विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाइएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो। कार्यक्रममा प्रधान सेनापतिले अमर शान्ति सैनिक स्मारकमा माल्यार्पण तथा झण्डोत्तोलन गर्नुभई विश्व शान्ति स्थापना कार्यका दौरान वीरगति प्राप्त गर्नुभएका वीर सैनिकहरूप्रति श्रद्धा सुमन अर्पण गर्नुभयो। साथै उहाँले शान्ति स्थापनार्थ मिनुस्का मिशन कारमा तैनात रिपुमर्दन गण शान्ति सेना सातौं डफामा कार्यरत रहँदा 2082 साउन 7 गते वीरगति प्राप्त गर्नुभएका अमलदार स्वर्गीय सूरज लामिछाने र मुनुस्को मिशन कंगोमा तैनात नरसिंह दल गण शान्ति सेना 29 डफामा कार्यरत रहँदा 2080 असोज 26 गते वीरगति प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजीत राईको परिवारलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो। साथै वीरगति प्राप्त सैनिकका परिवारलाई संयुक्त राष्ट्र संघद्वारा प्रदान गरिएको प्रतिष्ठित ड्याग हेम्बरसोल्ड पदक समेत प्रदान गरिएको थियो। यसैगरी प्रधान सेनापतिले शान्ति स्थापनाका दौरान उत्कृष्ट कार्य गर्नुभएका पाँचजना सैनिकलाई कदरपत्र प्रदान गर्नुभयो। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ कार्य गरिसकेका र हाल तैनात शान्ति सैनिकको योगदानको सम्मानमा हरेक वर्ष मे 29 अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल धेरै शान्ति सैनिक खटाउने राष्ट्रहरूमा पर्दछ। संयुक्त राष्ट्र संघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 जना शान्ति सैनिकहरू कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिक घाइते भएका छन्। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर श्री बुद्धिसागर पौडेल बीच जंगी अड्डामा जेठ 8 गते छलफल भएको छ। सो दौरान महानिर्देशक डाक्टर श्री पौडेलले नेपाली सेनाले प्रकृति संरक्षण सुरक्षामा पुर्याएको योगदानको कदर स्वरूप प्रधान सेनापति महारथी श्री सिगदेललाई कदरपत्र प्रदान गर्नुभयो। सोही अवसरमा उहाँहरू बीच निकुञ्ज र आरक्षमा पुराना तथा जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा आवश्यक पहल, कम्युनिकेशन टावर तथा कम्ब्याट कम्युनिकेशनका उपकरणहरूको खरिदका लागि बजेटको व्यवस्थापन सम्बन्धमा आवश्यक छलफल भएको थियो। यस्तै प्रकृति संरक्षणमा परिचालन भएका सकल दर्जालाई विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तालिम तथा अवलोकन गराउन आवश्यक पहल, जंगली जनावरहरूबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि अप्नाउनु पर्ने विधि सम्बन्धी छलफल भएको थियो। गोरखबहादुर गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत मकवानपुर जिल्ला मकवानपुर गढ़ी गाउँपालिका 2 ढुङ्गे गढ़ीमा 5000 लिटर क्षमताको पानी ट्याङ्की सहितको ढुङ्गे धारा निर्माण गरेको छ। नवनिर्मित पानी ट्याङ्की तथा ढुङ्गे धारा मध्ये प्रतानापति उपरथि श्री विष्णु कुमार खड्काले जेठ 18 गते मकवानपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री दोर्जे लामा सङ्तानलाई हस्तान्तरण गर्नुभएको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले गण हाताभित्र श्री पाँच बडमहाराजा धीराज पृथ्वी नारायण शाहको पूर्ण कदको शालिक निर्माण गरेको छ। नवनिर्मित शालिक मध्यपश्चिम प्रतानापति उपरथी श्री हिक्मत बहादुर विष्टले जेठ 20 गते गणको 181 वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बीच अनावरण गर्नुभएको हो। सो अवसरमा उक्त शालिकमा सलामी समेत अर्पण गरिएको थियो। ज्वालादल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दाङ जिल्ला दंशीशरण गाउँपालिका 6 बागारमा भुइँथान निर्माण गरेको छ। थारू समुदायको संस्कार संस्कृति तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले उक्त भुइँथान निर्माण गरिएको हो। नवनिर्मित भुयारथानको मध्यपश्चिम प्रतनापति उपरथि श्री हिक्मत बहादुर विष्टले एक कार्यक्रमका बीच जेठ 22 गते उद्घाटन गर्नुभई स्थानीयलाई हस्तान्तरण गर्नुभयो। सुक्रममा उहाँले सांस्कृतिक आस्थाको धरोहर तथा परम्पराको धार्मिक स्थलका रूपमा रहेको भुयारथान निर्माणले थारू समुदायको धार्मिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भैरवगणले शीघ्र प्रभाव आयोजना अन्तर्गत दार्जीलिङ जिल्ला थाक्रे गाउँपालिका 8 स्थित जनता आधारभूत विद्यालय भवनको 7 कोठामा फल्स सिलिङ निर्माण गरेको छ। निर्माण सम्पन्न भए पश्चात नम्बर 6 वाहिनीपति साक्रथी श्री उज्जवल राणाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद प्याकुरेललाई जेठ 20 गते हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। पूर्वी पिर्तना हेडक्वार्टरमा वैशाख 13 गतेदेखि पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथि श्री गौरव कुमार केसीले शुभारम्भ गर्नुभएको हो। यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पिर्तनामा जेठ 20 गतेबाट पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। पिर्तनापति उपरथि श्री दिपेश जङ शाहले शुभारम्भ गर्नुभएको उक्त प्रतियोगिता जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। उपत्यका पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 19 गते सम्पन्न भएको छ। पिर्तनापति उपरथि श्री रविन्द्र खत्रीले उक्त प्रतियोगिता समापन गर्नुभई सर्वोत्कृष्ट भएको नम्बर 1 वाहिनी अड्डालाई ट्रफी प्रदान गर्नुभएको छ। बुटबल स्थित मध्यपश्चिम पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 18 गते सम्पन्न भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथि श्री हिक्मत बहादुर विष्टले समापन गर्नुभएको हो। प्रतियोगितामा नम्बर 19 वाहिनीले पिर्तनापति ट्रफीको उपाधि जितेको छ। यस वर्ष पिर्तनापति ट्रफी प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, जुडो, बक्सिङ, एथलेटिक्स र पौडी गरी 8 विधाका खेलहरू समावेश रहेका छन्। नेपाल फेन्सिङ संघले जेठ 16 र 17 गते ललितपुरमा सञ्चालन गरेको 7 राष्ट्रिय फेन्सिङ प्रतियोगितामा 2 स्वर्ण, 2 रजत र 2 काँस्य गरी 6 पदक सहित त्रिभुवन आर्मी क्लबको टीम द्वितीय भएको छ। प्रतियोगिता अन्तर्गत पुरूष फोयल टीमतर्फ युद्धभैरव गणका सेनानी श्री अनुप भण्डारी, राजदल गणका प्युठ नरेन्द्र सिंह धामी, नन्दबक्स गणका प्युठ वीर सिंह शाही र राष्ट्रिय सेवादलका बन्दोबस्ती कार्य सिपाही भुवन मल्लिकको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै पुरूष इपी टीमतर्फ दुर्गाबक्स गणका अमलदार मीन बहादुर कार्की, महावीर गण रेन्जरका प्युठ सूरज सिंह, नम्बर 2 राजदल गणका प्युठ हर्क बहादुर खड्का र अर्जुनबाण गणका प्युठ पूर्णराज गिरीको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै महिला इपी टीमतर्फ गोरखकाली गुल्मकी अमलदार इन्दिरा पौडेल, सैनिक प्रहरीगणकी सिपाही पवित्रा खड्का र नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालको टीमले रजत पदक जितेको छ। फोयल एकलतर्फ रणशेर गणकी प्युठ मनिषा श्रेष्ठले रजत र राष्ट्रिय सेवादलकी बन्दोबस्ती कार्य सिपाही भुवन मालिकले काँस्य पदक जित्नुभयो भने इपी एकलतर्फ नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालले काँस्य पदक जित्नुभयो। सप्तरी जिल्लाको राजविराजमा जेठ 11 गतेदेखि 13 गतेसम्म सञ्चालन भएको युथ जुनियर तथा सिनियर राष्ट्रिय खुल्ला भारोत्तोलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाड़ीले 3 स्वर्ण, 7 रजत र 3 काँस्य गरी 13 पदक जितेका छन्। नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघ सप्तरीले आयोजना गरेको उक्त प्रतियोगितामा 58 केजी तौल समूहमा नयाँ सबुज गणकी प्युठ प्रभाथारू र 69 केजी तौल समूहमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी अमलदार कमला श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको छ। क्लीन एण्ड जर्क तर्फ प्युठ प्रभाथारूले 75 केजीको कीर्तिमानी तोड्दै 76 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो भने स्न्याच विधातर्फ अमलदार कमला श्रेष्ठले 68 केजीको कीर्तिमान तोड्दै 69 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो। सुन्दै हुनुहुन्छ नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना। नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
4: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
4: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
4: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
4: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
4: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
4: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
4: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
4: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री। संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त नेपाली सेनाले राष्ट्रिय आवश्यकता अनुसार विभिन्न क्षेत्रमा योगदान दिँदै आइरहेको छ, जसमध्ये शिक्षा र स्वास्थ्य क्षेत्र पनि एक हो। स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न र नेपालमै अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा प्रदान गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान क्रियाशील छ। यस संस्थानले हालै स्थापनाको 15 वार्षिकोत्सव समेत मनाएको छ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक जम्मेदार सरिना सापकोटा
5: र म प्राविधिक सुबेदार सुदीप ढकाल। चिकित्सा शिक्षा मुख्यतया मानिसको स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसका लागि ठूलो पूर्वाधार, अत्याधुनिक प्रविधि र सरल व्यवस्थापन आधारभूत शर्त बन्ने गर्दछ। यिनै शर्त पूरा गरेको नेपाली सेनाको उत्कृष्ट चिकित्सा शिक्षा संस्थानले पुर्याएको योगदान बारे विद्यार्थीको अनुभव।
6: मेरो नाम अनिश सोलाई, हालै म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालयमा MBBSमा फोर्थ इयर अध्ययनरत विद्यार्थी। यो संस्थाको विशेषता भनेको डिसिप्लिन, एउटा मुख्य विशेषता म मान्छु। डिसिप्लिन साथसाथै एकाडेमिक्स पनि एकदम राम्रो र अल्टिमेटली लाइफमा सक्सेस हुनु छ भने फर्स्ट र फरमोस्ट कुरा नै डिसिप्लिन हो। र अब एकाडेमिक्स त सबैको स्ट्रङ नै हुन्छ र डिसिप्लिन साथ एकाडेमिक्स पनि स्ट्रङ हुने भएको कारणले चाहिँ मैले यो संस्था रोजेको हुँ।
0: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सैनिक कल्याणकारी कोषको लगानीमा संचालित गैर नाफामूलक संस्थान हो। 2067 सालमा स्थापना भएको यस संस्थानले यही जेठ 11 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा 15 वार्षिकोत्सव मनाएको छ। सो अवसरमा संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरूबारे चर्चा गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल:
7: विगत 15 वर्षदेखि राष्ट्रको स्वास्थ्य सेवाको लागि आवश्यक विषय विज्ञ चिकित्सा जनशक्ति तयार गर्न यस संस्थानले पुर्याएको योगदान प्रशंसनीय रहेको छ। गुणस्तरीय मात्र नभई एक कर्तव्यनिष्ठ, अनुशासित र नैतिकवान स्वास्थ्य जनशक्ति उत्पादन गरी नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारजनहरूलाई सेवा प्रदान गर्ने तथा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित स्थापित यस संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरू साँच्चै नै उत्कृष्ट र प्रशंसनीय छन्। यी उपलब्धिहरूलाई संस्थागत गर्दै समयानुकूल यस संस्थानलाई स्वास्थ्य शिक्षामा उत्कृष्ट शिक्षा संस्थाका रूपमा थप विकास गर्दै लैजानको निमित्त सम्पूर्ण संस्थान परिवारलाई अनुरोध गर्दछु।
5: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य शिक्षाको क्षेत्रमा उत्कृष्ट संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। यहाँका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजा यसैको प्रमाण हुन्। उत्कृष्ट विद्यार्थीहरूलाई संस्थानले हरेक वर्ष विभिन्न पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि प्रधान सेनापतिले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुभएको छ।
8: प्रधान सेनापति प्रशंसा निशान, चीफ अफ दि आर्मी स्टाफ बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, एनएआईएचएस ट्रफी, बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, स्वर्गीय प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद उपाध्यायको स्मृतिमा मेमोरियल गोल्ड मेडल, प्रमुख सेनानी शशिकला राज भण्डारी मेमोरियल गोल्ड मेडल, महारथी छत्रमान सिंह गुरूङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्सेज गोल्ड मेडल तथा प्रशंसक पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो। यस्ता पुरस्कारले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने विद्यार्थीहरूको भनाइ छ।
9: मेरो नाम चाहिँ सरिता सुवेदी, एनएसएचएस कलेजको चाहिँ फिफ्थ ब्याचको स्टुडेन्ट, सीएमएलटीको। अहिले चाहिँ म प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरी अस्पतालमा कार्यरत छु। मैले यो बेस्ट स्टुडेन्ट अवार्ड एनएसएचएसमा पाँचवटा फ्याकल्टी छ, त्यो मध्येको चाहिँ सीएमएलटीबाट पाएको। मलाई एकदमै खुसी लागिरहेछ। हाम्रो यो कलेज अरूको लागि पनि एउटा ड्रिम कलेज हो। मलाई चाहिँ यहाँ आउनुभन्दा अगाडि यो कलेज यस्तो थियो यस्तो छ भन्ने चाहिँ थाहा थिएन। यहाँ आइसकेपछि एकदमै राम्रो लाग्यो। एकदमै यहाँको ओपन स्पेस अनि पढाउने टेक्निक, सपोर्टिभ टिचरहरू, एकदमै हेल्पफुल इन्भाइरोमेन्ट, त्यसले गर्दाखेरि चाहिँ पढ्नको लागि इन्भाइरोमेन्ट सहज भयो। आफ्नो टाइम गोल्डन पिरियड भन्छु, त्यो टाइमलाई चाहिँ एकदमै सदुपयोग गर्नुहोस्, राम्रोसँग पढ्नुहोस्। अनि टाइम चाहिँ फेरि फर्केर आउँदैन रिग्रेट हुने, मैले पढिनँ यस्तो भयो भनेर रिग्रेट हुने चाहिँ कुनै पनि काम नगर्नुहोस् भन्छु म चाहिँ। राम्रोसँग पढ्नुभयो भने फ्युचर राम्रो भइहाल्छ।
10: आशिका सुवेदी, म चाहिँ पिसिएल इन फिजियोथेरापीको फिफ्थ ब्याच, म चाहिँ बेस्ट ग्रेजुएट अफ द इयर 2024 पुरस्कृत भए। पहिला सुरु त मलाई एकदमै प्राउड फिल भएको छ, मैले मेरो सबै ब्याचलाई नै रिप्रेजेन्ट गर्न पाएँ। मेरो साथीहरू जो जसले मलाई हेल्प गर्नुभएको थियो इच एन्ड एभ्री फेजमा, मलाई पढाइमा होस् या मलाई अरू कुनै फेजमा, सबैमा हेल्प गर्नुभएको थियो। यो प्राइस चाहिँ खासमा मेरो लागि मात्र होइन, मेरो सबै साथीहरूको लागि नै हो। यो डिफ्रेन्ट डिफ्रेन्ट इयरमा डिफ्रेन्ट डिफ्रेन्ट टिचर्सहरू हुनुहुन्थ्यो, मलाई टिचरहरूले एकदमै हेल्प गर्नुभयो।
11: समृति श्रेष्ठ हो, म अहिले नेपाल आर्मी इन्स्टिट्युट अफ हेल्थ साइन्सेसमा फोर्थ इयरमा इलेभेन्थ ब्याचमा अध्ययनरत छात्र हो। जेनरल छत्रमान सिंह गुरूङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्स 2024 अवार्डबाट सम्मानित भएको, एकदमै खुसी लागिरहेको छ, गर्वान्वित महसुस भइरहेको छ। म के भन्न चाहन्छु भन्दाखेरि कन्सटेन्टली मेहनत गरिराख्यो भने चाहिँ राम्रो फल प्राप्त हुन्छ। धेरै धेरै धन्यवाद, यहाँ पढ्न पाउनु नै एउटा गर्वान्वित कुरा हो, साथै यस अवार्डबाट सम्मानित हुनु पाउनु झनै ठुलो गर्वको विषय हो मेरो लागि।
5: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य सेवासँगै राष्ट्रका लागि गुणात्मक जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान दिएको छ। यस संस्थान अन्तर्गतबाट चिकित्सा, नर्सिङ र मेडिकल पोलिटेक्निक संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा 100% उत्तीर्ण हुँदै आइरहेका छन्। यो सफलताले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक गुणस्तरलाई दर्शाउँछ। संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयकी प्राचार्य, प्राविधिक सहायक रथी प्राध्यापक डाक्टर श्री रत्न अधिकारी,
12: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान आज राष्ट्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान हासिल मात्र गर्न सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भइसकेको छ। यस संस्थान अन्तर्गतका महाविद्यालयहरूले हरेक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अनुशासित र सुरक्षित वातावरणमा आफ्ना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै विद्यार्थीहरूका बहुआयामिक व्यक्तित्व विकास गर्न सफल हुँदै आइरहेको छ। ग्राउन्ड जीरोबाट प्रारम्भ भई आज एक प्रतिष्ठित तथा अव्वल पोस्ट ग्रेजुएट मेडिकल इन्स्टिट्यूशन एवं रिसर्च सेन्टरका रूपमा रूपान्तरण हुन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौ।
0: गुणस्तरीय र सहुलियतपूर्ण शिक्षा यस संस्थानको विशेषता हुन्। सैनिक कल्याणकारी कोषबाट सञ्चालित भए पनि यहाँ सैनिक र गैर सैनिकका सन्ततिले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्। यसै क्रममा वीरगति प्राप्त शारीरिक अशक्त भएका सैनिकका सन्तति बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार सन्ततिहरूका लागि विशेष आरक्षण र छात्रवृत्तिको व्यवस्था गरिनु संस्थानको थप उपलब्धि बनेको छ। यसले गर्दा आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूले अध्ययन गरी स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा सेवा गर्ने मौका पाएका छन्। संस्थानमा विद्यार्थी भर्ना प्रक्रिया कस्तो रहेको छ त? संस्थानको कल्याणकारी शाखामा कार्यरत श्री लवधोज कार्की:
13: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्नातकमा कुल प्राप्त कोटाहरूमा 49% कोटा सैनिक बालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिको लागि आरक्षित गरिएको छ। सो आरक्षित गरिएका कोटाहरूको भर्ना प्रक्रिया भने चिकित्सा शिक्षा आयोगले नै सञ्चालन गर्छ। चिकित्सा शिक्षा आयोगले उनीहरूलाई प्राप्त मर्यादाक्रमको आधारमा आरक्षित कोटामा भर्ना गर्ने म्याचिङ प्रक्रियामा समावेश गराई भर्नाको लिस्ट पब्लिस गर्छ। त्यो लिस्ट अनुसार नै विद्यार्थीहरू भर्ना भएर हाम्रो संस्थानमा अध्ययनको लागि आउँछन्। कुल प्राप्त मध्ये 49% कोटा सैनिकको लागि आरक्षित भए जस्तै 51% कोटा चाहिँ गैर सैनिक विद्यार्थीहरूको लागि हुन्छ। गैर सैनिक विद्यार्थीहरूको छनौट र भर्ना प्रक्रिया सबै चिकित्सा शिक्षा आयोगबाट नै सञ्चालन हुन्छ। चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने प्रवेश परीक्षा पश्चात उक्त परीक्षाको आधारमा विद्यार्थीहरूको छनौट प्रक्रिया हुन्छ र छनौट भएका विद्यार्थीहरू आयोगले भर्ना सूची प्रकाशन भए पश्चात सम्बन्धित विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट भर्ना भए हाम्रो संस्थानमा चाहिँ अध्ययनको लागि आउँछन्। त्यसरी गैर सैनिक तर्फको विद्यार्थीहरूमा स्नातक तहमा जम्मा 51% विद्यार्थीहरूलाई 100% माने यसको 75% चाहिँ नेपाल सरकारको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू छनौट भई उनीहरू अध्ययनको लागि यस संस्थानमा आउँछ।
5: हाल संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रमहरू एमबीबीएस, बीपीएच, बीएससी, एमएलटी, बीएससी नर्सिङ र बीएनएसमा 1215 जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने यस संस्थानबाट 1592 जना विद्यार्थी दीक्षित भइसकेका छन्। जसमध्ये भूतपूर्व तथा बहालवालाका सन्ततितर्फ स्नातक तहमा 500 जना छन् भने एमबीबीएस तर्फ 354 जना, नर्सिङ तर्फ 227 जना र अलाइड हेल्थ साइन्स तर्फ 8 जना गरी 589 जना रहेका छन्।
0: त्यसै गरी स्नातक कोत्तर तह अन्तर्गत एमडीएमएस र एमएनमा गरी 265 जना विद्यार्थी अध्ययनरत रहेका छन्। यस संस्थानबाट हालसम्म 197 जना विद्यार्थीले स्नातक कोत्तर तह उत्तीर्ण गरी विभिन्न विषयमा विशेषज्ञता हासिल गरिसकेका छन्। शिक्षा सँगै अनुशासन, समय व्यवस्थापन र अतिरिक्त क्रियाकलाप नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई चिनाउने आधार बनेका छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका निर्देशक सहायक रथी श्री पुरुषोत्तम खड्का:
14: यहाँको जहाँसम्म व्यवस्थापकीय पक्ष छ, अन्य कलेजहरू मेडिकल कलेज, नर्सिङ कलेजहरू भन्दा हाम्रो चाहिँ त्यो अनुशासनमा अलिकति सिक्ने हुन्छौँ। हामी बिहानदेखि बेलुकासम्मको प्रोग्रामहरू सेड्युल अनुसार चल्छ, यसको सुपरभिजन हामी गर्छौँ। क्लासहरू टाइममा चल्ने, ब्रेकफास्ट टाइममा खाने, लन्च टाइममा, डिनर टाइममा, क्लिनिकल हस्पिटल जाने कुराहरू टाइममा, बस पठाउन ल्याउनेदेखि लिइकन एक्स्ट्रा एक्टिभिटीहरू पनि त्यो एक्सपोजर पनि हामी राम्रो गराउँछौँ। त्यो कारणले गर्दा पनि एडमिनिस्ट्रेसनको पार्टले गर्दा पनि स्टुडेन्टहरू अलिक बढी पढाइमा पनि फोकस गरेका छन्, रिजल्ट पनि राम्रो छ र हाम्रो सरकारी अन्य अस्पतालहरू, अन्य ट्रेनिङ इन्स्टिट्युसनहरू, कलेजहरूमा पनि यहाँको स्टुडेन्टहरू धेरैले नोकरी पाएको अथवा त्यो सेलेबल भएको र विदेशमा पनि राम्रो काम गरेको चाहिँ देखिएको छ।
5: यस संस्थानले आफ्नो शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्दै लैजाने योजना बनाएको छ। त्रिवी चिकित्सा अध्ययन संस्थानको नीतिभित्र रहेर गुणस्तरीय जनशक्ति उत्पादन र अनुसन्धानमा रहेको यस संस्थानले आगामी दिनमा डीएम र एमसीएस तहका 3 विशिष्ट विधामा पठन पाठन शुरू गर्ने लक्ष्य लिएको छ। संस्थानमा डीएम कार्डियोलोजी, डीएम क्रिटिकल केयर र एमसीएस युरोलोजी विषयमा विद्यावारिधि तहको अध्यापन शुरू हुने भएकाले समग्र राष्ट्रको चिकित्सा क्षेत्रमा ठूलो गुणात्मक फड्को मार्ने विश्वास गरिएको छ।
0: हाल संस्थानमा 38 जना प्राध्यापक, 68 जना सह प्राध्यापक र 142 जना उप प्राध्यापक कार्यरत हुनुहुन्छ। पर्याप्त स्रोत साधन र उत्कृष्ट प्राज्ञिक वातावरणकै कारण यो संस्थान आज चिकित्सा शास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो रोजाईमा पर्ने गरेको छ।
15: सञ्जीव प्रसाद खतेडा, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चाहिँ बीबीएसको पहिलो ब्याचबाट चाहिँ पास आउट भएर अहिले चाहिँ स्वास्थ्य कार्य सोलुखुम्बुमा जनस्वास्थ्य अधिकृत रूपमा कार्यरत छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रोज्नुको मुख्य कारण भनेको चाहिँ नेपाली सेना भन्ने बित्तिकै एउटा छुट्टै ब्रान्ड फिल हुन्छ नि त, अनुशासन, यहाँको बारेमा पढ्न पाउनु अनि एकदमै राम्रो पहिलेदेखि सुन्दै आएको एकदम राम्रो एजुकेसन छ राम्रो भनेर सुन्दै आएको र प्लस आफूलाई पनि त्यो यो इन्भाइरोमेन्टमा चाहिँ मन पनि भएकोले अनि यही कलेजलाई चाहिँ रोजेको मैले. संस्थानले जुन यो सपोर्टहरू जुन गर्दैछ त्यसलाई अझै राम्रो गर्दै जाओस्, जुन इन्भाइरोमेन्ट छ त्यसलाई अझै राम्रो गर्दै जाओस् र यसरी नै विद्यार्थीहरूलाई मनोबल बढाउँदै जानु भन्ने चाहिँ चाहन्छु.
5: विक्रम सम्बत 2082 नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा यस संस्थानका एमबीबीएस तहका 96% विद्यार्थी उत्तीर्ण भएका छन् भने नर्सिङ र प्यारामेडिकल तर्फ 7% विद्यार्थीहरू उत्तीर्ण भएको तथ्याङ्क छ. स्थापनाको छोटो अवधिमै यो स्तरको प्राज्ञिक उचाइ र उत्कृष्ट अनुसन्धानको संस्कृति विकास हुनु आफैमा उदाहरणीय सफलता बनेको छ. त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राध्यापक डाक्टर श्री मोहनराज शर्माले वर्षौंदेखि संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, व्यवसायिकता र देशप्रतिको सेवाभाव र आफ्नो प्रतिबद्धता मार्फत सम्मान प्राप्त गरिरहेको र वर्तमान नेतृत्व, प्राध्यापक वर्ग, स्वास्थ्य कर्मीहरू, कर्मचारीहरू र विद्यार्थीहरूको निस्वार्थ प्रयासको कदर गर्नुभयो.
16: सैनिक व्यवस्थापनमा सञ्चालित भएकाले यस संस्थान अनुशासित, मर्यादित र शान्त छ. विद्यार्थीले प्राध्यापक तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा वीरेन्द्र अस्पताल मार्फत प्रत्यक्ष रूपमा विभिन्न रोगका बिरामीहरूको परीक्षण, शल्यक्रिया र आपतकालीन सेवाको अनुभव बटुल्ने अवसर पाएका छन्। साधन स्रोत सम्पन्न अस्पतालमा रही व्यवहारिक ज्ञान हासिल गर्न सकिने भएकोले विद्यार्थीहरूलाई थप सजिलो भएको डाक्टर अमृत बस्यालको भनाइ छ.
17: आठौं ब्याचबाट चाहिँ एमबीबीएस उत्तीर्ण गरी हालैले मनमोहन मेमोरियल स्वयंमा चाहिँ आईसीयूमा चाहिँ मेडिकल अफिसरको रूपमा कार्यरत छ. जस्तै म इन्टरभ्यूहरूमा जाँदा पनि आर्मीको प्रडक्ट भनेपछि उहाँहरू खुसी हुन्छ, उहाँलाई विश्वास त तपाईँ प्रति भन्नुहुन्छ. त्यसले चाहिँ के गर्दा देखाउँछ त भन्दाखेरि चाहिँ आर्मी प्रतिभा परिवारले दिएको जुन एउटा डिसिप्लिन छ र जुन एउटा हामीलाई दिएको पठन पाठनको शैली छ प्रति चाहिँ म एकदम कृतज्ञ नै ज्ञापन गर्न चाहन्छु.
5: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले शैक्षिक सँगै अनुसन्धान पक्षलाई समेत जोड़ दिँदै आइरहेको छ. शैक्षिक कार्यक्रमहरूलाई व्यवहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन संस्थानले पाठ्यक्रम अनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई पनि प्रोत्साहन दिने गरेको छ. गत वर्ष संकायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट 292 अनुसन्धान प्रस्ताव भएकोमा 215 प्रस्ताव स्वीकृत हुनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो. स्वास्थ्य

0: नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनेफएम 102.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.sunefm.com संसार भर एक साथ प्रसारण भईर साझ 7 बजे सोलो समाचार लेकर आईपुगे अंजु कार्की। सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षक मात्र दूध को सीमा अपांगता भएका व्यक्तिलाई उपचार सहयोग। सोलुखुम्बा विश्वविद्यालय अनुसंधान केन्द्र को समन्वय में प्रविधि प्रसार प्रसार कार्यक्रम। फुलुंग दूध को सीमा आईटी स्रोत शिक्षक का सूचना प्रविधि क्षमता विकास तालिम सम्पन्न। कोशी को बजेट विवाद सुलझाउन 6 सदस्यीय कार्यदल गठन। ओखलढुंगा में मनसून जन्य विपद प्रति कार्य को तैयारी। पीड़ित राहत र पुनर्स्थापना को पहल। बजेट नल्याउने के स्थानीय तहसंग संघीय सरकार ने माग स्पष्टीकरण। 3 दिन भीतर जवाब पेश करना निर्देशन। लैंगिक हिंसा रोकथाम नियंत्रण संबंधी संकल्प प्रस्ताव राष्ट्रीय सभा सर्वसहमत पारित। भेनेजुएला में भूकंप अपडेट। 1943 सेनाको मृत्यु 10,000 भन्दा बढ़ी घाइते। इजरायली सेना को घुसपैठ विरूद्ध सीरियाली गांवों को प्रतिरोध। गोलाबारी पछि दर्जनों परिवार विस्थापित। फीफा विश्वकप फुटबल में इंग्लैंड कंगो पहिलो पटक आमन्ने सामुन्ने हुँदै।
1: मेरे तो हाथ खुट्टा अनुनासा झमझम करवासी हंगाम बनाये मेरे पी हो के खे एक बार को जिंदगी दुख दुख में बिता पर्ने उपचार कता कराने हो
2: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हंगाम भिंदा नलागे रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हो रे न उपचार कराने भाग हमजी औषधालय तीर हिड़े नौ दीदी और संगे जाऊ।
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायस फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर संगे बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 9843986952 9824417 18 9843449096 र 9861314472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। मापी दुधकोशी गाउँपालिकामा संचालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत विश्वमा अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य उपचारका लागि 1,76,000 रूपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ। सामाजिक विकास मन्त्रालय कोशी प्रदेश सरकार मापी दुधकोशी गाउँपालिका र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा संचालित कार्यक्रम मार्फत उपचार सहयोग उपलब्ध गराइएको हो। यससँग अपाङ्गता भएका व्यक्तिको आर्थिक सशक्तिकरणलाई लक्षित गर्दै व्यवसाय विस्तार कार्यक्रम अन्तर्गत मौरी पालन व्यवसायका लागि 20,000 रूपियाँ तथा फुर्का व्यवसाय संचालनका लागि 15,000 रूपियाँ अनुदान समेत प्रदान गरिएको छ। कार्यक्रम अन्तर्गत नै अपाङ्गता भएका 17 जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री समेत वितरण गरेको गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभएको छ। वहाँका अनुसार यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य शिक्षा तथा जीविकोपार्जनमा सकारात्मक टेवा पुर्याउने उल्लेख गरिएको छ। सोलेङ्गुत्कोशी गाउँपालिकामा विश्वविद्यालय तथा अनुसन्धान केन्द्रको समन्वयमा स्थलगत प्रविधि प्रसार प्रसार कार्यक्रम सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय कोशी प्रदेश विराटनगरको आयोजनामा असार 15 गते उक्त कार्यक्रमको आयोजना गरिएको थियो। आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा कृषकहरूलाई आधुनिक कृषि प्रविधि प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कृषि सामग्री तथा औजार हस्तान्तरण गरिएको छ। कृषि विकास निर्देशनालय कृषि अर्थविज्ञ गणेश खत्रीका अनुसार कृषकलाई चार थाना पोर्टेबल इलेक्ट्रिक पावर स्प्रे, चार थाना नेस्प्याक इलेक्ट्रिक स्प्रे, कुकिना 250 प्याकेट प्रोटिन, दुई बेटा यसै गरी 27 पीस बोन मिल, 25 केजी पीजीआर, 50 थाना माइक्रोमेट्रिक, 50 थान तथा 5 थाना सिकेचर तथा 5 थान प्रोनेट उपकरण वितरण गरिएको छ। निर्देशनालयका अनुसार विश्वविद्यालय अनुसन्धान केन्द्रको समन्वयमा सञ्चालन गरेको उक्त कार्यक्रमले कृषकको आधुनिक कृषि प्रविधिको प्रयोग तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। कृषि सामग्री प्राप्त गरेपछि स्थानीय कृषकहरूले खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले कृषि उत्पादन र व्यावसायिक खेतीलाई थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा थुलुङ्गुटकोशी गाउँपालिकाका उपाध्यक्ष राजेश राई, कृषि विकास निर्देशनालय कृषि अर्थविज्ञ गणेश खत्री, वरिष्ठ बागवानी विकास अधिकृत टोनी वर्देवा, गौराधार कृषि क्याम्पसका उप प्राध्यापक सन्तोष खनाल, नेपाल कृषि अनुसन्धान परिषदका प्राविधिक अधिकृत सुरेश प्रसाद यादव, कृषि ज्ञान केन्द्र सुलुखुम्बुका प्रमुख दुर्गबहादुर तिरवा तथा कृषि ज्ञान केन्द्रका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। थुलुङ्गुत्कोशी गाउँपालिकामा आधारभूत तथा माध्यमिक विद्यालयका 38 र शिक्षकका लागि आयोजित सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरेको तालिममा बुधबार सम्पन्न भएको गाउँपालिका प्रवक्ता पोषराज कार्कीले जानकारी दिनुभएको छ। उक्त तालिममा पालिकाभित्रका विभिन्न विद्यालयका 38 जना 38 र शिक्षकहरूको सहभागिता रहेको थियो। तालिमको उद्देश्य विद्यालयमा सूचना प्रविधिको प्रभावकारी प्रयोग, डिजिटल शिक्षण सिकाई तथा शिक्षकहरूको प्राविधिक क्षमता वृद्धि गर्नु रहेको शिक्षा शाखाले जनाएको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सविता राईको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षको सहकार्य, लगनशीलता र साझा प्रतिबद्धताबाट मात्रै सम्भव हुने बताउनु भएको छ। शिक्षा शाखा प्रमुख कुमार खड्काले पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षा शाखा दिनरा तथा सार्वजनिक विधाका दिनमा समेत सेवा प्रवाहमा निरन्तर काम गरिरहेको भन्दै उक्त कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यवाहक अध्यक्ष सविता राईले विद्यालयको शैक्षिक गुणस्तरका सूचकहरू पूरा गर्न शिक्षक, विद्यालय र सरकारवाला सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड़ दिँदै तालिमबाट प्राप्त ज्ञान र सिपलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत आग्रह गर्नुभएको छ। तालिमको सहजीकरण शिक्षा शाखाका प्राविधिक सहायक परशुराम राजवंशी, सूचना प्रविधि अधिकृत रोशन राई तथा शिक्षा शाखाका नवीन्द्र राईले गर्नुभएको थियो। कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष 2083-84 को बजेटलाई लिएर चर्किएको विवाद तत्कालका लागि मत्थर पार्ने प्रयास स्वरूप सत्तर दल नेपाली कांग्रेस र एमाले अनौपचारिक रूपमा 610 औपचारिक रूपमा 610 निर्माण गरेका छन्। कार्यदलले निकास निकाल्नेमा दुवै दल आशावादी छन्। बजेट विनियोजनमा सन्तुलन नमिलेको र केही क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको भन्दै सत्तारूढ दल एमाले र कांग्रेसकै सांसदहरूले बजेट फेल गराउने चेतावनी दिएपछि प्रदेशसभा बैठक प्रभावित बन्दै आएको छ। असार 11 गते बस्ने भनेको प्रदेशसभाको बैठक बजेट असहमतिकै कारण स्थगित गरी असार 16 गतेका लागि सारिएको थियो। 16 गते मंगलबार पनि सहमति जुट्न नसकेपछि प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आगामी असार 18 गते बिहिबार बस्ने गरी पुनः बैठक स्थगित गरेको छ। लगातार बैठक स्थगित हुन थालेपछि सरकार र असन्तुष्ट सांसदहरूबीच सहमति खोज्नका लागि सहजीकरण समिति सक्रिय भएको कांग्रेस दलका प्रमुख सचेतक गोपाल तामाङले बताउनु भएको छ। बजेटमा देखेका विवादित मुद्दा र योजनागत सन्तुलनलाई सुल्झाउने प्रयास स्वरूप अनौपचारिक समिति बनेको र सोही अनुसार काम गरिरहेको उहाँले बताउनु भएको छ। 6 सदस्य उक्त कार्यदलमा दुवै दलका 3-3 जना सांसदहरू सदस्य रहेका छनृ। मनसून गर्ने विपदको जोखिमलाई मध्यनजर गर्दै ओखलढुङ्गामा विपद पूर्व तयारीलाई तीव्रता पारिएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी टोबराज पोखरेलको अध्यक्षतामा बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले राहत उद्धार पुननिर्माण पुनर्स्थापना तथा विपद प्रति कार्यलाई प्रभावकारी बनाउन विभिन्न निर्णय समेत गरेको छ। बैठकले असार 6 गते विरल वर्षापछि शंखु गढी गाउँपालिका स्थित खानी खोला गहला खोला तथा बाङ्गे खोला आएको बाढ़ीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरी राहत मरमत पुननिर्माण तथा पुनर्स्थापनाका लागि सम्बन्धित संघीय तथा प्रादेशिक मन्त्रालय र निकायमा सिफारिश गर्ने निर्णय गरेको छ। यस्तै प्रभावित क्षेत्रमा आवश्यक कार्यक्रम संचालनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने भएको छ। बाढ़ीबाट प्रभावित शंखु गढीमा तत्काल खानेपानीको सेवा सुचारू गर्न आवश्यक पाइप नाली लगायतका मोर्चा स्थानीय सम्बन्धित कार्यालय मार्फत उपलब्ध गराउने निर्णय पनि ठकले गरेको छ। आगामी मनसूनमा हुन सक्ने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको जोखिमलाई ध्यानमा राख्दै सबै सरकारी कार्य सुरक्षा निकाय तथा स्थानीय तहलाई आवश्यक जनशक्ति उपकरण र सुरक्षा भेनसहित उच्च तयारी अवस्थामा रहने निर्णय गरिएको छ। विपद व्यवस्थापनका लागि जिल्ला स्थित संघ संस्था तथा स्थानीय तहसँग आवश्यक सामग्री जुटाउन समन्वय गरिने र मनसून अवधिभर सूचना आदान प्रदान तत्काल प्रतिकार उपायलाई प्राथमिकतामा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टोबराज पोखरेलले जानकारी दिनुभएको छ। देशभर मनसूनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमान सँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिममुक्त ठाउँहरूको पहिचान गरे। देशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकार्य बेस र 16 ठाउँमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा समेत संचालनमा ल्याएको छ। नेपाली सेनाले पनि 3 तहको विशेष पूर्व तयारी कार्ययोजना अगाडि सारेको छ। थादिङ चितवन र बारामा बेली बेस स्ट्याण्ड बाई राखेका छन् भने इटरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनात गरेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रति कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। सरकारवाला निकायहरूले नागरिकलाई मौसम पूर्वानुमान गम्भीरतापूर्वक पालना गर्न र विपदका घटना भएमा नजिकैको प्रहरी तथा स्थानीय विपद व्यवस्थापन समितिमा तुरन्त जानकारी गराउन समेत आग्रह गरेको छ। पूर्वाधार विकास समितिका सभापति एवं सांसद आशिष गजुरेलले नेपालमा छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र सुरक्षाधनयुक्त बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। ओखलढुङ्गामा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउने विषयमा जिल्ला स्तरीय सरकारवाला बीच अन्तर्क्रिया गरिएको छ। अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार सेवा पहुँच विस्तार तथा पुनर्स्थापनाका उपायबारे छलफल गर्दै सरकारवालाले समन्वय र सहकार्य सुदृढ बनाउनु पर्नेमा जोड़ दिएका छन्। जिल्ला समन्वय समिति ओखलढुङ्गाको आयोजनामा तथा प्रदेश सरकार स्थानीय तह र करूणा फाउण्डेशन नेपालको सहकार्यमा आयोजित कार्यक्रममा करूणा फाउण्डेशन नेपालका संयोजक जनार्दन सुवेदीले संस्थाको स्थापना उद्देश्य तथा हालसम्म संचालन गरेका कार्यक्रमका बारेमा विस्तृत जानकारी गराउनु भएको छ। वहाँले ओखलढुङ्गामा अपाङ्गता भएका व्यक्तिको वर्तमान अवस्था पुनर्स्थापना स्वास्थ्य तथा सामाजिक सेवामा पहुँच विस्तारका लागि भइरहेका प्रयास तथा प्रदेश सरकार स्थानीय तहबीचको त्रिपक्षीय लागत साझेदारीमा संचालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका बारे प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदार बाबु बस्नेतले अपाङ्गता रोकथाम प्रारम्भिक पहिचान र पुनर्स्थापनालाई स्थानीय तहले प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय सरकारले माग्यो स्पष्टीकरण। लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमतमा पारित। यी लगायत गर्ने समाचार पनि सोलु समाचारमा बाँकी नै छन्। अहिले भने छोटो विश्राम।
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमान को जानकारी नियमित रूप में लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तन का असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ। वातावरण संरक्षण करौं, जीवन रक्षा करौं।
5: आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश।
4: यदि तपाईको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एचआरडीसी काभ्रे कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
5: थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768
4: अंकमान 9853055568।

विश्राम पछि फेरि स्वागत छ। तपाईं अहिले सुलेफएम 101.2 मेगाहर्ज www.sulefm.com facebook.com/radiosulumा सोलु समाचार सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राती 12 बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टी तेल, हवा इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। तर काठमाडौँ लगायत विभिन्न शहरमा आज निजी पेट्रोल पम्पहरू बन्द भएको उल्लेख गरिएको छ। निगम संचालकको समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टी तेलमा प्रति लिटर 30 रूपियाँ तथा आन्तरिक तर्फको हवा इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको थियो। यसअघि पहिलो वर्ग 4 आली, विराटनगर, जनकपुर, अम्लेगंज, भलबारी, नेपालगंज, नन्गढ़ी र बेगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा, डिजल र मट्टी तेल 192 रूपियाँ 50 पैसा र दोस्रो वर्ग सुर्खेत दाङमा पेट्रोल प्रति लिटर 196 तथा डिजल र डिजेल र मट्टी तेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाण्डौ, पोखरा, दिपालमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजेल र मट्टी तेलको भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजेलमा 29 रूपियाँ 40 पैसा, हवा इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्यको समायोजन गरेको छ। यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको समेत उल्लेख गरिएको छ। तोकेको समय सीमाभित्र वार्षिक नीति कार्यक्रम र बजेट ल्याउन नसकेका 23 स्थानीय तहसँग संघीय सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रख्याएको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको छ। पत्रमा स्थानीय सरकार सञ्चालन ऐन 2074 अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व व्यय बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेटले कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण माग गरेको जनाएको छ। पत्रमा बजेटमा तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकेको समयभित्र बजेटमा सभामा पेश गर्न नसक्नुको कारण के हो तथा मन्त्रालयबाट थप समन्वय तथा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले 3 दिनभित्र जानकारी गराउन भनिएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन समेत अनुरोध गरिएको छ। प्रविधिको प्रयोग हुने गरी लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो। सरकारलाई कार्यान्वयन गर्न समेत निर्देशन दिनुभएको छ। सांसद रेणु चन्दले पेश गर्नुभएको भएको प्रस्तावलाई 17 सांसदले समर्थन गरेका छन्। सांसद प्रान्तका अनुसार प्रविधिको विकाससँगै हिंसाको स्वरूप फेरिएको छ। अहिले पीड़क र पीड़ित आमुन्य सामुन्य नभई नक्कली परिचय प्रयोग गरी विश्वको जुनसुकै कान कुनाबाट हिंसा हुन सक्ने अवस्था रहेको उल्लेख गरिएको छ। साइबर साइकेटिङ, साइबर बुलिङ, रिभेन्ज पोर्न, डीप फेक तथा अनलाइन ग्रुपिजम जस्ता समस्याले महिलालाई मानसिक तनाव र डिप्रेशनसम्म पुर्याएको उहाँले बताउनु भएको छ। संघका अनुसार आर्थिक वर्ष 2075-76 307 साइबर मुद्दा दर्ता हुँदा अहिले यो संख्या 19,000 नाघिसकेको छ, जसमा धेरै जसो पीड़ित 18-35 वर्ष उमेर समूहका छन्। सामाजिक सञ्जाल कम्पनीसँग सूचना आदान प्रदानको सम्झौता नहुँदा र साइबर ब्यूरो काठमाण्डुमै सीमित हुँदा दूरदराजका पीड़ित न्यायबाट वञ्चित भइरहेको गुनासो पनि सांसद चन्दले गर्नु भएको छ। प्रस्ताव
मार्फत उहाँले प्रचलित कानून संशोधन गर्न लैंगिक हिंसा स्पष्ट परिभाषित गर्दै निश्चित कानून बनाउन पाठ्यक्रममा डिजिटल सुरक्षा समावेश गर्न र प्रदेश तहमै पीड़ित मैत्री संयन्त्र सुदृढ़ गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भएको छ। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 1943 जना पुगेको पुष्टि गर्दै 10,500 भन्दा बढ़ी घाइते भएको घोषणा गर्नुभएको छ। प्रेस विज्ञप्ति मार्फत रोड्रिग्जले अहिलेसम्म 15,000 भन्दा बढ़ी प्रभावित मानिसहरू दर्ता भएको र राहत तथा उद्धार कार्य शुरू भएदेखि 6,460 जनालाई उद्धार गरेको बताउनु भएको छ। वहाँका अनुसार भूकम्पमा परि हजारौं मानिसहरू अझै पनि बेपत्ता छन्। संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार लगभग 50,000 मानिसहरू अझै बेपत्ता छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। सिरियाको दक्षिण प्रान्त दारा स्थित अभिनन्द गाउँमा इजरायली सेनाको पछिल्लो घुसपैठ तथा त्यसपछि भएको गोलाबारीका कारण स्थानीय बासिन्दाले ठूलो त्रास र विस्थापनको सामना गर्नु परेको छ। विगत केही महिनादेखि त्यस क्षेत्रमा इजरायली सेनाको गस्ती सामान्य जस्तै बने पनि आइतबारको घटनाले भने नयाँ मोड़ लिएको स्थानीयले बताएका छन्। स्थानीय बासिन्दाका अनुसार इजरायली सेनाले आदि दिन गाउँ नजिकै आफ्नो उपस्थिति स्थायी रूपमा बनाउन खोजेपछि स्थानीयले त्यसको प्रतिकार गरेका थिए। गाउँलेहरूले सैन्य वाहनहरूको आवागमन रोक्न सड़कमा ढुंगा राखेर अवरोध सूचना गरेका छन्। सो क्रममा युवा तथा बाल बालिकाले इजरायली सेनामाथि ढुंगा प्रहार गरी सांकेतिक विरोध समेत जनाएका थिए। यस प्रतिरोधको केही घण्टापछि इजरायली सेनाले तोप हेलिकप्टर मार्फत गाउँमा आक्रमण प्रयास गरेको सिरियाली सरकारी संचार संस्था साना र सिरियाली अक्टोभेटे फर ह्युमन राइट्सले जनाएको छ। इजरायली गोलाबारीका कारण त्रसित बनेका दर्शनौ परिवार रात गाउँ छाडेर भाग्न बाध्य बनेका थिए। फिफा विश्वकप फुटबलको नटकाउट चरणमा आज रात इंग्ल्याण्ड र डीआर कंगो बीच प्रतिस्पर्धा हुँदैछ। यो खेल बाटी पाउने 10 बजे अमेरिकाको एन्टालाटा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा प्रवेश गरेका छन्। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलो पटक नकआउटमा प्रवेश गरेको हो। इंग्ल्याण्ड सन् 1966 विश्वकप विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पटक प्रतिस्पर्धा हुन लागेको छ। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 2:15 बेल्जियम र सिनेगल बीच प्रतिस्पर्धा हुनेछ। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सिनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा प्रवेश गरेको छ। फुटबल इतिहासमा

0: झामा छ सदस्य कार्यदल गठन ओखलढुङ्गामा मनसून जन्य विपद प्रति कार्यको तयारी पीड़ितै राहत तथा पुनर्स्थापनाको पहल बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय सरकारले माग्यो स्पष्टीकरण तीन दिनभित्र जवाफ दिन निर्देशन लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमत पारित भेनेजुएलामा भूकम्प ठेट 1943 जनाको मृत्यु 10,000 भन्दा बढ़ी घाइते इस्लामी सेनाको घुसपैठ विरूद्ध सिरियाली गाउँलेको प्रतिरोध गोलाबारीपछि दर्जनौ परिवार विस्थापित र फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड र कंगो पहिलो पटक आमुन्ने सामुन्ने हुँदै साँझ 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मीसँगै पञ्चु कार्की विदा हुन्छु। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउनेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: जाँदैन बाचा खेर पर्ख लिन आउला।
2: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
3: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
2: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चाहिँ जापानी भाषा पढ्ने अनि जापान जाने।
3: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
2: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
3: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौ तला, काठमाडौँ। सम्पर्क
2: 98550 17979
4: र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहन चुच्चेपाटी, काठमाडौँ।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: शिलाश्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाल बालिकालाई पार्टी सदस्यता दिएको विषयमा रासोपासँग मानव अधिकार आयोगद्वारा स्पष्टीकरण माग। विवरणको गलत व्याख्या भएको रासोपाको जवाफ। बजेट नल्याउने 23 स्थानीय तह कार्यवाहीको दायरामा
1: बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएछौं।
0: चालू आर्थिक वर्षमै 275 कम्पनी कालो सूचीमा। नेपालमा चामलको भाव महँगिँदै दशैंसम्म अझै मूल्य बढ़ने संकेत। निजी अस्पताल र क्लिनिकहरूमा स्थानपान कक्ष अनिवार्य नभए कार्यवाही गरिने।
1: हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यस्तो व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजूदा कानून अनुसारले कार्यवाही प्रक्रिया पनि अगाडि बढ़ाउँ।
0: इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द। अनुगमन गरेर कार्यवाही गरिने निगमको भनाई। सार्वजनिक यातायातको भाडा घटाउने तयारी। आन्तरिक हवाई भाडा भने घट्यो। आवश्यक यात्रु नहुँदा हवाई सेवा प्रभावित।
2: संचालनमै नभएको ठाउँमा पठाएर फेरि त्यतिकै राखिरहनु भन्दा हामीले अरू संचालन भइरहेका ठाउँमा पठाइरहेको व्यवहार पनि जानकारी गराउन चाहन्छु।
0: र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दै।
3: हजारौं रेडियोकर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पेट्रोलियम पदार्थको मूल्य घट्नु उपभोक्ताका लागि राहतको विषय हो, तर त्यसको विरोधमा निजी पेट्रोल पम्प बन्द गर्नु उचित देखिँदैन। व्यवसायको मौजदात घाटाको चिन्ता जायज भए पनि त्यसको समाधान उपभोक्तालाई शास्ति दिएर खोजिनु हुँदैन। अब सरकार निगम र व्यवसाय बीच संवाद मार्फत विवाद समाधान गर्दै आपूर्ति प्रणालीलाई सहज बनाउन आवश्यक छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीतिगत निर्णय कार्यान्वयन गर्नु नै सबै पक्षको प्राथमिकता हुनुपर्छ।
4: नेपाल निगमले पेट्रोलियम पदार्थ

घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो। तर निजी पेट्रोल पम्प संचालकहरूले निर्जात इन्धनमा ठूलो घाटा हुनु भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका छन्। यता इन्धनमा सस्तीय सँगै सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाड़ा प्रणाली अनुसार नयाँ भाड़ा

0: झगडा दल तय गरिनेछन्। यसअघि भिन्डनको मूल्य बढ्दा वैज्ञानिक प्रणाली अनुसार 13% भाडा बढ्नु पनि सिफारिश भए पनि सरकारले 5% मात्रै वृद्धि गरेको थियो। अहिले भने इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेकाले यात्रुवाहक सवारी साधन सार्वजनिक सवारीको भाडा घट्ने लगभग निश्चित भएको विभागले जनाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरण क्यालले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजदेखि लागू हुने गरी वायु सेवा कम्पनीहरूलाई निर्देशन समेत दिएको छ। पर्यटन मन्त्री खड्गराज पौडेलले पनि न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकेको बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नआएको भन्दै मन्त्री पौडेलसँग गरेको प्रश्नमा उहाँले जवाब दिँदै यस्तो बताउनु भएको हो।
1: नियमित रूपमा उडान हुन सक्ने गरी प्यासेन्जरको यात्रु संख्याको उपलब्धता न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौँ र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहे। क्याममा उपकरण र जनशक्तिको कमी छैन, तर सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको व्यवहार पनि सामान्य साधनमा जानकारी गराउन चाहन्छु।
0: पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ। नेपाल चामल तेल दाल उद्योग संघका अनुसार पछिल्लो दुई महिनामा 25 किलोको एक बोरा चामलको मूल्य 300-400 रूपियाँसम्म बढ़ेको हो। नेपालमा पर्याप्त धान उत्पादन नहुने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर यहाँ पर्ने गरेको व्यवसायहरूले बताएका छन्। उद्योगीहरूका अनुसार भने भारतले बंगलादेशलाई चामल निर्यातका लागि थप कोटा खुला गरेपछि भारतीय बजारमै माग बढ़ेको छ। त्यसमाथि मौसम प्रतिकूल हुँदा भारतमा धान उत्पादन घटेको छ। यसैबीच भारत सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढ़ाएकाले धान र चामल दुवैको उकालो लागेको हो। व्यवसायीहरूले भारतमा धानको मूल्य अझै उच्च रहेकाले दशैंसम्म 25 किलोको एक बोरा चामलमा थप 100-200 रूपियाँसम्म मूल्य बढ़न सक्ने अनुमान गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 बजेट तोकिएकै समयमा नगरसभा वा गाउँ सभामा पेश नगर्ने 23 स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 जवाब दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भनी विवरण उपलब्ध गराउन पत्राचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएमसँग बताउनुभयो।
2: असारको 10 सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा त, अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ आगामी सेड्युल सभाको सेड्युल, जसले बजेट पेस गर्ने पास गर्ने सम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन किन मुद्दा पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्ने ल्याउनु भएको छ भन्नु भएको छैन, बल्ल भोलि पछिसम्मलाई थाहा हाम्रो समय त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो नि त्यो मुद्दा पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
0: मन्त्रालयका अनुसार आफ्नो पोर्टलमा प्रविष्ट विवरण र प्राप्त प्रतिवेदनका आधारमा 23 स्थानीय तहले हालसम्म बजेट सभामा पेश नगरेको देखिएपछि स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानून व्यवस्था कार्यान्वयन गर्ने समेत आग्रह गरेको छ। चालू आर्थिक वर्षमा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। आयोजना अल्पत्र पार्ने सम्झौता अनुसार काम नगर्ने तथा गुणस्तरहीन निर्माण गर्ने कम्पनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यवाही गरेको हो। कार्यालयको तथ्याङ्कमा 2082 साउनदेखि 2083 असार 17 गतेसम्म बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता र निर्माण व्यवसाय गरी 275 कम्पनी कालो सूचीमा परेका छनृ। ती मध्ये 10 कम्पनीको कालोसूची फुकुवा गरिएको छ भने 32 कम्पनी निलम्बनमा परेका छन्। सार्वजनिक खरिद ऐन 2063 दफा 63 अनुसार विभिन्न सरकारी निकायको सिफारिशमा ती कम्पनीलाई 1-3 वर्षसम्म कालोसूचीमा राखिएको कार्यान्वयन योजनाएको छ। कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म नेपालका कुनै पनि सार्वजनिक निकायको नयाँ खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन पाउने छैनन्। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण बनाई शाखाले आज जारी गरेको परिपत्र मार्फत स्तनपान गराइरहेका आमाहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्यायले सीआईएनसँग बताउनुभयो। एकदमै
3: महत्वपूर्ण पनि छ, पोषणको हिसाबले पनि अत्यन्त महत्वपूर्ण छ। हामी एक्सक्लुसिभ ब्रेस्ट फिडिङको कुरा गर्छौँ, त्यसपछि 2 वर्षसम्म पनि स्तनपान गराउनु पर्ने कुराहरू जुन हाम्रो विज्ञानले पनि देखाएको छ, त्यो कुरालाई नै बल दिएर नै यो सर्कुलर गरिएको
4: हो। यस्तो खालको निर्देशन यस अघि पनि पटक पटक गएको छ नि त, यहाँहरूले गर्नुभएको छ तर कार्यान्वयन हुँदैनन् होइन? यसपालि त अब यहाँले जुन निर्देशन जारी गर्नुभएको छ त्यो कार्यान्वयन भएन भने चाहिँ के हुन्छ?
3: अब यस्तो छ, यो 2080 जब हामीले निर्देशिका जारी गर्यौँ त्यतिखेर पनि भएको थियो र पटक पटक भएको छ, धेरै ठाउँमा चाहिँ भाषण व्यवस्थापन नभएको कुरा होइन। यसलाई हामी क्लोजली मोनिटरिङ गर्छौँ र त्यो जुन जुन संस्थाहरूमा अथवा क्लिनिक अस्पतालहरूमा यो व्यवस्थापन हुँदैन त्यसलाई नियमसङ्गत रूपमा हामी कारवाही पनि गर्छौँ। यो अहिले हामीले गर्नुपर्ने एक किसिमको यो बाध्यकारी अवस्था पनि हो, किनभने पोषणको दृष्टिकोणले पनि बाध्यकारी अवस्था हो, त्यो स्तनपान गराउने आमाको दृष्टिकोणले पनि यो अवस्था एकदमै महत्वपूर्ण भएको हुनाले हामी अहिले जहाँ पनि देखिरहेकै छौँ, एयरपोर्टदेखि लिएर सार्वजनिक स्थलमा पनि यसको व्यवस्थापन गराएको छ भने हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसारले कार्यवाही प्रक्रिया पनि अगाडि बढाउँछ।
0: उहाँका अनुसार सार्वजनिक स्थल र स्वास्थ्य संस्था कार्यस्थल तथा आपतकालीन अवस्थामा पनि आमाहरूले सहज रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि 2080 अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इङ्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति 9:45 शुरू हुनेछ। त्यस्तै बेल्जियम र सेनेगल बीचको खेल राति 1:45 हुनेछ। अमेरिका र बोस्निया बीचको खेल बिहान 6:00 हुनेछ। त्यसअघि आज फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको खेलमा मेक्सिको विजय हुँदै अन्तिम स्वरमा प्रवेश गरेको छ। मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
5: सन्तोष गन्धर्व डडेलधुरामा निर्माणको चरणमा रहेको 5 आधारभूत अस्पताल मध्ये एउटा मात्रै सञ्चालनमा आधारभूत अस्पताल निर्माणको नीति कार्यान्वयन सुस्त, रिपोर्ट सँगै रासायनिक मलको प्रतीक्षामा रहेका किसानलाई सरकारको जवाफ के लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मिटो पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्टमा अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7108, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: आँखा, नाक, कान र घाटी उपचार का लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामेट वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको विवरण बारे स्पष्टीकरण दिएको छ रासपाले उक्त तथ्याङ्क वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक प्रतिवेदन विवरणको गलत व्याख्याका कारण प्रतिवेदनमा समावेश भएको जनाएको छ यसअघि राष्ट्रिय मानव अधिकार आयोगले बाल बालिकालाई पार्टी सदस्य बनाइएको विषयमा रासोपासँग स्पष्टीकरण माग गरेको थियो त्यस लगत्तै रासोपाले औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिवेदनमा भएको तथ्याङ्कीय त्रुटिबारे स्पष्ट पारेको हो सरकारले त्रिवी सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त रहेको थियो थापा पूर्वाधार विज्ञ हुनुहुन्छ त्यस्तै सरकारले त्रिवी आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ 2077 सालमा तत्कालीन सरकारले देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माणको नीति अघि सारेको थियो उक्त कार्यक्रम अन्तर्गत डडेलधुराका 5 स्थानीय तहमा अस्पताल निर्माण थालिएको थियो तीमध्ये कन्यापथुरा गाउँपालिकाको 10 सयको आधारभूत अस्पताल भने अहिले सञ्चालनमा आएको छ बाँकी 4 पालिका अस्पताल अझै निर्माणाधीन अवस्थामै छन्
9: धनद्राको गण्यापथुरा गाउँपालिकामा 10 सयको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन् सामान्य स्वास्थ्य परीक्षणका लागि घण्टौं यात्रा गर्नुपर्ने सुत्केरी गराउन सदरमुकाम पुग्नुपर्ने र जटिल बिरामीलाई धनगढ़ी नेपालगंज वा भारतसम्म लैजानु पर्ने बाध्यता अब हट्ने आशा रहेको स्थानीय चक्रबहादुर कार्की बताउनुहुन्छ नेपालमा अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाल्न सकेका छैनन् यही चुनौतीलाई सम्बोधन गर्ने सरकारले 2077 सालमा देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो सो योजना अनुसार हटलद्राको गण्यापथुरामा अस्पताल सञ्चालनमा आएको हो हाल अस्पतालमा प्रयोगशाला सेवा प्रसूति तथा डेलिभरी सेवा सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा सञ्चालनमा छन् एक्सरे अल्ट्रासाउण्ड र इसिजी सेवा विस्तारको तयारी भइरहेको छ अस्पतालकी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नम नपुङका अनुसार अहिले दैनिक 15-20 जना सेवाग्राही उपचारका लागि अस्पताल पुग्ने गरेका छन्
10: अहिले चाहिँ हाम्रोमा बिरामीहरू धेरै त आइरहनुभएको छैन लगभग 15-20 जना जति चाहिँ पुग्नुहुन्छ एक दिनमा अनि उहाँको चाहिँ अब जसको यहाँ उपचार गर्न सम्भव छ उहाँको चाहिँ हामीले गरि नै रहन्छौँ त्यहाँदेखि लाभको सेवा चाहिँ छ हामीहरूसँग एक्सरेको लाभ बिस्तारै आउँछ एक्सरे अल्ट्रासाउण्ड सिजीहरू त्योभन्दा बाहेक चाहिँ जे चाहिँ सेवा दिन सकिन्छ त्यो चाहिँ हामीले दिइरहेछौँ
9: गण्यापथुरा अस्पतालमा हाल 2 जना मेडिकल अधिकृतको दरबन्दी स्वीकृति भए पनि अहिले 1 जना एमबीबीएस चिकित्सक सहित 13 जना स्वास्थ्य कर्मी कार्यरत रहेका छन् अस्पतालमा कुल 22 जनाको दरबन्दी रहेको छ जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेम प्रसाद भण्डारी
11: अहिले संघ सरकारबाट पनि यहाँ इक्विपमेन्ट खरिदका लागि केही रकम आएछ र गाउँपालिकासँग कोर्डिनेसन गर्दाखेरि हाम्रो प्रमुख प्रशासन अधिकृतले चाहिँ यो आर्थिक वर्ष 83-84 अब केही कर्मचारी पनि आपूर्ति गर्छौँ भन्ने आश्वासन दिनुभएको छ त्यसमा चाहिँ रेडियोग्राफर भयो फेरि अरू कर्मचारीहरूलाई पनि आपूर्ति गर्ने आश्वासन दिनुभएको छ
9: डन्द्राका नवदुर्गा आलिताल अजयमेरो र भागेश्वर गाउँपालिकामा पनि 10 सयको अस्पताल निर्माण शुरू गरिएको थियो तर बजेट अभाव निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक समस्याका कारण ती अस्पतालको निर्माण अझै सम्पन्न हुन सकेको छैन सागर तम्बरकर सीआईएन आफ्नो फेम टडेलधुरा
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्षा र मलको अभावले समस्या, किसानलाई सरकारको भरोसा के?
12: कति दिन सक्छौ हामी सबै बोल्नेछौ, यति दिन सक्छौ सरकारको सीमितता यति, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि, हाम्रो सरकारसँग कति सीमितता छ त त्यो त जान्नु पर्यो नि त। हाम्रा सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौ, जे जति दिन सक्छौ त्यति मात्र भन्छ, त्योभन्दा बढी भन्ने छैन।
5: रासायनिक मलको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता, कृषि मौसम सूचना प्रणाली प्राथमिकतामा पर्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेकको वाइफाई सिक्स राउटर घरमा शक्तिशाली चार एन्टिनामा वाइड कभरेज, 5G स्पिड, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछ। क्लासिक चेक छोयो कि चल्यो?
14: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
15: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइडीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
14: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: Marco Ekmat ve DJ Sila Disco.
1: Disco. Khushi ko connection.
2: Samajik Rupantaran ka lagi yo ho Samudayik Suchana Network CIN.
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले देशभर धान रोपाईको चटारो छ, तर कतै पर्याप्त वर्षा नहुँदा खेत बाँझै छन् भने कतै पानी भए पनि रासायनिक मलको अभावले किसानले समयमै रोपाई गर्न सकेका छैनन्। यस्तो अवस्थामा सरकारले मलको आपूर्ति र वितरणसँगै कृषि मौसम सूचना प्रणालीलाई कसरी व्यवस्थित गरिरहेको छ? यिनै विषयमा साथी लीप्रकाश चन्दले कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
4: सबैभन्दा ठूलो कुरा चाहिँ मलको व्यवस्थापन म एकदमै धेरै मैले मेरो प्रश्न हाम्रो चाहिँ सबै पुरै संयन्त्र म मात्र होइन म एकदम सिरियस छ किसानका माग पुरा हुनुपर्छ तर केही सीमितता छन् मैले फेरि पनि भने होइन हामीले मैले देखेको अहिलेसम्म मैले मलको बारेमा अध्ययन जे गरेँ त्यसमा चाहिँ के छ त भने एउटा कुरा चाहिँ हामी मल उत्पादन कति गर्न सक्ने के नगर्छ त्यो फिजिबिलिटी अध्ययन हुन्छ नै त्यसमा चाहिँ अब दिगो समाधान गरिएन भने राज्यको कृषि मन्त्रालयले दिएको 50-60% बजेट ओभरअल बजेट चाहिँ हामी रासायनिक मल किन्नेछौँ तर रासायनिक मल पछाडिको त्यो असर कसरी बुझा छैन क्या त्यसैले म के भन्न चाहन्छु भने हामी यसपटक पूर्णतया हामी लागू गर्न सक्छौँ सक्दैन थाहा छैन तर हामी यसपटक केही रूपमा चाहिँ प्राङ्गारिक मलतिर पनि जान्छौँ तर के हो त भन्दाखेरि ओभरअल हामी रासायनिक मल दिँदैनौँ भन्न खोजे होइन हामी रासायनिक मलको लागि एकदम तयारी गर्दैछौँ जनताले मल समयमै पाउनुहुन्छ भन्ने मैले त्यो कामको लागि म एकदम लागि गरेँ
5: अनि अर्को चाहिँ जस्तो विगतमा विभिन्न मौसमी विपदको कारणले गर्दाखेरि किसानहरू मर्कामा पर्ने गर्छन् अझ कतिपय किसान त सायद सरकारको पहुँचमै पुग्दैन जसको क्षति पुग्छ अलिकति जाने सुनेको बुझेकोले कहीँ लाज यस्तो हुँदैछ भनेर गर्यो भने बेग्लै कुरा नत्र भने सामान्य किसानले सरकारले के सूचना माग्दैछ के भन्दैछ भन्ने पनि थाहा हुँदैन तपाईँको केही अनुभव छ त्यो अनुभवको आधारमा तपाईँले अब निर्णय प्रक्रिया जस्तो कुनै बाली लगाएको थियो क्षति भएको थियो तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी नै हुन नपाएको अझ विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचनाबाट पछाडि छन् त्यसमा केही नयाँ अभ्यास हुन्छ तपाईँको पालामा
4: सबैभन्दा सजिलो कुरा चाहिँ प्रविधि हो हामीले एउटा त बिमा छ हामी कृषि बिमा हामी गर्छौँ किसानहरूलाई कतिको थाहा छ हामी कृषि बिमा गर्छौँ पहिले नै क्रस गभर्मेन्टमा अगाडि नै अथवा कृषि बिमा गरेर राख्नलाई म अनुरोध गर्दछु यसो क्षति भयो भने बिमा पाउनुहुन्छ अर्को कुरा चाहिँ के छ भने सूचना प्रविधिहरू प्रयोग गर्ने सूचना प्रविधिहरू प्रयोग गरेर हामीले चाहिँ तपाईँको बात कस्तो खालको मौसम आउँदैछ त यो यसपालिको मौसम यस्तो हुन्छ मौसम प्रेडिक्सनको कुरा हुन्छ पूर्वानुमानको कुरा अनि अर्को कुरा चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने कुन कुन बालीमा कस्तो कस्तो रोग आउन सक्छ नि त अब यसपालिको इन्भाइरोमेन्टको त्यो वातावरण परिवर्तन भएपछि के हुन सक्छ नि त भन्ने त्यस्तो खालको जानकारीको कुराहरू पनि हामीले यी यावत कुराहरू
5: चाहिँ
4: जाने भनेर चाहिँ हामी त्यो प्रविधिहरू डेभलप चाहिँ गर्न खोजिरहेछौँ
5: तर अब सबै किसानमा त्यो पुगोस् भन्नको लागि अघि तपाईँले जसरी सुविधा एउटा हुने खानेले अथवा पहुँचवालालाई पायो सूचना साँच्चीकै किसानसम्म त्यो पुग्नै पर्छ अथवा पुगोस् भन्नको लागि थप तपाईँले दिएको निर्देशन अथवा अहिले भइराखेको छलफल कस्तो छ
4: सर्वप्रथम त तपाईँको हामीले भनेको सबै तहका सबै ठाउँका जनताहरूलाई हेरेर बनाउनु पर्छ हामीसँग सूचना भनेको एसएमएस प्रविधि मात्र छैन रेडियो छ टेलिभिजन छ अनि धेरै कुराहरू छ त्यो सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचना पुर्याउने कोसिस गर्नेछ
5: विगतमा कस्तो भयो भने डुबान भयो अथवा कहीँ भयो तर त्यो बारेमा अध्ययन अनुसन्धान गर्न भनेर समिति सरकारले बनायो तर त्यो समितिको सिफारिस अनुसार कार्यान्वयन प्रक्रियामा गएन त्यतिखेर जसले क्षति भोगेको थियो ती किसानले पनि अब नयाँ सरकार अब अलिक शक्तिशाली सरकार आयो अब मैले के पाउँछु कि भनेर त्यो अपेक्षा गर्न मिल्छ कि अथवा विगतको कुरा विगतै भयो अबको कुरा मात्रै अबको सरकार अबको मन्त्रीले हेर्नुहुन्छ
4: अब सर्वप्रथम त हामी आइसकेपछि गर्ने भनेको विगतको कुराहरू साँच्चीकै अन्याय भएको छ भने त्यसमा हामी रिभ्यू गर्ने कुरा हुन्छ त्यसमा पुनरावलोकन गर्ने नै छौँ तर अब हामीले दिने हामी आइसकेपछि दिने भनेको एउटा कुरामा चाहिँ कम्प्रोमाइज हुँदैन डेलिभरीमा कम्प्रोमाइज कति दिन सक्छौँ हामी सत्य बोल्नेछौँ यति दिन सक्छौँ सरकारको सीमितता यति किनकि जनताले जान्न पर्यो नि त पाउनु पर्यो नि हाम्रो सरकारसँग कति सीमितता छ त त्यो त जान्नु पर्यो नि त हाम्रो सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौँ हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ त्योभन्दा बढी भन्ने छैन मैले यति कुरा
5: खेत खन्ने जोत्ने
4: सबै
5: जोत्नु पनि जोत्नु भयो
4: जोत्छु
5: जोत्नु के ट्र्याक्टरले जोत्नुहुन्छ कि त्यो लगाएर
4: ट्र्याक्टरसम्म चाहिँ अलिकति मेरो हाम्रो घरमा चाहिँ फेरि छोराछोरीले यो काम गर्नुहुन्न भन्ने चाहिँ होइन सबै काम सबैले गर्नुपर्छ भन्ने थियो म हलो जोत्न आउँछु मलाई
5: आउँछ टाँगा लगाएर
4: सबै आउँछ
5: जोत्नु भयो अब तपाईँले जुन कुरा हिजो गर्नुभयो नि अब तपाईँले मन्त्रालयमा आइसकेपछि चाहिँ तपाईँले कृषि क्षेत्रको यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने एकदम हुटुपट्टी हुन्छ त धेरै गर्नुपर्ने धेरै हुनसक्छ जिम्मेवारीको हिसाबले तर तपाईँले त्यो म चाहिँ गरेरै छाड्छु अथवा म त्यो व्यवस्था गरेरै छोड्छु भन्ने खालको चाहिँ के छ त्यहाँ त्यो पनि सुनाउनु
4: सबैभन्दा ठुलो कुरा चाहिँ आजको आधुनिक युगमा हेर्नु भने अबको यो परिवर्तन समय हेर्नु भने अब सबैभन्दा बढी कोही सक्षम छ कोही मान्छेहरू चाहिँ इन्डिपेन्डेन्ट छ भने त्यो किसान हो जसमा उत्पादन छ होइन तर हामीले के गर्यौँ भने जसले उत्पादन गर्छ त्यो मान्छेलाई कहिले पनि त्यो अप्पर लेभलमा राख्नु जस्तै आजको दिनमा कुनै पनि बच्चाले मेरो बुवा किसान हो है भनेर गर्व का साथ भन्न सक्ने ठाउँ छैन
5: अथवा बुवाले छोराले मेरो किसानी गर्छ
4: मेरो घरमा सबैजनाले मेरो घरमा धेरैजनाले एग्रिकल्चर पढ्नु भएको छ तर उहाँहरू किसानी खेती गर्न चाहनुहुन्न किन चाहनुहुन्न त्यो गर्व गर्ने लायक बनाउन मन छ क्या मलाई
5: कसरी गर्व गर्ने लायक बन्छ त अब तपाईँको कार्यकालमा
4: अब सबैभन्दा ठुलो कुरा परिवर्तन आजको भोलि रेकर्ड साइन्स होइन परिवर्तन हुँदैन केही कुरा समन्तरहरू हामी बुझ्दैछौँ मैले यसपटक चाहिँ एउटा कुरा मात्र के गर्दैछु भने कहीँ पनि जालझेल भएको छ कुनै पनि मान्छेले चाहिँ बिचमा घुसेर केही काम गर्न खोज्छ भने त्यो कुरा म यसपटक चाहिँ रोक्छु
5: त्यो भनेको कस्तो
4: भनेको कस्तो भन्दाखेरि किसानमाथि साँच्चीकै किसानले त पाएको छ कि छैन त्यो कुरा त म हेर्दैछु नि त होइन यताबाट सरकारले चाहिँ दिइराखेको छ होइन तर के छ त भन्दा किसानसम्म पुग्दासम्म के हुन्छ त त्यसको कुरा त्यो बिचको जुन फेरबदल गर्ने प्रवृत्ति छ त्यो कुरा चाहिँ हामी चिर्छौँ यसपटक
6: पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन् अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाइ छ इन्धन सस्तिएसँगै हवाई भाड़ा घट्यो सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँ नै बढ़ेको छ तोकिएको समयमै नगरसभा वा गाउँसभामा बजेट पेश नगर्ने 23 स्थानीय सरकारसँग सरकारले जवाब माग गरेको छ सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दैछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि असार 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले रातिको 8 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट फाइटिंग सोल्युसन्स अहिले तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी पहिरोको कारण, रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा कुराकानी गर्दैछौ। हामीसँग बाढ़ी पहिरोको पूर्व सूचना प्रणालीमा काम गर्दै आउनुभएका दिननाथ भण्डारी हुनुहुन्छ। उहाँ प्रकोप पूर्व तयारी सञ्जाल डिपिनेटका प्राविधिक सल्लाहकार हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: धन्यवाद सर। अनि उज्यालो नेटवर्कलाई विशेष धन्यवाद किनभने यो वातावरण सबै जनचासोको विषयमा निरन्तर कार्यक्रम चलाइरहेको सन्दर्भमा
0: तपाईँ र मैले केही समय अघि पनि मौसम जन्य विपदका बारेमा कुराकानी गरेका थियौं, जुन मौसमको समयमा हुन सक्ने गर्मीमा केन्द्रित थियो। नेपालमा गर्मीको बढ़दो जोखिम, अपनाउनु पर्ने सावधानी र सबै तहका सरकारले अहिले नै गर्नुपर्ने कामबारे तपाईँका सुझावहरू निकै उपयोगी रहेका भनेर धेरै नै चर्चा गर्नुभयो। आज चाहिँ पहिरोका बारेमा चर्चा गरौं। यही हप्ता देशभर ठूलो पानी पर्ने अनुमान छ। स्वाभाविक रूपमा वर्षासँगै पहिरोको जोखिम पनि बढ्छ। साउन भदौ अझ पछिल्ला वर्षहरूमा त असोजमा पनि पहिरोले धेरै जनधनको क्षति पुर्याइरहेको छ। आजको कार्यक्रमको शुरूमा पहिरोको कारण बारेमा चर्चा गरौं। नेपालमा पहिरोलाई प्राकृतिक प्रकोप भनिन्छ, सरकारी ऐन तथा कार्यक्रमहरूमा पनि यही भनिन्छ। के अहिलेका घटनाहरूलाई हेर्दा पहिरोलाई प्राकृतिक प्रकोप मात्रै भनेर पुग्छ वा यो मानव सृजित प्रकोप पनि हो?
1: अब यस्तो छ, प्रकोप जाने केही प्राकृतिक कारणहरू छन्। ती प्राकृतिक कारणबाट जाने पहिरो चाहिँ निकै कम छन्। प्रकोप जाने मानवीय कारण केही छन्, तर ती केही कारणहरूले चाहिँ अछाध्यै धेरै संख्याका पहिरोहरू गएका छन्। हजुरले अघि सही भन्नुभयो, कानूनहरूमा अभ्यासमै पनि हाम्रो सोचमा चाहिँ पहिरो भएपछि सबै प्राकृतिक हो भन्ने धारणाले गर्दाखेरि यसको रोकथाममा राम्रोसँग ध्यान पुगेको छैन। त्यसैले पहिरो जाने प्राकृतिक कारण छन्, जस्तो कि एकदमै भिरालो जमिन, एकदमै धेरै पानी पर्यो, जमिनको बनावटमा माटो कमजोर होला, भूकम्पले गर्दा जमिन कमजोर गराउला, यस्ता कारणहरूले गर्दाखेरि पहिरो जान्छ, जुन प्राकृतिक कारण। तर यी कारणले जाने पहिरो त्यति धेरै संख्यामा छैन। लगातार यो जहिलेसुकै भूकम्प आएर पहिरो जाने त्यस्तो पनि छैन। र जुन भिरालो कमजोर जमिन थियो भने कुनै बेला गयो सेटल भएको अवस्था छ। तर अहिले गएका जति धेरै पहिरोहरू छन् यसमा चाहिँ हाम्रो मानवीय कारण, हाम्रा गतिविधिका कारणले, हामीले गरेको भू उपयोगको कारणले गर्दाखेरि पहिरो भएका छन्। ती अनि असाध्यै धेरै संख्यामा छन्। त्यसैले पहिरो प्राकृतिक कारणले हो भनेर व्यवस्था गर्नु चाहिँ हाम्रो कमी कमजोरी।
0: नेपालको सन्दर्भमा चाहिँ नेपालको भूगोललाई हेर्दा अथवा यहाँका पहिरोहरूलाई अध्ययन गर्दाखेरि प्राकृतिक कारणहरू के पाइन्छ विशेष गरी, र मानव सृजित कारणहरूमा के देखिएको छ?
1: प्राकृतिक कारणमा असाध्यै भिरालोपना छ जहाँ, र माटो कमजोर छ त्यहाँ चाहिँ पहिरो गएको देखिन्छ, र ठूला ठूला पहिरोहरू धेरै वर्षसम्म त्यहाँ गइराख्ने त्यस्ता पहिरोहरूमा प्राकृतिक कारण देखिन्छ। दोस्रो कारण चाहिँ भूकम्प पनि छ, भूकम्पले जमिन कमजोर गराउँछ, फेरि त्यसले गर्दा पनि पहिरो जाने कारण प्राकृतिक कारणहरू यिनी हुन्, र मुख्यत यही दुईटा कारण, अब तीनवटा भन्दा पनि हुन्छ, भूकम्प, जमिनको बनोट र भिरालोपन होइन, यो कारणले जाने गरेको छ। हिमालमा भन्नुहुन्छ भने अब हिउँ चिसो भएर जमेर बसेको थियो, अब पग्लेर गयो, त्यसले गर्दा फेरि पहिरो सिर्जना हुने अवस्थाहरू भएको छ होइन। अरू बाँकी चाहिँ लगभग सबै मानवीय कारणबाट,
0: मानवीय कारणहरू चाहिँ प्रमुख के देखिन्छ पहिरोको घटना बढ्दै जानुमा?
1: अहिले सामान्य अध्ययनहरूबाट पनि प्रष्ट देखिने कुरा के छ भने, एउटा त अब विकास निर्माण गर्ने सन्दर्भमा हामीले धेरै कम खर्च गर्यौं होइन, जमिन जहाँ उपयुक्त खन क्रस गर्नु नहुने थियो, जहाँबाट चाहिँ बाटोको एलाइनमेन्ट राख्नु नहुने थियो, जहाँ सिँचाइ कुलो बनाउँदा ध्यान दिनुपर्ने थियो, त्यहाँ नदिएका कारणले चाहिँ धेरै पहिरो गएका पाइन्छन्। प्रमुख कारणमा त बाटो हो। अब अरू विभिन्न विकास हुनका कारण, जस्तो जलविद्युत आयोजनाहरू बनाउँदा, खानेपानीका आयोजनाहरू बनाउँदाखेरि चाहिँ त्यो बाटो, सिँचाइको नहर, जलविद्युतको सुरुङ होला, बाटो होला होइन, त्यो चाहिँ पहाड़को भिरालो ठाउँबाट लानु पर्यो, यथेष्ट त्यसको सुरक्षा विधिहरू अपनाइएन, त्यसले गर्दा पहिरो गएको अवस्था बढ़ी छन्। अनि केही चाहिँ अहिले अलिक कम भएको छ, तर पहिला चाहिँ यो खोरिया पानी बढी हुन्थ्यो, खोरिया खेती हुन्थ्यो, त्यसले पनि पहिरो निकै तान्थ्यो, तर अहिले अलिक कम भएको देखिन्छ। जस्तो मकवानपुर, चितवन, यो नवलपुरको पहाड़ी क्षेत्र, गोर्खा, धादिङमा धेरै पहिरोहरू चाहिँ खोरिया पानीको कारणबाट भएको थियो अहिले त्यो चाहिँ ओखरी अपनाउने कम भएको हुनाले कम भएको छ अर्को मानवीय कारण जुन अन्तिम कारण भनौँ त्यो चाहिँ चरीचरण हो असाध्यै धेरै खुला चरीचरण हुँदा पनि पहाड़मा पहिरो जान्छ अनि त्यो तुरन्तै देखिँदैन तर जमिन त्यसले कमजोर बनाइरहेको हुन्छ जसले गर्दा पहिरो सिर्जना हुन्छ
0: भौगोलिक कुरा गर्दा अहिले तपाईँले अत्याधिक भिरालो पनेको कुरा गर्नुभएको थियो सँगसँगै कतिपयले हाम्रो पहाड़ नै एकदम कान्छो पहाड़ पश्चिमको पहाड़ हो भन्ने भन्ने गरेका छन् राम्रोसँग जमिसकेको छैन पनि भन्छन् पहिरो र हाम्रो भौगोलिक संरचना बीचको सम्बन्ध कस्तो छ अहिले
1: हो अघि मैले भने भिरालोपना अनि यहाँले भन्नुभयो जस्तो पहाड़ कमजोर हुने फेरि यो हाम्रो पहाड़ चाहिँ धीमा गतिमा चलिरहेछ पनि भन्छौँ हामीले होइन त्यही बीचमा भूमि पाउँछ त्यसको सम्बन्ध छ तर अहिले त्यसको सम्बन्धको कारणले चाहिँ यति धेरै पहिरो चाहिँ नजानुपर्ने हो एक त कमजोर छ त्यसलाई हामीले अझ बढी हाम्रा ध्वंसात्मक गतिविधि भए कि जस्तो चुरे कमजोर छ भन्ने हामीलाई थाहा छ तर त्यही चुरेमा बढी उत्खनन गयो जहाँ कमजोर पहाड छ त्यहीँ हामीले खन्न सजिलो हुन्छ भनेर बढी खनिरहेको अवस्था छ त्यसो भएको कारणले गर्दाखेरि बढी पहिरो आए यो दुइटैको मिश्रण छ क्या
0: हामीले त्यो सँगसँगै मौसमी घटनाहरूलाई पनि हेर्छौँ अझ भनौँ मनसुनमा हुने वर्षा पहिरोका लागि एकदमै कारक हो भन्छौँ मैले आउने भनेको पानी पर्ने बेलामा नै हो यो मनसुन चाहिँ कतिको कारक बनेको पाइन्छ हाम्रो पहिरोमा
1: मूल कारक मनसुन हो भन्न सकिन्छ होइन किनभने अब हिउँमा निकै कम पहिरो जान्छन् बर्खामा बढी जाने भएपछि त स्वतः मनसुनको कारणले गयो भन्ने कुरा हो तर जुन वार्षिक गतिविधिहरू छन् त्यो चक्रले गर्दाखेरि मनसुनमा पहिरो आउने वातावरण तयार गरिरहेको हुन्छ कि होइन जस्तो पानी उम्लनलाई हामीले सुरुमा आगो बाल्छौँ ताप्दै ताप्दै ताप्दै जान्छ र एउटा बिन्दुमा गएपछि त्यो पग्लन्छ पहिरो पनि वातावरण तयार भइराखेको हुन्छ त्यहाँ चरीचरण गयो होला खोरिया प्राणी गयो होला हामीले खनजोत गर्ने कुराहरू गऱ्यौँ होला प्राकृतिक रूपमा त्यसको मुभमेन्ट भयो होला सानो सानो भूकम्प आयो होला अब पानी पनि थप्पियो अनि ठ्याक्क पहिरो भयो होइन पानी यसरी उम्लिने कुरा छ नि हाम्रो ठ्याक्कै पहिरोको पनि सबै कुरा तयार हुँदै जानु अनि एकचोटि पहिरो
0: जानु यो मनसुनमा आएको परिवर्तनले पनि पहिरोमा केही असर गरेको छ कि भनेर एकछिन पछाडि चर्चा गर्छौँ अहिले चाहिँ यो भूकम्पको कारणले अलिकति बढी जोड दिने गरेका छन् भूकम्पले गर्दा विशेष गरी 2072 सालको भूकम्पले गर्दा चाहिँ नेपालमा पहिरोहरू एकदम बढे भनेर केही अध्ययनहरूले पनि देखाएका छन् 2072 त्यसपछिको भूकम्पहरूले जोखिम साँच्चै बढाएका हुन् कि अथवा त्यो चाहिँ हामीले भनिने कुरा हो
1: भूकम्पले पहिरोको जोखिम बढाएको कुरा सत्य हो होइन भूकम्प जाँदाखेरि नै पहिरो गएका हुन्छन् तर त्यसले कहिलेसम्मका पहिरोहरू भूकम्पको कारणले हो भनिराख्ने भन्ने चाहिँ महत्वपूर्ण प्रश्न हो जस्तो यो वर्ष जाने पहिरोहरू भूकम्प 72 सालकै भूकम्पको कारणले जाने हुन् त यो कुराको लागि चाहिँ प्राविधिक अध्ययन हुन र निर्कल गर्न जरुरी छ तर अब भूकम्प पछि 2-3 वर्षसम्म पहिरोहरू गइराख्ने हुन्छन् तर त्यसपछिका आफ्टर सकले पनि फेरि पहिरोको लागि वातावरण बनाएको होला होइन अब यो यकिन साथ अध्ययन नगरी भन्न सकिँदैन तर मलाई लाग्दैन कि 72 सालमा गएको भूकम्पले अहिलेसम्म पहिरो चलाइरहेको छ किनभने केही समय पनि त सेटल हुन्छ नि त
0: हामीले पहिरोको कारणले गर्दाखेरि चाहिँ पछिल्लो समयमा एकदमै चर्चामा आएको मुद्दा जलवायु परिवर्तन त्यसको कारणले चाहिँ कतिको बढ़ाएको छ भन्न सकिन्छ कि अथवा हाम्रा गतिविधिहरू बढ़ी जिम्मेवारी छन् भनेर हेर्ने
1: जिम्मेवारीका हिसाबले त हाम्रा गतिविधि नै बढ़ी जिम्मेवारी छन् तर जलवायु परिवर्तनको कारणले वर्षामा परिवर्तन भयो छोटो समयमा धेरै वर्षा पर्न लाग्यो कुनै दिन पानी पर्ने अनि धेरै दिन नपर्ने र पर्दाखेरि एकदम धेरै पर्ने ताकि जमिनले सोच्न सक्दैन पहिला पहिला साउने झरी भन्थ्यौँ हामीले सिमसिम पानी पर्थ्यो र त्यो धेरै दिनसम्म पर्थ्यो जमिनले सोच्न सक्थ्यो मूल फुट्थे त्यसको निकासको व्यवस्था थियो होइन अब अहिले यति धेरै पानी पर्छ कि निकासले थाम्दैन त्यसैले जलवायु परिवर्तनको कारण त छ त्यसका लागि फेरि हामीले गर्नुपर्ने के थियो भने जमिन बलियो गर्नुपर्ने थियो नि त हामीले त होइन त्यो ठूलो पानी जुन पर्छ त्यो पानीलाई थाम्न सक्ने जमिन बनाउनु पर्थ्यो हामीले झन् कमजोर बनाइरहेछौँ त्यो भएको कारणले गर्दाखेरि जलवायु परिवर्तनको प्रभाव जति पर्थ्यो त्योभन्दा धेरै गुणा बढी पर्यो क्या
0: त्यो थाम्न सक्ने बनाउनको लागि के गर्नु पर्थ्यो भनेर म अहिले एकछिनमा पनि चर्चा गर्छु अहिले चाहिँ यो विकास र पहिरो अलिकति जोडेर हेरौँ है हामीले धेरै चर्चा गरिसक्यौँ साँच्चै मानवीय कारणले नै हो मानवीय कारणमा बाटो खन्ने कुरा छ अथवा नदी थुन्ने कुरा होला विभिन्न कारणहरू यिनै भए विकास र पहिरो एकअर्कासँग जोडिएका छन् साँच्चै नै विशेष गरी सड़क र जलविद्युत आयोजनाहरू पहिरोसँग प्रत्यक्ष जोडिएको पाइन्छ अहिले यी दुवै विकास तीव्र गतिमा भइरहेको छ आवश्यक पनि भनिन्छ साँच्चै विकासले गर्दा हाम्रो जस्तो भूगोलमा पहिरो भोग्नै पर्ने हो कि पहिरो कम गर्दै पनि विकास गर्न सकिएला
1: पहिरो कम गर्दै विकास गर्न सकिन्थ्यो नि हजुरको दोलखामा जाने जुन बाटो बनाएको थियो सड़क त्यो निकै कम पहिरो गएको थियो धरानमा धनकुटा जाने सड़क जुन गयो त्यहाँ निकै कम पहिरो गएका थिए हैन उदाहरणहरू प्रशस्त छन् अहिले हामीले के ध्यान दिएन भने चाँड चाँडो गर्नुपर्ने छ भटाभट डोजर लगायो छिट्टै जान्छ गाउँको बाटो पुग्यो भन्यो अनि सस्तो पनि भयो भन्यो सुरुमा बनाउनलाई तर कालान्तरमा प्रकारान्तरमा गएर त्यो सड़क त्योभन्दा कहीँ गुणा बढी महँगो भएको छ र दिगो पनि भएको छैन त्यसैले विकास गर्दै नगर्नु भन्ने त पटक्कै होइन तर त्यही विकासलाई दिगो र दीर्घकालमा चाहिँ सस्तो किफायती पनि बनाउन सकिन्थ्यो जुन यो हतार गर्दा लतरपतरको काम गर्दाखेरि चाहिँ जुन विकासको प्रतिफल हो त्यो न दिगो भएको छ न त्यो सस्तो भएको छ
0: अहिले त धेरैले भन्ने गरेका छन् डोजरे विकास कतिपय त डोजरे आतंक पनि भन्न शुरू गरेका छन् सड़क बनाउँदाखेरि त्यो डोजर चलाउनु मात्रै कमजोरी भयो कि त्यसमा अरू मापदण्डहरू पूरा नगर्नुले पनि पहिरोका कारणहरू त्यहाँ देखिन थालेका छन्
1: यस्तो छ अब डोजर प्रयोग गर्नु हुँदैन भन्ने चाहिँ होइन तर कहाँ डोजर प्रयोग गर्न सकिन्छ कहाँ चाहिँ डोजर प्रयोग गर्नु हुँदैन यो निर्फल भएकै छैन प्राविधिक रूपले त्यो हेरेकै छैन जहाँ जमिन एकदमै कमजोर छ ट्रकको डोजरको लोड थाम्न सक्दैन डोजरको भाइब्रेसनले गर्दा भूकम्पले हो भन्ने तर डोजरको पनि त भाइब्रेसन छ अनि त्यो नदेख्ने यो खालको कुरा भयो दोस्रो डोजरले बनाउँदाखेरि पनि त्यसको ड्रेनेज राम्रो बनाउने पानी कहाँबाट निकास भइरहेको थियो पहिला प्राकृतिक रूपमा त्यहीँबाट नै निकास गराउने गरेको भए चाहिँ यति धेरै क्षति हुन्थेन डोजरले खन्दा पनि स्लोप मेन्टेन गरिदिएको भए होइन खनेको माटोलाई राम्रोसँग तह लगाएको भए हुन्थ्यो अहिले त माथिर भत्कायो तल पुर्यो होइन माथि कोप्रो पार्यो तल फेरि भिरमै माटो फालिदियो खोल्सामा लग्यो खोलो थुनिदियो यो खालको कारणले गर्दाखेरि पहिरोहरू पढे र हाम्रो सोच नै ध्वंसात्मक भयो कि ए यसले फेरि पहिरो ल्याउला कि यो खालको स्लोप राख्दाखेरि पहिरो जान्छ कि भन्ने कसैलाई चेत छैन र बाटो बनाउँदा अहिलेका धेरै बाटोहरूमा इन्जिनियरिङ प्रयोग छैन त्यसो भएको हुनाले डोजर एपिका डोजरको आतंक भनेको चाहिँ त्यसो हो
0: तपाईँ धेरै ठाउँमा पहिरो सम्बन्धी अध्ययनमा जानुहुन्छ विभिन्न व्यक्तिहरूलाई भेट्नुहुन्छ साँच्चै गाउँघरमा विकासमा काम हुँदै गर्दाखेरि जसले विकास निर्माणको लागि अगुवाई गर्छन् जनप्रतिनिधि ठेकेदार लगायत अथवा त्यहाँका स्थानीय बासिन्दाहरूले भोलि पहिरो जान्छ कि भनेर कतिको सचेत हुने गरेको पाउनु भएको छ तपाईँले
1: यहाँ पहिरो जान्छ यो बाटोबाट नलैजाउँ अथवा त्यो गाउँमा बाटो लाँदाखेरि चाहिँ यो दिगो हुँदैन यो पहिरो बढ्छ यस्तो भन्ने सोच छैन किनभने उहाँहरूलाई अब भोटको डर छ र मान्छेहरू पनि अब छरिएर बसेका बस्ती छन् बाटो त त्यहाँ चाहियो हामी टाढा छौँ दुर्गममा छौँ भने हाम्रो बाटो नहुने भन्ने प्रश्न हुन्छ त्यसको जवाब पनि हुँदैन होइन त्यसो त्यो कारणले गर्दाखेरि उहाँहरूको घर पनि गाउँ पनि जोखिममा छ त्यहाँ पनि बाटो लाने अवस्था भएको छ बाटो पुग्यो तर घर भत्क्यो यस्ता खालका धेरै घटना छन् बाटोकै कारणले तर पनि उहाँहरू ती घरहरूलाई सुरक्षित ठाउँमा सार्ने बरु त्यो बढी किफायती हुन्थ्यो बाटो लाँदाखेरि 2 करोड खर्च भयो होला 50 लाखमा उहाँहरूलाई सबैलाई बसाइ सार्न सकिन्थ्यो सुरक्षित ठाउँमा यस्तो अवस्थाको विकल्पहरू हेरिएको छैन
0: स्थानीय बासिन्दाले चाहिँ भोलि म जोखिममा पर्छु कि भन्ने कुरा भन्न नसकेको अथवा नबुझेको बुझाउन नसकेको कस्तो अवस्था फेरि बढी पाइन्छ हाम्रोतिर
1: धेरै घटनामा त त्यो भन्न नसकेको देखिन्छ र केही घटनाहरू हेर्दाखेरि जो अलि गरे मिल्दछन् तिनको घर माथिबाट वा घर मुनिबाट बाटो लिएर गयो जसले गर्दा पहिरो आयो पहिरो जाने बित्तिकै त्यो अप्राकृतिक भयो र उहाँहरूको बिजोग भयो कतिपय मृत्यु भएका घटनाहरू पनि छन् र बाटो लाँदा विरोध गर्यो भने विकास विरोधी भयो बिचरा उसलाई कसैले पनि वास्ता गर्ने भएन उसको जोखिम उसको क्षतिमा ठुल्ठुलो मान्छेहरूको पनि विरोध गर्ने अवस्था रहेन त्यसले गर्दाखेरि धेरै जोखिमहरू भएको देखियो
0: यस्तै कुरा चाहिँ धेरै ठाउँमा सुन्न पाइन्थ्यो कसैले बोलौँ भने विकास विरोधी भइन्छ भनेर एक किसिमको विकासको लहर चल्यो त्यो विकासले चाहिँ साँच्चै भोलि क्षति गराउँछ भन्ने कुरा हाम्रो नीति निर्माता हाम्रो अगुवाहरूलाई कसले बुझाउने त
1: अब यस्तो छ त्यसको केही नमुनाहरू थिए अब त्यो पनि बिर्स्यो हामीले परम्परागत जुन गुणहरू थिए हामीसँग सिपहरू थिए अभ्यासहरू थिए होइन नमुना थिए त्यो चाहिँ बिर्स्यौं नयाँ अवलम्बन गर्न सकेनौं होइन अनि अब राजनीतिक माहौल विकासकै जुन माहौल छ त्यो पनि यस्तो भयो कि कसैले कसैलाई सुन्दैन यहाँ सबै जान्ने छ तर सही बाटो सही मार्ग निर्देश गर्ने नेतृत्व गर्ने कुराको चाहिँ अभाव भयो यसमा राजनीतिक कमिटमेन्ट नै मैले अभाव देख्छु यी दुई ठाउँमा नगरपालिकामा कुरा गर्दाखेरि कर्मचारीले बढी हामीले डोजर प्रयोग गरेको कारणले पहिरो भयो यस्तो भयो भनिरहेको बेला उहाँहरूले एकदम निर्दोष हिसाबले भनिराख्नु भएको थियो र त्यहीँको राजनीतिक नेतृत्वले हप्काएको मैले पाएको छु. किन भन्दा त्यो जसले हप्काउनु भयो उहाँले नै डोजरहरू चलाउने, उहाँ डोजरको मालिक हुनुहुन्थ्यो. त्यो भएर कतिपय कर्मचारीहरूले पनि बोल्न नसकेको अवस्था छ कि.
0: अवश्य हामी पहिरोको संकेतहरूको र पूर्वानुमानको बारेमा अलिकति छलफल गरौँ. पहिरोको संकेत कतिको अवस्थामा पाइयो भने मान्छेको कम्तीमा ज्यान र केही धन जोगाउन सकिन्छ कि भन्ने कुराहरू हुन्छ. कुनै ठाउँमा चाँडै वा केही समय पहिरो जान सक्ने सम्भावना छ कि छैन भन्ने कुरा सरस्वती त्यो भूगोललाई हेरेर त्यहाँको अवस्थालाई हेरेर त्यहाँको गतिविधिलाई हेरेर थाहा पाउन सकिन्छ कि सकिँदैन.
1: पहिरोका संकेत हुन्छन् होइन, यसले एक खालको पूर्वाभास दिन्छ तर सधैँभरि संकेत पाइन्छ भन्ने चाहिँ हुँदैन. तर केही संकेत म हजुरहरूलाई भन्छु, जस्तो कि हिजोसम्म हरियोहरू थियो आज एक्कासी ओइलायो भने त्यहाँ पहिरो जान सक्ने सम्भावना हुन्छ. किनभने तल जमिन चल्यो, त्यसका जरा चुडे, त्यसले गर्दा रूखहरू ओइलाउँछन् होइन. र ठाडो सोझो रूख थियो त्यो ढल्के पर्यो भने पहिरो जाने सम्भावना हुन्छ. अब घर छ हजुरको तर ढोका लाग्न गाह्रो हुन थाल्यो, जमिन चर्केको ढाँचा फाटेको अलिक बढ्यो, जमिन हेर्दाखेरि दबदब भयो, त्यस्तै पानीको मुहान छ तर एक्कासी धमिलो आयो, पानीको मुहान सानो थियो एक्कासी बढ्यो, अथवा पानीको मुहान एक्कासी सुक्यो, यस्ता संकेतहरू चाहिँ पहिरो जान सक्ने संकेत हुन्. तर यी संकेत सबै ठाउँमा उपलब्ध हुन्छन् भन्ने छैन र प्राकृतिक पहिरोले केही न केही संकेत दिन्छन्. तर हामीले बाटो खनेका कारणले अरू विभिन्न कारणले उब्जनी पहिरोमा चाहिँ संकेत नपाउने चान्स बढी हुन्छ.
0: यही क्षति कुरा गर्दाखेरि प्राकृतिक पहिरोमा यी संकेतहरू आएको केही समयपछि पहिरो आउने अथवा हाम्रो कृत्रिम तरिका हाम्रो बाटो खन्दा आउने पछि छिटो आउने त्यसकै हुन्छ, छिटो र ढिलो गतिमा
1: त्यस्तो संगति चाहिँ खासै भेटेको छैन होइन, अध्ययन पनि भएको छैन. किनभने फेरि हाम्रो यो विविधता यस्तो छ कि बारीको वल्लो छेउको प्रकृति र पल्लो छेउको प्रकृति फरक छ. 100 मिटर नै होइन हाम्रो जमिनको प्रकृति फरक भएको हुनाले त्यसलाई एकदमै जनरलाइज गर्न मिल्ने खालको अवस्था छैन. तर प्राकृतिक पहिरोहरूमा चाहिँ यो खालको अवस्थाहरू पाइएको छ र त्यसलाई अनुगमन गरेर होइन अलि बढी सजग भयो भनि सकिन्छ. तर पहिरो हिँड्न थालेपछि हामीसँग समय हुँदैन है, पहिरो आएपछि चाहिँ यति छिटो जान्छ त्यो कि हामीले पहिरो हिँड्न थालेपछि भाग्नुला भन्ने चान्स चाहिँ निकै कम हुन्छ. त्यसरी बाँचिएको छ भने त्यो भाग्य हो.
0: सरले भन्नुभएको विभिन्न कारणहरू पानीको मुहान सुक्ने अथवा अर्को ठाउँमा सर्ने अथवा पानीको मुहानमा पानी बढ्ने लगायत यी जुन जुन कुराहरू है सरले भन्नुभयो ती कुराहरू देखिएपछि चाहिँ हामीले समय बाँकी रहन्छ कि रहने त्यतिखेर चाहिँ
1: धेरै जसो चाहिँ रहन्छ होइन. किनभने पहिरो धेरै ठुलो क्षेत्रमा त जाँदैन होइन, त्यो भएर यस्तो संकेत देखिन साथ सुरक्षित ठाउँमा जाने भाग्ने उपायहरू हुन्छ. तर हामीले कहिलेकाहीँ त्यो थाहा पाउँदा ढिलो भइसक्यो हुन्छ कि, त्यसो भएर हुँदा हुँदै जान्छ. कहिलेकाहीँ कस्तो घटना छ भने सिन्धुपाल्चोकमा यहाँहरूले थाहा पाउनु भयो होला, हामीले पनि यहाँहरूले प्रसारण गरेर सुन्यौं, पछि मैले गएर हेरे, उहाँहरू पहिरोको जोखिम छ भनेर बाहिर बस्न थाल्नुभयो, राति बाहिर सुत्नुभयो. तर पशु बाख्राहरू चाहिँ त्यही गाउँमा छोड्नुभयो, बिहान बाख्रालाई घाँस हाल्न जाँदा पहिरोमा पर्नुभयो. यस्ता घटना छन् नि, त्यसले संकेत दियो तर हामीले त्यो संकेतलाई जति पालना गर्नुपर्ने हो गरेनौं, त्यसले गर्दा फेरि पहिरोमा पर्यौं. यस्ता उदाहरण छन्, त्यसैले सधैँभरि संकेत दिइराख्दैन कि.
0: बिहान बाख्रालाई घाँस हाल्दा भन्नु ठ्याक्कै मैले यही कुरा सम्झिहालेँ. हाम्रो यसमा पहिरो प्रायः यसो राति गएको देखिन्छ, के ठाउँ देख्छौँ जान्छ धेरै यसो राति गएको थाहा पाइन्छ अथवा बिहानी पख त्यसको केही सम्बन्ध छ हाम्रो समयसँग?
1: त्यस्तो अध्ययन भएको छैन. तर राति पहिरो जाँदाखेरि हामी सचेत सजग नभए हुन्छौँ, दिउँसो चाहिँ अलिकति बढी सजग भएर क्षति कम भएको हुनाले पनि दिउँसोको पहिरोको संख्या अथवा दिउँसोमा पहिरोले क्षति गरेको कम थाहा भएको
0: हुनुपर्छ
1: होइन. जस्तो भूकम्प पनि शनिबार गएको हुनाले विद्यार्थीको क्षति कम भएको नि, विद्यालय त धेरै भत्के, त्यस्तै सङ्घको कारणले भएको क्षति कम हुनसक्छ. तर पहिरो दिउँसो जाने र राति जानेको सम्बन्धमा त्यस्तो प्रमाणित अध्ययन भएको चाहिँ मलाई थाहा छैन होइन.
0: पहिरो पूर्वानुमानको कुरा गरौँ, पानी पर्दैछ आज भने जस्तै गरी अथवा कतै हिमताल फुट्न लागेको छ भने जस्तै गरी पहिरोको पूर्वानुमान गर्न सकिने अवस्था कतिको रहन्छ र नेपालमा त्यो प्रणाली कतिको प्रयोग गर्न थालिएको छ?
1: अध्ययन भइराखेको छ होइन, केही पूर्वानुमान गर्न सकिन्छ भन्ने खालको. र अघि हामीले सुरुमा जुन कुरा गर्यौं, मनसुनमा चाहिँ जति धेरै वर्षा भयो उति बढी पहिरो हुने सम्भावना बढी हुन्छ भन्ने हिसाबले सामान्य एउटा प्रिन्सिपलमा चाहिँ पहिरोको पूर्वानुमान सम्भव छ. यदि वर्षा चाहिँ बढी इन्टेन्स वर्षा भयो, भारी वर्षा भयो भने चाहिँ पहिरो जाने सम्भावना हुन्छ, सतर्क हुनुपर्छ भन्ने चाहिँ के अवधारणाहरू छन्। तर जसरी बाढीको पूर्वानुमान जति सहज जति भरपर्दो छ, पहिरोको त्यस्तो छैन, किनभने जमिनको प्रकृति अनुसार फरक छ। थोरै पानी परिरहेको बेला पनि पहिरो जान्छ, ठूलो पानी परेको बेला पनि पहिरो नगएको अवस्था छ। त्यसैले र पहिरोलाई अनुमान गरेर मेसिन राखेर अब पहिरो जान्छ ल भाग भनेर साइरन बजाउन सक्ने खालको प्रविधि चाहिँ मलाई भन्नुहुन्छ भने भएको छैन। पहिरो गइरहेका ठाउँमा त पहिरो जान्छ, त्यहाँ मेसिन राखेर अब यहाँनिर झर्छ भन्नुले अर्थ राख्दैन, होइन। एक्टिभ पहिरो जुन छ, हामीले भनौँ न कृष्णगिरीमा जतिखेर एक्टिभ थियो अथवा जुरेमा जतिखेर पहिरो झरिरहेको थियो, अब त्यहाँ पहिराको थाप्ला मेसिन राखेर अब पहिरो झर्दैछ भन्ने त खासै अर्थ राख्दैन, होइन। अब जहाँ पहिरो जाने सम्भावना देखिन्छ तर अहिले गइरहेको छैन, त्यस्तो ठाउँमा राखेर चाहिँ अब यो कस्तो हो भन्नुहुन्छ भने, एकेटोनिक हिसाबले यो सैद्धान्तिक रूपमा यो सम्भव छ, तर व्यावहारिक रूपमा हामीलाई काम लाग्ने खालको प्रविधि भइसकेको अवस्था छैन।
0: नेपालमै पनि कतिपय ठाउँमा पहिचिन शुरू भएको भनेर खबरहरू आएका थिए, यसले हेर्दाखेरि हामीले सक्रिय पहिरोलाई चाहिँ झर्ने कुरालाई अलिकति हेर्न सक्यौँ, तर नगएको ठाउँमा चाहिँ घाँडे सी विषयमै अन्त पनि कतैतिर देखिन्छ त्यसको प्रयोग कि अथवा के छ?
1: अब त्यो जमिनको बनोटमा भर पर्छ, होइन, अलिक स्लो कम हुने जहाँ यो मास मुभमेन्ट अलिकति होइन स्लिप हुने कुराहरूमा चाहिँ सम्भव भएको पनि देखिन्छ, होइन। तर नेपालको सन्दर्भमा पहिरोको पूर्वानुमान गरेर बस्तीहरू सुरक्षित भएको त्यो चाहिँ निकै कम छ।
0: पानी र पर्वत विशेष बलियो नेपालमा अहिले हामी पहिरोको कारण रोकथामका उपाय र पहिरोको पूर्व सूचना प्रणालीका बारेमा पूर्व सूचना प्रणालीमा काम गर्दै आउनुभएका दिनानाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। अब रोकथाम र व्यवस्थापनतिर अलिकति जोड़ दिएर हामी छलफल गरौं, पहिरोको जोखिम कम गर्न के उपाय अप्नाउन सकिन्छ व्यक्तिगत र सामुदायिक रूपमा, त्यसबारेमा के गर्न सकिन्छ र के भइरहेको छ नेपालमा?
1: हजुर, दुईवटा स्तरमा हामीले कुरा गर्नुपर्ने भयो, एउटा चाहिँ व्यक्तिगत रूपमा, होइन, व्यक्तिगत रूपमा गर्न सकिने चाहिँ कामहरू थोरै हुन्छन्, होइन, सानो स्केलको मात्रै हामीले गर्न सक्छौ। एउटा त हामी कारकम भनौँ न अघि जुन हाम्रो कारणबाट पहिरो सिर्जना हुन्छ त्यो कारणहरूलाई कम गर्ने अथवा त्यो कारणहरू हामीले सिर्जना नगर्ने, जस्तो खोरिया फडानी भन्यौं, होइन, अत्यधिक चरिचरण भन्यौं, कहीँ फडानी गर्ने आगो लगाउने कामहरू गर्छौं होला पाखामा, यो काम नगर्ने हो भने कम हुन्छ। एउटा त त्यो भयो, अर्को ठिकै छ तर केही त प्राकृतिक कारणले पनि पहिरो गइरहेका छन्, त्यसको लागि हामीले गर्न सक्ने एउटा चाहिँ पानीको निकास मिलाउने कुरा हो। र परम्परागत रूपमा हजुरले सम्झिनुहुन्छ भने हाम्रा अझै पनि त्यो ज्ञान छ, भल काट्ने भन्ने कुरा छ नि,
0: होइन,
1: भल काट्ने, खोल्सामा जाने जहाँबाट चाहिँ पानी राम्रोसँग निकास हुन्छ, बर्खामा यो पोखरीहरू बर्खा लाग्नुभन्दा अगाडि सोर्ने जसले गर्दा पोखरीमा पानी सम्झिन्छ, पानी त्यहाँ सम्झेपछि पछि मूलको रूपमा निस्किन्छ, डाँडामा पोखरी खोल्सामा मूल भन्ने खालको कस्तो राम्रो आख्यानहरू थियो। हामीले गर्न सक्ने कामहरू व्यक्तिगत रूपमा गर्न सकिने, सामाजिक रूपमा सामूहिक रूपमा गर्न सकिने कुराहरू यिनै हुन्।
0: पहिरोको जुन अहिले तपाईँले भन्नुभयो हाम्रा परम्परागत ज्ञान अथवा रैथाने ज्ञानहरू तिनीहरू चाहिँ एकदम प्रयोग कम हुँदै गएको पाइन्छ, अहिले पछिल्लो समयमा खासै प्रयोग गरेको पनि देखिँदैन, त्यसलाई चाहिँ हाम्रो सरकारी निकाय, हाम्रो विशेष गरी पालिकाहरू अथवा हाम्रो निकायहरूबाट प्रभावका रूपमा अगाडि बढाउन सक्ने सम्भावना कतिको रहन्छ? ती
1: सम्भावना त प्रशस्तै छ र वर्तमान विकल्प पनि छैन, होइन, किनभने प्रकृति मैत्री र दिगो चाहिँ उपाय नै त्यही हो, होइन, अरू हिसाबले छेकेर त्यति पहिरो छेकिँदैन जति प्राकृतिक हिसाबले हामीले खोल्साहरूमा पाखोमा संरक्षण गरेर जति जोगाउन सकिन्छ। र अर्को अझ स्थानीय तहले जुन भन्नुभयो खेती प्रविधि, सिँचाइको प्रविधि, होइन, चरिचरण, यसको व्यवस्थापन गर्ने हो भने धेरै राम्रो हुन्छ।
0: पहिरो नियन्त्रणका लागि चाहिँ जस्तो कुनै ठाउँमा पहिरो सामान्य रूपमा जान थालेको छ, भोलि कतै ठूलो गइहाल्छ कि भन्ने जोखिम भयो भने त्यहाँ केही संरचनाहरू गर्न सकिन्छ, तिनीहरूको प्रभावकारिता कतिको रहन्छ?
1: यो पहिरोको एउटा अचम्मको प्रकृति हुन्छ हजुरको, सानोमा रोकियो भने यो रोक्न सकिन्छ, भल भयो पहिरो भयो, यिनीहरू सानो छ भने

0: के हुन्छ त्यो चाहिँ प्राविधिक मूल्याङ्कन गर्न जरुरी हुन्छ।
1: यो पहिरोको नियन्त्रणकै कुरा गर्दाखेरि चाहिँ पहिरोले विशेष गरी सतहमा जाने र सतहभित्रबाट जाने पनि भन्ने गरेका छन्। छुट्याउनु कतिको जरुरी हुन्छ र छुट्याउन सकिन्छ सबैले सामान्य रूपमा?
0: यो एकदमै महत्वपूर्ण छ किन जगेदेखि जाने होइन त्यसको बेडरक नै जाने जुन पहिरोहरू छ त्यो चाहिँ बाहिरी सतहका काम गरेर रोक्न सकिने भए त हुँदैन। कहिलेकाहीँ बाँसहरू लगायो भने पहिरो रोकिन्छ भन्छौँ तर कुनै कुनै पहिरोले त सिङ्गो बाँसको हारी बोकिरहेको हुन्छ। वन जङ्गल संरक्षण गर्यो भने पहिरो जाँदैन भन्छौँ हामीले तर वन नै सबभन्दा बढी बोकेर झरेको त्यही ठुल्ठुला रुखले भारी भएर फेरि झरेको अवस्था पनि छ। त्यसैले यो जमिनको बनोट भिरालोपना त्यहाँ अघि हामीले भन्यौँ पानीको निकासमा भर पर्छ जुन कुरा स्थानीय स्तरमा पाका मान्छेहरूको अनुभव होइन अरू प्राविधिक अध्ययन अनुसन्धानबाट यो निर्कल गर्न सकिने कुरा हो।
1: अनि तपाईँले पनि जोडिहाल्नुभयो हाम्रो त केही घण्टा अथवा केही समयको दूरीमा नै हाम्रो भूगोल फरक फरक छ धेरै ठाउँमा भूगोल अनुसार गर्नुपर्छ भनेर सबै भूगोलको हामीले त्यसरी छुट्टा छुट्टै अध्ययन गर्नु कतिको सम्भव छ गरेर त्यहाँनिर के गर्न सकिन्छ भन्ने कुरा गर्न सक्छौँ कि सक्दैनौँ हामीले?
0: सम्भव छ कि छैन भनेर त प्रश्नमै नबनाऊ भन्छु म किनभने हाम्रो जमिन यो छ भनेपछि त अध्ययन त गर्नै पर्यो नि त र यो भूगर्भ विभाग जुन छ खानी तथा भूगर्भ विभाग त्यहाँको एउटा पहिरो शाखा छ उहाँहरूले पहिरोको जोखिमहरू अध्ययन गरेर नक्साङ्कन गरेर त्यसलाई नक्सा राख्ने कामहरू सुरु गर्नुभएको पाइन्छ। अब त्यो देशभरिको हुनु पर्यो कि होइन नमुना गरेर मात्रै भएन देशभरिको गर्नु पर्यो नगरी विकल्प भएन नि
1: पालिका मात्रै नभएर ओडा अथवा ओडाबाट पनि एउटा टोल सम्बन्धै गर्नुपर्ने छैन हाम्रो भूगोल हेर्दा चाहिँ
0: एकदमै सर यो त एकदमै विस्तृतमा गर्नुपर्छ यो त जति विस्तृतमा गर्यो त्यति बढी आवश्यकता हुन्छ र ससाना खोल्साहरू तिनको निकासले पहिरोमा धेरै योगदान गर्ने भएको हुनाले यो ससाना माइक्रो वाटर सेड माइक्रो क्याचमेन्ट भन्छ त्यसलाई हेर्नुपर्ने हुन्छ।
1: पानी र पर्वत विशेष बढ़िलो नेपालमा अहिले हामी बाढ़ी पहिरोको कारण रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा पहिरो लगायत मनसुनजन्य विपद व्यवस्थापनका जानकार दिनानाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला।
2: सिजन आयो अब एक्साइटमेंट सीजन मात्र होइन घर भित्र महसूस हुन्छ
3: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ सैमसंग मिनी एलईडी टीवी सैमसंग विजन एयर टीवी पाउनुहोस् साउन्ड बाय मात्र रु 9,999 र 12 महिनासम्मको नेट टीवी प्याकेज सँगै निःशुल्क व्हाट्सएप लाइव सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
4: विकट पहाड़ी बाटो मार्दै अघि बढ्ने त इटालियो धार हिमाली बाटो अनि हर मौसम

0: नेपाललाई चाहिएको सहयोग टाटा युद्ध पिकअप न रुख्छ न रोकिन्छ.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: 9841 54 81. वेबसाइट झूले डॉट कॉम डॉट एन टी.
5: भरपूर मनोरंजन सहित मात्रहरू 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट

0: सी भाकुरा कष्ट विचार जानो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बज्दो नेपाल पानी र पर्वत विशेष बज्दो नेपालमा अहिले हामी बाढ़ी पहिरोको कारण रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा पहिरो लगायत मनसून जन्य विपद व्यवस्थापनका जानकार दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। पहिरोको रोकथाम र व्यवस्थापनकै सन्दर्भमा बायो इन्जिनियरिङका कुराहरू धेरै भइरहेका छन्। चर्चा अनुसार यसले पहिरो रोकथाममा भूमिका चाहिँ कतिको खेल
2: हो? पहिरोलाई बायो इन्जिनियरिङले मात्रै रोक्छ भन्न सकिँदैन, टेवा पर्खालहरू आवश्यक पर्छ होइन। त्यो भएर पहिरोको साइज अनुसार, त्यसको प्रकृति अनुसार, अब ससाना पहिरो, कम स्लोपको पहिरोलाई चाहिँ बायो इन्जिनियरिङले पनि थाम्छ। धेरै ठूलो पहिरो छन् भने, जस्तो कृष्णवीर जुरेको जुन ठूलो पहिरो देख्नुभयो, बाजुराका पहिरोहरू भयो होइन, त्यसपछि बजाङका पहिरोहरू छन्, यिनीहरूलाई अब सामान्य, अघि यहाँले भन्नुभयो नि, सतही पहिरो र गहिरो पहिरो, गहिरो पहिरोलाई बायो इन्जिनियरिङ मात्रै रोक्न सक्दैन। तर एउटा सत्य कुरा के हो भने, स्ट्रक्चर संरचना बनाई, भौतिक संरचना बनाएर रोकिसकेपछि पनि बायो इन्जिनियरिङ आवश्यक छ। हजुरले कृष्णवीरमा देख्नुभयो होला होइन, त्यहाँ रोकिसकेपछि पनि हामीले ठुल्ठूलो संरचना बनाएर पहिरो रोक्यो सरकारले, त्यसपछि पनि त्यहाँ बायो इन्जिनियरिङ त गरेको छ। त्यो भएर बायो इन्जिनियरिङ टाइम लाग्छ र दिगो हुन्छ, भौतिक संरचनाहरू छिटो बन्छ र त्यसको सीमित आयु हुन्छ। निश्चित समयपछि भौतिक संरचनाको आयु सकिन्छ र प्रकृतिले नै फेरि मजबुत हुनुपर्ने हुन्छ कि, त्यो अवस्थामा। त्यही भएर त्यहाँ ब्यालेन्स छ।
1: कृष्णभीरको जस्तै उदाहरण दिँदाखेरि अरू ठाउँमा पनि त्यो किसिमको लगानी अथवा खर्च गर्नु कतिको आवश्यक देखिन्छ अहिलेको रूपमा हेर्दै गर्दा, हाम्रो भूगोललाई हेर्दाखेरि?
2: यस्तो छ, जहाँ सड़क छ, सिंचाई छ होइन, जहाँ हाम्रो आधारभूत आवश्यकताका आवागमनका संरचनाहरूलाई नै प्रभाव पार्ने गरी पहिरो जान्छ, त्यहाँ त लगानी गर्नै पर्यो। जसरी पनि बाटो निकासहरू त चाहियो होइन, तर अन्यत्र अब जहाँ चाहिँ त्यो पहिरोलाई त्यसै छोडिदिँदा ठिकै हो, जमिन कुनै ठाउँमा गएर ब्यालेन्स त हुन्छ आफै होइन। त्यो भएर त्यसमा लगानी गर्नुभन्दा त्यसलाई छोडिदिँदा नै आर्थिक सामाजिक फाइदा छ, वातावरणीय हिसाबले पनि लगानी गर्नुको खासै औचित्य छैन भने कहिलेकाहीँ प्राकृतिक रूपमा त्यो आफै सन्तुलनमा आउन दिनु पनि ठिकै हुन्छ। किनभने देशभरि हिमालमा जति पहिरो छन् त्यहाँ गएर त सबै रोक्न सकिने अवस्था भएन, कतिपय नदी किनारका खोचहरूमा त्यहाँ पहिरो रोकेर के अर्थ भयो?
1: कालान्तरमा गइरहेको पहिरो पनि फेरि प्राकृतिक रूपमा त्यसमा रोकिने सम्भावना त रहन्छ नि होइन, फेरि
2: रोकिन्छ, कुनै समयमा गएर त्यो रोकिन्छ, त्यहाँ बिरुवाहरू आउँछ। हाम्रा धेरै बस्तीहरू पहिरोले थुपारेका ठाउँमा छन्, बस्ती योग्य हुन्छ, मान्छेहरू त्यहाँ बस्छन्, त्यसपछि फेरि कुनै समयमा गएर फेरि त्यहीँ पहिरो उत्पत्ति हुन्छ। यो चक्र प्राकृतिक चक्र त हुन्छ।
1: हामीले अघि चर्चा गरौँ व्यक्तिगत सामुदायिक रूपमा कसले के गर्न सक्छ भन्ने विषयमा, के गर्न सक्छ भन्ने भन्दा पनि जिम्मेवारी कसको भन्नेतिर गयो भने चाहिँ हाम्रो नियम कानूनहरूले जिम्मेवारी तोकेको छैन भने कसले गर्छ? साँच्चै पहिरो नियन्त्रण काम गर्नु पर्ने चाहिँ कसले हो?
2: एकदमै जटिल छ हाम्रो, किनभने प्रष्ट भनिएको छैन होइन। यदि हजुरको मेरो कारणले गर्दाखेरि पहिरो गयो भने हामी जवाब चाहिँ हुनुपर्छ भन्ने त्यस्तो टाढो कानूनी व्यवस्था पनि छैन होइन। प्रकृतिको दोहन गर्नु हुँदैन, पहिरो जान दिनु हुँदैन भन्ने हिसाबले अब एक खालको निर्देशनहरू छ, तर त्यो गर्यो भने के हो नि भनेर कानून बनेको लागू भएको अवस्था नभएको हुनाले, व्यक्तिगत होला अथवा कुनै कम्पनीको कुरा होला होइन, त्यो चाहिँ त्यति देखिँदैन। अहिले हेर्दाखेरि व्यवहारमा कस्तो चाहिँ के हो भन्नुहुन्छ भने, जलविद्युत आयोजनाको कारणबाट पहिरो गयो भने, अब इभन जलविद्युत आयोजना छ त्यो क्षेत्रमा, तर पहिरोको कुनै प्राकृतिक कारणले गएको भए पनि यो जलविद्युतको कारणले पहिरो गयो भनेर अलिक बढी जलविद्युत आयोजनाको क्षेत्रमा चाहिँ चासो भएको, जलविद्युत आयोजनाबाट चाहिँ क्षतिपूर्ति माग्ने के गर्नेसँग काम भएको देखिन्छ होइन व्यवहारमा। तर जुन स्थानीय सरकार अथवा प्रदेश संघको सरकारको तर्फबाट बाटो खन्दाखेरि गएका पहिरा छन्, त्यहाँ त्यसको जवाफदेही झापटक्कै देखिँदैन, यो खालको अवस्था चाहिँ छ। त्यसैले नियम कानून त्यति बलियो प्रष्ट छ जस्तो मलाई लाग्दैन, तर अब नीतिहरू चाहिँ छन् होइन, भू संरक्षण नीति छ जसको प्रमुख मकसद उद्देश्य भनेको चाहिँ बाढ़ी पहिरोहरूलाई कम गर्नु भन्ने हो होइन। कानूनहरू पनि त्यो खालको छ, तर तपाईँले कानून तोड्नु भयो भने कारवाही छैन कि।
1: जस्तो अघि हामीले चर्चा गरिहाल्यौँ खानी तथा भूगोल विभागले चाहिँ नोक्सान गर्ने अथवा जोखिम पहिचान गर्ने अध्ययन गर्ने काम त गरेको छ तर नियन्त्रणकै लागि के भनेर तोकिएका संयन्त्रहरू चाहिँ कतिको प्रष्ट देखिन्छ हाम्रा सरकारी संयन्त्रहरू चाहिँ
2: यो गाह्रो छ अब अहिले संघीय संरचनामा पछि पनि कुरा गरौँला कहाँ कस्तो काम गर्ने जनशक्ति हुनुपर्ने हो होइन कसलाई बढी बजेट दिनुपर्ने हो अब यो खालको एउटा प्रष्टता देखियो होइन संघमा हेर्नुभयो भने खानी तथा भूगर्भ विभागमा पनि पहिलो सम्बन्धी काम गर्ने शाखाहरू छन् जनशक्ति छन् त्यसपछि जलस्रोत तथा सिंचाई विभागमा पनि छन् पहिला चाहिँ जल उत्पन्न प्रकोप नियन्त्रण विभाग थियो होइन अहिले मर्ज भएर त्यहाँ छ त्यहाँ पनि जनशक्ति छ वन मन्त्रालय अन्तर्गत वन तथा भू संरक्षण विभाग छ त्यहाँ पनि महाशाखा छ संघमा अब सड़कमा पनि पहिलो हेर्ने शाखा महाशाखाहरू छन् जनशक्ति छ होइन यिनीहरूको एक एक गरेर हेर्दा चाहिँ हो त्यहाँ मान्छे चाहिन्छ भन्ने जस्तो देखिन्छ तर उहाँहरूले के भयो त उपलब्धि भनेर हेऱ्यो भने पहिरो कम भएका त छैन यसरी पहिरो कम हुन्छ भनेर कहीँ नमुना भएको र त्यसको चाहिँ त्यो नमुना अनुसार चाहिँ त्यसको विस्तार भएको त्यस्तो पनि छैन होइन त्यो अब केही नमुनाहरू पहिला सिर्जना भएका थिए त्यो पनि निरन्तरता भएको छैन त्यसैले चाहिँ अहिले एकदमै असामञ्जस्यताको अवस्था देखिन्छ होइन संघमा अब प्रदेशमा त्यो खालको त्यहाँको वन मन्त्रालय अन्तर्गत केही विभागहरू छन् त्यसपछि कार्यालयहरू छन् होइन अब उनीहरूको काममा पनि अन्यलता नै बढी देखिन्छ स्थानीय तहमा संविधानले स्थानीय तहलाई जलाधार संरक्षण खानी संरक्षण खनिज पदार्थको संरक्षण भनेर एकल जिम्मेवारी पनि दिएको छ भले अरू दुईटा तहको पनि जिम्मेवारी छ तर स्थानीय तहलाई चाहिँ एकल अधिकार छ अग्राधिकार छ भनौँ न तर त्यहाँ जनशक्ति पनि छैन बजेट पनि छैन मतलब पनि छैन यस्तो एक खालको यो बोलीचालीको भाषामा लठलत्र अवस्था भन्छ नि त्यस्तो अवस्था छ कि
1: हामीले यो रोकथामको कुरा गर्दाखेरि कतिपय संयन्त्रको प्रष्ट नहुँदै पनि विभिन्न निकायबाट यो पार्चाले वितरण भनेर एकदमै धेरै खर्च गर्न पाइन्छ पहिले पहिले जिल्ला विकास समिति उहाँ त अत्याधिकै थियो अहिले पनि विभिन्न निकायबाट गएको पाइन्छ जता पनि पहिरो गयो भनेपछि अलिकति गाली पठाइदिउ यो चाहिँ कतिको प्रभावकारी पाइन्छ अहिले
2: यस्तो छ अब राम्ररी लगाएकोमा त्यसलाई इन्जिनियरिङ हिसाबमा सर्वे गरेर यहाँ तारजाली लगाउँदा उपयुक्त के हुन्छ कि हुन्न यो तारजाली लगाउनु पर्ने ठाउँ हो कि होइन त्यो ख्याल गरेर लगाएको भए हुन्थ्यो यहाँ त पहिरो गयो माघ आयो अब के अन्त भन्दा 100 तारजालीमा आयो अनि 10 दिएर पठायो उसले 10 तारजाली लगेर कहाँ लगाउँछ किन तारजाली कस्तो भने हजुरको राम्रोसँग लगाइयो भने त्यसले थाम्छ राम्रोसँग लगाइएन भने त्यही पहिरोको कारण हुन्छ
1: त्यसलाई पनि एकदम प्राथमिक रूपमा मिलाउनु
2: प्राथमिक रूपमा मिलाउनु पर्यो होइन र तारजाली लगाइयो भनेर मात्रै भएन अघि मैले हामीले कुरा गऱ्यौँ नि तारजाली सँगसँगै बायो इन्जिनियरिङको काम पनि हुनु जरुरी छ होइन त्यो त हुँदैन अनि कहीँ कहीँ कस्तो देखिन्छ भने तारजाली लगाउने नहुने ठाउँमा तारजाली लगाउनु भएको छ त्यो तारजाली त्यहाँ लिएर जाँदा जुन खर्च छ त्यो पनि अत्यधिक अचाक्ली खर्च छ अनि कहीँ त्यो तारजालीमा भर्ने ढुङ्गा भर्नलाई कहीँ खन्नुहुन्छ जहाँ पहिरो सिर्जना हुन्छ फेरि र तारजालीमा ढुङ्गा भर्दा तपाईँले मिलाएर भर्नुभयो भने पो त्यसले लोड थाम्छ तर त्यो तारजालीमा ढुङ्गा भर्दा मिलाउनु मान्नु भएन भने चाहिँ त्यही तारजाली पहिरो भएर बग्छ धेरै ठाउँ हेर्नु होला तारजाली नै लोकतिर बगेको देखिन्छ त्यो भएर तारजाली फेसन जस्तो भयो तारजाली कार्यकर्तालाई थुम्थुमाउने जस्तो काम भयो तारजाली लाउनै हुन्न भनेको पटक्कै होइन चाहिन्छ तारजाली महत्वपूर्ण प्रविधि पनि हो तर तारजाली लगाउँदा ख्याल गर्नुपर्ने कुरा यो त्यहाँ उपयुक्त छ कि छैन भनेर निर्ल गर्न जरुरी छ र तारजालीको आयु हुन्छ 15-20 वर्षपछि तारजाली बुढो होला त्यतिखेर जमिन आफै मजबुत हुने वातावरण बनाइदिनु पर्यो नि त्यो भएन भने त होइन त्यही भएर अहिले हामीले तारजालीमा गरेको जुन हजुरले भन्नुभयो फेसनको तारजाली
1: तालचुले रूपमा
2: तपाईँ 100 तारजालीमा जानुहुन्छ अब दिएन भने अर्कोचोटि होइन
1: के हुन्छ
2: चुनाव होला के होला 10 चाहिँ अहिले धेरै पठाइदिउँ न भन्ने खालको ढङ्गले जुन तारजाली भइरहेका छौँ यो चाहिँ हाम्रो दुरुपयोग
1: यही तारजालीकै व्यवस्थापन भनौँ अथवा अघि हामीले नियम कानुनहरू प्रष्ट छैन अनि हाम्रो संयन्त्रहरू पनि प्रष्ट छैन भन्ने कुराकानी गरौँ ती कुरा सबैलाई जोड्दाखेरि हाम्रो संघीय संरचना अनुसारका सरकारहरूको जिम्मेवारी समन्वय चाहिँ कतिको पाउनुहुन्छ विशेष गरी समन्वयको कुरालाई हामीले जोड्दै गर्दाखेरि
2: हजुरको सबैभन्दा बढी व्यवस्था गरिएको क्षेत्र पहिरो हो जस्तो लाग्छ मलाई र तिनै तहको जिम्मेवारी तोकेको छ संविधानले संघले चाहिँ भू उपयोग सम्बन्धी नीति बनाउने संरक्षणका नीति कानूनहरू बनाउने कुराहरू संघको जिम्मेवारीमा छ। त्यसपछि प्रदेशको पनि भू उपयोग योजना बनाउने लागू गर्ने जिम्मेवारी छ। स्थानीय तहको त मैले अघि नै भने भू संरक्षण खानी संरक्षण उसको योजना छ, तर स्थानीय तहको बढी इन्ट्रेस्ट केमा छ, गिटी बालुवा उत्खननमा छ। त्योबाट त्यहाँबाट स्रोतको दोहन गर्न त्यहाँबाट एक खालको आमदानी गर्न सबै तहको इन्ट्रेस्ट छ। त्यसको संरक्षण गर्न त्यहाँबाट आउने जुन प्रतिकूल प्रभावहरू जुन पर्नेवाला छ त्यसलाई कम गर्न कसैको चासो भएको अवस्था छैन। र यसको अर्को कारक के छ भन्नुहुन्छ भने अब प्राकृतिक पहिरोहरू र मानव सृजित पहिरोहरूको व्यवस्थापनमा यसको हजुरको सीमाङ्कन भएन। कस्तो भएको भए राम्रो हुन्थ्यो भने प्राकृतिक पहिरो चाहिँ साना स्तरका पहिरो स्थानीय तहले व्यवस्थापन गर्ने, नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने, जुन चाहिँ प्राकृतिक प्रविधिहरू प्रयोग गरेर बायो इन्जिनियरिङ विधिबाट स्थानीय रैथाने जुन प्रविधिहरू छन् अहिले मैले पोखरी भने भल काट्ने भने होइन यी कुराहरूबाट चाहिँ उपयोग गर्न सकिन्थ्यो जुन स्थानीय तहले गर्न सक्थ्यो। त्योभन्दा ठूला मझौला स्तरका पहिरोहरू छन् भने त्यसलाई प्रदेशले लगानी गर्नु पर्ला, त्यसमा स्थानीय तहको केही भूमिका हुन्छ होला, प्रदेशले नेतृत्व गर्नु पर्ला। ती पहिरो कम संख्यामा हुन्छन् तुलनात्मक रूपमा प्रदेशले गर्ने, र ठूला पहिरोहरू छन् भने त्यो चाहिँ संघले नेतृत्व गर्ने, ठूलो बजेट चाहिएला, ठूलो प्रविधि चाहिएला, धेरै ठूला इक्विपमेन्ट प्रयोग गर्नु पर्ला, त्यो स्थानीय तहमा नहोला। यसरी बाँडफाँड गरेर काम गर्यो भने प्राकृतिक पहिरो नियन्त्रणमा सहज हुन्थ्यो, अब त्यो छैन। र अर्को एकदमै जवाब चाहिँ के हुनु पर्यो भने यदि कुनै निकायले जस्तो निकाय जिम्मेवारी हुनु पर्यो कि र जवाबदेही हुनु पर्यो। यदि सड़क विभागले सड़क बनाउँदा पहिरो गएको छ भने त्यसको नियन्त्रण गर्ने त्यसको न्यूनीकरण गर्ने जिम्मेवारी त सड़क विभागको हुनु पर्यो, र सड़क विभागले अथवा कुनै जलविद्युत आयोजनाले त्यहाँ विकास काम गर्छ भने त्यसमा हुने पहिरोको जोखिम अथवा अरू कुनै पनि प्रकोपको जोखिम उसले ध्यान दिनु पर्यो, किनभने उसको लगानी जोखिममा छ नि त। र एउटा त्यो पक्ष भयो, अर्को त्यसको कारणले जुन जोखिम हुन्छ त्यसको न्यूनीकरण पनि उसैले गर्नु पर्यो। अब यहाँ एउटाले बाटो खन्यो अर्कोले गएर त्यहाँ पहिरो नियन्त्रण गर्ने भन्ने कुरा त मिल्दैन नि त। त्यसो भएर जसको कारणबाट पहिरोको सिर्जना हुन्छ त्यो न्यूनीकरण गर्न उसैलाई जवाबदेही बनायो भने सहयोग हुन्थ्यो, उसले जनावादी गर्थ्यो।
1: कतिको स्पष्ट छ हामीले पहिरोको कारणमा सड़क खन्नु र संरचना बनाउनु अथवा प्राकृतिक सम्पदाको दूध खन्नुको कुरा यसबाट चाहिँ पहिरो आउन सक्छ है त जिम्मेवार हुनुपर्छ भनेर बाँध्ने खालको नियम कानून चाहिँ कतिको छ? त्यो
2: जिम्मेवार हुनुपर्छ भन्ने सामान्य अन्डरस्ट्यान्डिङ रह्यो होइन, जस्तो सड़क विभागले पनि आफूले जुन सड़क बनाउँछ त्यहाँको पहिरो उसैले होइन बजेट छुट्याउँछ काम गर्छ त्यो हो। तर जुन जवाबदेताको कुरा छ नि होइन डोजरे बाटो भनेको छ नि, अब जवाबदेता रहेन कि होइन, त्यो जवाबदेता चाहिँ सीमाङ्कन हुन र कडाईका साथ पालना गर्न जरुरी छ। त्यो भयो भने हजुरको ईआईए भन्छ नि वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा त्यतिखेर चाहिँ यो विपद जोखिम पनि मूल्याङ्कन गर्थ्यो होला, त्यहाँबाट एलाइनमेन्ट गर्दा त्यो ढङ्गको संरचना बनाउँदाखेरि सबै कुरा भत्केर जान्छ, प्रकोप जोखिन्छ, यो लगानी पुरै ध्वस्त हुन्छ भने खालको आउटपुट आयो, त्यो जानकारी आयो भने उसले त्यहाँ गर्दैनथ्यो होला अथवा फरक ढंगले गर्थ्यो गर्नु पर्थ्यो नि त, त्यो छैन।
1: हामीले यी सबै कुराकानी गरेर हेर्दै गर्दाखेरि नेपालमा पहिरोको जोखिम न्यूनीकरण अथवा पहिरोको रोकथाम क्षति कम गराउने यो कुरामा चाहिँ उच्च स्तरीय तहबाट नै कार्यान्वयन बनाउनेदेखि त्यसको समन्वय गर्नु चाहिँ अहिले एकदमै आवश्यक देखिँदो रहेछ।
2: असाध्य ढिलो भइरहेछ कि सर, पहिरो यति धेरै गएका छन् कि होइन, र त्यो पहिरो त्यो पहिरो मात्रै होइन सर, त्यसले हाम्रो समग्रमा हाम्रो स्रोत नै बगेर गइरहेको छ नि। वर्षेनी धमिलो बगेर जाने खोलाले कति माटो लयो होला, यसो विचार गर्नु न। त्यसो भएको हुनाले यसको कति अरबमा यो नोक्सान भएको छ भनेर त्यो त्यसरी आर्थिक मूल्याङ्कन नै भएको छैन कि, त्यसले गर्दा पनि यसप्रतिको चासो कम भएको अवस्था हो होइन। यदि हजुरले डीआरआर पोर्टलको डेटाहरू हेर्नुहुन्छ भने अब त्यहाँ मृत्यु भएको अथवा कसैको घर वस्तु क्षति भएको पहिरोहरू मात्रै त्यहाँ रेकर्ड हुन्छ, तर त्यो बाहेकको पहिरोले पनि क्षति त गर्छ नि। पहिरो त आफैमा क्षति हो नि, माटो सरेर जानु आफैमा क्षति हो, त्यसको मूल्याङ्कन नै भएको छैन कि, र हाम्रो रियलाइजेसनै भएन।
1: जुन ठाउँमा जोखिममा रहेका परिवारहरू छन् उनीहरूले चाहिँ आफ्नो सुरक्षाको लागि कति कुराहरू ख्याल गर्नुपर्छ, विशेष गरी यो मनसुनी सिजनमा चाहिँ?
2: यो त असाध्यै महत्वपूर्ण कुरा छ होइन, र जहाँ जोखिममा छ उहाँहरू अब सकेसम्म भन्नु पर्यो होइन, कहिलेकाहीँ यो विकल्पै नभएको अवस्था छ। कतिपय ठाउँमा उहाँहरू बाहिर जान खोज्दा सुरक्षित ठाउँमा लान्छु भन्दा पनि उपाय नभएर मर्नु परेको अवस्था छ। त्यही भएर हामीले अब सुरक्षित ठाउँमा गएर बस्नुपर्छ भनेर अर्थिदिएर मात्रै अब लगाउने अवस्था छ। तर जहाँ मान्छेहरू जोखिममा हुनुहुन्छ उहाँहरूलाई सुरक्षित ठाउँमा जाने, सुरक्षित ठाउँमा जाने उपाय छैन भने सरकारले राज्यले सुरक्षित ठाउँमा लगेर राख्ने उपाय गर्नुपर्छ। कहीँ कहीँ स्थानीय तहहरूले जस्तो सिन्धुपाल्चोको भोटेकोसीमा र बाह्र विषयमा हो के अरे दुई महिना तपाईँहरू बरु अन्त बस्नुहोस् भनेर उहाँहरूलाई डेरा भाडा सहयोग गरेर पनि सुरक्षित ठाउँमा पठाएको थियो। अब तर त्यो वर्षैभरि वर्षेनी गर्न सकिँदैन। उपाय चाहिँ पहिरो गइसकेपछि पहिरो झर्न थालेपछि भाग्ने समय हजुरको निकै कम हुन्छ, त्यही भएर बर्खामा हजुर सुरक्षित ठाउँमा गएर बस्नु नै।
1: विशेष गरी प्राणीहरूको पूर्व सूचना प्रणालीको क्षेत्रमा कार्यरत हुनुहुन्छ, हामीले बाढीले छाड्यौँ भने बाढीमा चाहिँ पूर्व सूचना अहिले पनि प्रभावकारी रूपमा भएको देखिन्छ। कतिपय बेलामा बाढी माथिबाट आउँदै गएर तलका मान्छेहरू भागेर ज्यान बचाएका मेलम्ची लगायत धेरै ठाउँमा उदाहरणहरू हामीले पाउन सक्छौँ। पहिलोमा चाहिँ पूर्व सूचना प्रणाली कतिको हुन सक्ला है?
2: अहिले भने अब सैद्धान्तिक रूपमा चाहिँ सम्भव छ होइन, अब व्यावहारिक रूपमा चाहिँ हजुरले संकेत हेर्ने हो र संकेत थाहा पाएपछि त्यो पहिरो नझर्दै जमिन नहिँड्दै तपाईँ त्यहाँबाट हिँड्नु पर्यो। अरू धेरै अब होइन यति सेकेन्ड टाइम हुन्छ यस्तो यस्तो हुनु त भूकम्पको पनि यति सेकेन्ड अगाडि थाहा पाउन सकिन्छ भन्ने छ नि, तर त्यो कतिको व्यवहारिक छ भन्ने कुरा हो होइन। त्यसैले पहिरोमा म त त्यही भन्छु होइन, तपाईँले केही संकेत पाउनुभयो जो एउटा त जोखिममा हुनुहुन्छ भने तपाईँ सुरक्षित ठाउँमै बस्नुहोस् पहिलेदेखि, दोस्रो अघि हजुरले भने जस्तो बर्खामा त्यहाँ नबस्नुहोस्। अब बर्खामा पनि तपाईँ जान सक्नुहुन्न भने संकेत देख्न साथ तपाईँ सर्नु फेरि फर्केर त्यहाँ नजानुहोस्, सुरक्षित जबसम्म महसुस हुँदैन त्यहाँ नजानुहोस्।
1: पहिलो गइरहेको बेला अथवा त्यो गएकै बेलामा चाहिँ गर्नै पर्ने र गर्न नहुने काम चाहिँ के हुन्छ जसले चाहिँ हाम्रो अलिकति भयो जनधन बचा?
2: यस्तो छ, तपाईँ उता कहिले काहीँ कस्तो हुन्छ उद्धारमा जाँदा दुर्घटना भएको अवस्था छ होइन, उद्धारमा जाँदाखेरि सेफ्टी इक्विपमेन्टहरू राम्ररी राखेर माथिबाट पहिरो झरिरहेको छ कि छैन त्यो ख्याल गरेर जान जरुरी हुन्छ। र यदि तपाईँ उद्धारमा जाँदै हुनुहुन्छ भने तपाईँले केही न केही तालिम प्राप्त भएको जानुपर्ने हुन्छ र यो तालिम लिनु पनि जरुरी छ होइन, किनभने जोखिम कसलाई पर्छ थाहै हुँदैन। हाम्रो सुरक्षाकर्मीहरू विशेष गरेर नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेनामा यो खालको तालिम भइरहेको पाइन्छ होइन, उहाँहरूको अलिकति समुदाय केन्द्रित कार्यक्रम पनि छन्। त्यसो भएर नजिकको सुरक्षाकर्मी सुरक्षा निकायहरूको क्याम्पमा सम्पर्क गरेर उहाँहरूसँग तालिम लिने कुराहरू गर्न सकिन्छ। अब पहिरो गइरहेको बेला त जति सकिन्छ छिटो त्यहाँबाट भाग्ने हो र त्यहाँ नजाने हो होइन, अरू भन्नै सकिँदैन। अब कहिले काहीँ पहिरो गइरहेछ झरिरहेछ भने चाहिँ पहिरोभन्दा माथिबाट भल तर्काइदिँदा त्यो पहिरो घट्छ बढ्दैन होइन, माथि पहिरो झरिसकेको रोक्ने भन्ने होइन, पहिरो गइरहेको ठाउँमा माथि भल तर्काउँदाखेरि पहिरो कम भएको अर्को वर्ष नझरेको कुराहरू देखिन्छ। र अर्को ससाना पहिरोलाई चाहिँ टेवा पर्खाल लगाएर रोक्न सकिन्छ, धेरै जसो हामीले सडकमा देखिरहेको हुन्छ पहिरो आएको हुन्छ तर्कालले टेवा पर्खाल लगाउँछ रोकिन्छ र बाटो सुचारू हुन्छ, त्यही भएर अर्को चाहिँ टेवा पर्खाल छ।
1: यिनै कुराले हेर्दै गर्दा विशेष गरी बर्खायाममा हाम्रो पहिरो आउनु भनेको पानी परेपछि नै हो, बर्खायाममा चाहिँ विशेष सचेतना अपनाउनु पर्ने कुराहरू चाहिँ के हुन सक्छ?
2: यसमा हजुरले वर्षाको बेला एउटा बर्खाको पूर्वानुमानमा होइन मौसम पूर्वानुमानको सूचनामा एकदमै ध्यान दिनु पर्यो होइन, अब यो अलिक कम मिल्ला तर कालो र बाघको जस्तो भनेर भएन होइन, आज मिलेन भोलि मिलेन अब मिल्दैन होला भन्नु भएन, कुनै दिन त मिल्छ नि त,
1: त्यो
2: मिल्न पनि थालेको छ होइन, धेरै मिल्न थालेको छ। त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा त मौसम पूर्वानुमानमा हजुरहरूले पनि मौसम पूर्वानुमानको समाचार दिनुहुन्छ, धेरै रेडियो टेलिभिजन सञ्चार माध्यममा मौसम पूर्वानुमान आउँछ होइन, जल तथा मौसम विज्ञान विभागले विभिन्न माध्यमबाट यो प्रसारण गर्छ, यसमा ध्यान दिनु पर्यो। साँझ बिहान दुवैचोटि कति पानी पर्ने सम्भावना छ के छ ध्यान दिनु पर्यो। र अर्को एउटा नम्बर छ जसमा फोन गर्दा पैसा लाग्दैन, जल तथा मौसम विज्ञान विभागमा 1155 1155 यति थिचेर डायल गर्ने बित्तिकै मेसिनले तपाईँ वर्षा सम्बन्धी जानकारी हो भने एक थिच्नुहोस्, बाढी सम्बन्धी हो भने दुई थिच्नुहोस् भन्छ। अब आफूले के सोध्नु परेको हो एक थिच्नुहोस्, होइन त्यसपछि उहाँहरूले जानकारी दिनुहुन्छ। उहाँहरूलाई सोद्धाखेरि तपाईँले म फलानु जिल्लाबाट बोलेको भनेर राम्ररी सोध्नु पर्यो, होइन भरपर्दो हिसाबले सोध्नु पर्यो। यो एकदमै महत्वपूर्ण टेलिफोन हो, यसमा जथाभावी कुराहरू गर्नु भएन र यसको मोनिटरिङ भए हुन्छ। तपाईँले यदि कसैले विशेष गरेर म श्रोता गर्नलाई विशेष अनुरोध गर्न चाहन्छु, यसमा खेलचारी गरेर फोन गर्ने होइन अनावश्यक रूपमा यो फोन इन्गेज गर्नुभयो भने यो कानूनी कार्यवाहीको विषय पनि हुन्छ। तर चाहिने विषयमा हजुरले यो नम्बरमा फोन गर्नुहोस्, सोध्नुहोस् म यो क्षेत्रबाट बोलेको छु, म यहाँको मान्छे हुँ, यहाँ पानी पर्ने सम्भावना कस्तो छ के छ भन्यो भने उहाँहरूले बताइदिन पनि सक्नुहुन्छ। त्यो भयो भने हजुरले पहिरो जाने बाटोबाट हिँडुल गर्नुपर्ने छ भने हजुर सतर्क हुन सक्नुहुन्छ। त्यो बाटोबाट त्यो दिन तपाईँ नहिँड्न सक्नुहुन्छ। कुनै खोल्सा छ, तर्ने पुल छैन होला, तर ठुलो पानी पऱ्यो भने भल गर्छ, त्यस्तोमा तपाईँ नजान सक्नुहुन्छ। त्यो यस्तो यस्तो कुराहरू तपाईँले आफूले उपाय अपनाउन सक्नुहुन्छ। अर्को बर्खामा आफ्नो वरिपरि पहिरो जान सक्ने ठाउँ छ भने तिन दिन त्यसको चाहिँ निगरानी गर्नु पर्यो। अघि हामीले सूचना संकेतहरू दिन्छ भने त्यो संकेतहरू हेर्नु पर्यो, त्यो भयो भने थाहा हुन्छ, व्यवस्था गरियो भने त आएर चापिहाल्छ नि। त्यो महत्वपूर्ण कुरा छ। अर्को चाहिँ बर्खाको लागि, अब बर्खा लाग्यो भल काट्ने भन्ने जुन चलन थियो त्यो चाहिँ अहिले अब भल काट्नु भएको छ भने भल काटेर राम्रोसँग खोल्सामा तर्काउनुहोस्। यो समय हो, यति काम चाहिँ गर्न सकिन्छ।
1: कुराकानीको अन्त्यमा चाहिँ पुगेका छौँ। नेपालमा पहिरो व्यवस्थापनको मुख्य चुनौतीहरू हेर्दा यो बजेट, जनशक्ति, प्रविधि अथवा प्राविधिकहरूको व्यवस्थापन कतिको भएको पाइन्छ, यसमा सरकारले कतिको लगानी गर्नुपर्ने थप लगानी?
2: अब जहाँ जाँदा पनि जनशक्ति कमी छ, बजेट कमी छ भन्ने चाहिँ सुनिन्छ सबै तहमा, सबै कार्यालयमा। यति दरबन्दी त त्यति अनुसार मान्छे छैन भन्ने यो समस्या छ। त मैले एउटा के देख्छु भने भएको जनशक्ति र भएको उपलब्ध प्रविधिको पनि उपयोग भएको छैन। हामीसँग जनशक्ति छ, जिरो त होइन नि, शून्य छैन नि, जनशक्ति त छ र प्रविधि पनि छ, सफल प्रविधि छ नि, तर यिनीहरूको उपयोग भएन कि, जति गर्न सकिन्थ्यो उपयोगै भएन, त्यो भयो। र बजेट न्यून छ, तर जति न्यून बजेट छ त्यसमा गर्न सकिने काम पनि त भएको छैन फेरि, होइन? यति बजेट थियो त्यतिमा यो काम गरियो, जति बजेट थियो त्यति अनुसार सफल भएको छ, बजेट थप चाहिने कुरा हो भन्ने खालको कुनै उदाहरण पनि त छैन नि। त्यसो भएको हुनाले यसलाई जनशक्ति भएन, प्रविधि भएन, बजेट भएन भन्ने चाहिँ यो एकदमै आम कुरा भयो कि, यसरी भएन।

भएको जनशक्ति कसरी उपयोग भयो त छैन नि होइन कार्यालयहरू छन् उहाँहरू बजेट छैन भनेर कार्यालय कुरेर बस्नुभएको अवस्था